0: www.nbi.edu.np वा www.nbi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर वर्षिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3% एक डल डबल डोर सिट इन्डक्सन चुलो राइस कुकर वाल चक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि 2 युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
1: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
1: फोन नंबर 082-562-601 9858-35990 9858-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला थोरै बचत धेरै कायदा बीमा काछन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाउ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला बाढ़ी पहिरो आएको 3 दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ जंगल तथा भीरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ सरकारले उद्धार तथा राहतका काम युद्ध स्तरमा भइरहेको दावी गरे पनि विशेष गरी सुरुङ जंगल र भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ बाढ़ी र पहिरोका कारण जलविद्युत आयोजनाका सुरुङमा कामदार तथा अरू नागरिक फसेका छन् कतिपयले ज्यान जोगाउन जंगल तथा भीरको सहारा लिएका छन् आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफुबेसी लाङटाङ चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन् सड़क तथा पुलमा क्षति पुगेका कारण स्थल मार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनुपरेको सरकारी भनाई छ हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारले जनाएको छ बाढ़ी पहिरो प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद हुनुका साथै सड़क तथा अरू भौतिक संरचना क्षति पुगेका वास्तविक अवस्था पहिचान गर्न कठिन छ बाढ़ी आएको तेस्रो दिन हिजोसम्म पनि बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन अहिले पछिल्लो विवरण अनुसार अहिलेसम्म 579 को शव फेला परेको छ 1924 सम्पर्क विहीन रहेका छन् भने 3 दिनमा 4451 जनाको उद्धार गरिएको छ यस्तै बाढ़ीपछि नुवाकोट र रसुवा धादिङका करिब 2000 जना विस्थापित भएका छन् कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन् 1000 विस्थापित होल्डिङ सेन्टरमा रहेका छन् कतिपय खुला आकाशमुनि बसिरहेका छन्
3: गएको बुधबार भीषण बाढ़ी आएको रसुवाको भोटेको सिद्धिमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन् बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेको

0: र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भन्यो। अहिलेको अवस्था चाहिँ के छ भनेर हामीले महाशाखाका वाणिज्ञ मनोज पोखरेललाई सोधेका छौं।
1: अहिले अब हामीहरूको स्टेसनहरूको देखाइ अनुसार त त्यस्तो बाढीको अवस्था नै देखिँदैन। हिमिरेटर रसुवा पालन कार्य भएर सिमेर सूचना आएको छ भनेर हामीलाई सूचना दिनुभएको थियो, अनि हामीले इन्फर्मेसनहरू यहाँ प्रभावित क्षेत्रमा पठायौं र अहिले पछिल्लो अवस्था हेर्दाखेरि त्यस्तो बाढी आएको अवस्था चाहिँ अहिले देखिँदैन।
0: आउने सम्भावना के छ?
1: अब आउने सम्भावना त अब कालमा त अब पानी जानेर बसेको छ, अब त्यसको विश्लेषणहरू चाहिँ अब गरिराख्नु भएको छ। आउने सम्भावना त अब त्यसको अध्ययन भइरहेको छ, केही अब सूचना प्राप्त भयो भने उता चिन साइडबाट पनि अब हामी त्यसलाई रिलिज गरिहाल्छ।
0: अहिले जो भोटेकोसी पिउने नदी आसपास त्रिशुली नदी तपाईँहरूले भन्नुभएको छ आसपास क्षेत्र बासिन्दाहरूले चाहिँ के गर्ने?
1: त्यहाँको बासिन्दाहरू अब त्यो प्रभावित क्षेत्र भएको हुनाले अलि अब सजग भएर त बस्नु पर्यो, हेरिराख्नु पर्यो। अब अनि हाम्रो फेसबुक पेज नेपाल वर्ड एलर्ट भन्नु छ, त्यसलाई फलो गर्नु पर्यो होइन। केही अब त्यस्तो बाढी सम्बन्धी जानकारी सोध्नु भयो 11:55 अनि 2 डायल गर्नु पर्यो।
0: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी फुलिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। साथै भ्रामक सूचनाको पछिमा लागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ।
2: नुवाकोटमा आएको विनाशकारी बाढ़ीपछि नेपाललाई भारत र चीन दुवै छिमेकी सहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढ़ाएका छन्। सहयोग बढ़ाउने विषयमा हिजो भारतको दिल्ली र चीनको बेजिङमा उच्चस्तरीय छलफल भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार स्वास्थ्यकर्मी तथा राहत सामग्री सहितको टोली नेपाल पठाउने तयारी गरेको छ। चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ। अमेरिका, भूटान, पाकिस्तानले पनि बाढ़ी पीड़ितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन्। भारतले नेपालमा माग अनुसार बेलिब्री तथा त्यसको जडान गर्ने प्राविधिक टोली, सुरुङमा फसेकाहरूको उद्धार गर्ने टोली, स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिएको छ। बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम पनि बढ़ेको छ। विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा अहिलेसम्म 4,38,852,252 रूपियाँ संकलन भएको छ। यस्तै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय दात्री निकाय, छिमेकी देश तथा विभिन्न संघ संस्थासँग ठूलो रकम तथा सामग्री सहयोग मागेको छ। तत्काल राहतसँगै पुननिर्माणको लागि समेत विकास साझेदारहरूबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउने प्रक्रिया सरकारले अघि बढ़ाएको हो। अस्ति बिहिबार सिंहदरबारमा भएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री डाक्टर सुवाणी वाग्लेले उद्धार, राहत तथा पुननिर्माण योजनाबारे जानकारी दिँदै आपतकालीन सहायता तथा विभिन्न स्रोत मार्फत तत्काल करिब 25,000 रूपियाँसम्म वैदेशिक सहायताको प्रतिबद्धता आएको बताउनु भएको थियो। कायाकैरनमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम र ध्यान दिनु पर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल फण्ड मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सुन त, मेरो कथा ब्याङ्किङ गर्दिन त सन्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: फोन 0754933555

0: 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमांडू भर्ना खुल्यो
1: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिविल बीई कंप्यूटर बी आर्किटेक्चर र बीआईटी विषयहरुमा भर्ना खुल्यो
0: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौं
1: फोन नम्बर 01-5670-924 5670-925
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुला आकाशमुनि त्रिशुली नदी किनारमा अहिले ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई भारत र चीन उद्धार राहतमा अघि सरे राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ रूपियाँ 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर भोटेको सीमा बुधबार बाढ़ी आउँदा कसैलाई भाग्ने समय मिल्यो कसैलाई मिलेन। कोही सड़कै सड़क दौड़िए कोही डाँडा पाखा लागे कोही गाड़ी लिएर बाढ़ीको वेगभन्दा अगाडि भागे कसैले बिजुलीको तार समातेर आफूलाई भेलबाट छुटाए कसैलाई भने बाढ़ी आउनुभन्दा केही बेर अघि अर्को ठाउँ पठाएकोले जीवन जोगियो जसले भाग्ने मौका पाए उनीहरूले ज्यान जोगाए तर बाँचेकाहरूको कथा कहानी लाग्दो छ। उनीहरूले भागेर ज्यान त जोगाए तर आखिरी अगाडि बस्ती बगेको देखे सँगै काम गर्ने साथी आफन्त र परिवारका सदस्यहरू गुमाए कतिले अझै उनीहरू फर्किने आशामा बाटो हेरिरहेका छन् कतिलाई भने आफू बाँचेको खुशीसँगै आफूले देखेको मृत्युको दृश्यले पछ्याइरहेको छ। भोटेकोशीको बाढ़ीबाट जोगिएकाहरूका लागि त्यो मृत्युको मुखबाट भागेर जीवन पाएको बिहान थियो। उनीहरू मध्ये केहीका अनुभव सहित भोटेकोशी बाढ़ी जो संयोगले बाँचे शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ।
2: रसुवा नुवाकोट धादिङ तनहु गोर्खा चितवन नवलप्राची पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा शव भेटिने क्रम रोकिएको छैन। आफन्तले पहिचान गर्न नसक्ने अवस्थाका शव बढ़दै गएपछि राख्ने ठाउँको अभावसँगै दुर्गन्ध फैलिएर व्यवस्थापनको संकट पनि गहिरिँदै गएको छ।
3: त्रिशुल नदीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको बुधबारदेखि अवरूद्ध नागडुंगा मुगलिन सड़क खुलेको छ। धादिङको बैरेनी र गोजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइएको छ तर त्रिशुल नदीमा फेरि पनि बाढ़ी आउन सक्ने सूचना प्राप्त भएपछि राति गाड़ी संचालनमा रोक लगाएको गोजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाड़ी संचालन हुन सक्ने प्रहरीको भनाइ छ।
2: पछिको समय स्वास्थ्यका दृष्टिले उत्तिकै संवेदनशील हुन्छ। दूषित पानी चिसो र भिजेको वातावरण स्वच्छताको अभाव र बिजुली संचार अवरूद्ध हुँदा उपचार समयमै नपाइने अवस्थाले झाडा पखाला छालाको समस्या श्वास प्रश्वास सम्बन्धी रोग लगायतको जोखिम बढ़ाउँछ। साथी महेश गेवारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक समीर अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखिन सक्ने स्वास्थ्य जोखिम र तत्काल अप्नाउनु पर्ने सावधानीबारे कुरा गर्नुभएको छ।
4: घाइते भएका व्यक्तिहरूको उपचार प्रबन्ध नै सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि देखिने समस्याहरूमा हामीले हेर्यो भने धेरै आफन्त गुमाउनुभएको छ, सम्पत्तिहरू गुमाएको छ, कति चोटपटक लागेको छ, त्यो सबै हिसाबले मानसिक स्वास्थ्यको समस्या ठूलो समस्याका रूपमा रहन्छ तत्काल र दीर्घकालीन रूपमा पनि त्यही रहन्छ। त्यसपछि हुन सक्ने भनेको मानिसहरूको रासपासको समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने गरी राज्यका सबै संयन्त्रहरू लागिरहेको अवस्था छ। सानो ठाउँमा धेरै मानिस बस्नुपर्ने, आफू घरमा बसे जस्तो नहुने, रुवाखोकी लगायत इन्फ्लुएन्जाकाहरू समस्याहरू ल्याउन सक्ने हुन्छ। अरू पानीको स्रोतहरू प्रदूषित भएको, आफू बस्ने ठाउँहरूको पानीहरू सहज रूपमा नपाउने, फोहोर हुने, किराकेटीहरू सजिलैसँग त्यहाँ पुग्न सक्ने, त्यस्तो अवस्थाले गर्दाखेरि पानीजन्य रोगहरू, किनभने हाम्रो सरसफाईमा पनि त्यसले ठूलो असर पार्ने हुन्छ, पानीजन्य रोगहरू झाडा पखाला लगायतका कुराहरू जनस्वास्थ्यको हिसाबले समस्या हुन सक्छन्। कुनै कुराहरू घर नजिक आफ्नो वासस्थान नजिक आउन सक्ने जस्तो समस्याहरू हुन सक्ने, त्यस्तो हुँदाखेरि त्यो कुहिएका कुराहरूले ल्याउने खालका प्रदूषणहरू हामीले किटजन्य रोगहरू भन्छौँ, किरा फट्याङ्ग्राको वृद्धि भएर तिर ल्याउन सक्ने रोगहरू, वर्ग समस्याहरू हुन सक्छन्, पोषणका समस्याहरू ल्याउन सक्ने हुन्छन्। अर्को घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकहरू रहनुभएको अवस्थामा हामीले त्यो विशेष वर्गलाई हेरेर गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू नियमित गर्न नसकेर त्यस्तै समस्याहरू ल्याउन सक्छन्।
3: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
4: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि नियमित सरसफाई र खाना अनि पानीको आरामको कुरा कुराहरू मानसिक रूपमा जुन घटना देखेर आउनुभएको छ, जुन आफूलाई पनि आफ्नो किसिमको त्रास छ, आफन्त गुमाउनुलाई पनि त्रास छ, केही नभएकोहरूलाई पनि त्यो देखेको कहिले नदेखेको त्यो पानीको बाढीको त्यो स्तर देखेर पनि एक किसिमको आफूलाई लागेको हुन्छ नि मनमा हो भन्ने यसरी त्यसले पनि समस्या ल्याउन सक्ने हुन्छ। त्यही भएर हामी आम सर्वसाधारणलाई नडराउन नआतिन, यो विपदको समयमा हामी सबै सँगै छौं, हामी सबैले मिलेर एकले अर्कोलाई ढाडस दिने, घर परिवारमा एकअर्काले आफन्तले एकअर्कालाई सहजीकरण गर्ने, त्यो समुदाय कुनै प्रभावित भएको छ भने नजिकमा रहेको अर्को समुदायले अरू व्यक्तिहरूले सहयोग गर्ने, एउटा गाउँ प्रभावित भएको छ भने नजिकको अर्को गाउँले सहजीकरण गर्ने, सरसफाईका कुराहरू अथवा सरकारका निकाय जति पनि निकायहरूबाट आउने आधिकारिक सूचनाहरूमा मात्रै विश्वास गरेर आफूले गर्ने कामहरू गर्ने, नभए यस्तो बेलामा चाहिँ विशेष रूपमा भ्रामक सूचनाहरू एकदमै धेरै आउने, महामारी यस्तो हुने अथवा यस्तो विपद हुने समयमा चाहिँ एकदमै अनावश्यक गलत सूचनाहरू सम्प्रेषण हुने खालको डरहरू एकदमै धेरै हुन्छ। त्यस्तोमा कुनै पनि त्यो खालको सूचनाहरू देखियो, कसैले भनेका जानकारीहरू त्यसरी राखेको देखियो भने त्यसलाई निरुत्साहन गर्ने, सरकारका आधिकारिक निकायहरूबाट आएका सूचनाका आधारमा कामहरू गर्ने, समन्वय गर्ने, एकले अर्कालाई सहयोग गरेर हातमालो गरौं, यो अप्ठ्यारो घडीमा हामी त्यसरी निस्किन सक्छौ।
3: के भइहाल्यो भने चाहिँ ती व्यक्तिहरूले के गर्न सक्नुहुन्छ?
4: केही भइहाल्यो भने नजिकमा रहनु भएको व्यक्तिहरूले सहयोग गरिदिने, सरकारको 1115111 5 नम्बरको हटलाइन नम्बर छ, स्वास्थ्य सेवा सम्बन्धी परामर्श जानकारी दिनका लागि हामीले त्यहाँ तत्काल फोन गरेर उहाँहरूले भने अनुसारको हामीले काम गर्न सक्छौ, उहाँहरूले परामर्श दिनुहुन्छ। अर्को कुनै मानसिक रूपमा कुनै समस्या भयो, मन अलिकति खुसी नहुने खालको समस्याहरू त्यस्तो रह्यो, अलिक डर लाग्ने खालको भइरह्यो भने हामीले 1116166 नम्बरको हटलाइन नम्बर छ नेपाल सरकारको, त्यसमा गर्न सक्छौ, फोन गरेर जानकारी लिन सक्छौ। बाल बालिकाहरूलाई कुनै खालको त्यस्तो खालको मानसिक समस्या अथवा कुनै त्रास हुने खालको अथवा सहयोग चाहिने खालको भयो भने 1098 हटलाइन नम्बर छ, त्यसमा हामीले फोन गरेर सेवाहरू लिन सक्छौ।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी। बाढ़ी पछिको स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै काया कैरममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, लामा धुमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिसको
1: देश खुशीको कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड्नुसम्म
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बनाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बाली नाली पशुपंक्षी कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नयाँकोट धादिङ गोरखा तनहुँ चितवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती सड़क पुल बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्यायो। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ। अहिले कृषिभन्दा मानवीय उद्धारमा ध्यान दिनुपर्ने भएकोले कृषिको विवरण लिन सकिरहेका छैनौं। उहाँले भन्नुभयो तटीय क्षेत्रका किसान प्रभावित भएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय ठाउँमा खेतीयोग्य जमीन नै घरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा ढुङ्गा घेग्रान र हिलो थोपिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आउँदो खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान मकै तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठूलो क्षति भएको छ। खेतीदेखि पशुधनसम्म क्षति शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
3: अब विदेशको खबर। चीनका राष्ट्रपति तथा चीनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चीनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कामलाई तीव्रता दिने निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कामलाई प्रभावकारी बनाउन जोड़ दिनुभएको छ। सीपीसी केन्द्रीय समितिको राजनीति ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा शी सहितका नेताहरूले गएको बुधबार गायरुङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ितप्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नुभएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। परिवर्तनशील मौसम भिरालो भाग हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपदपछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै चीनले नेपालको भोटेकोशी बाढ़ीपछि विपद प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ।
0: अब खेल खबर। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू एएफसी सिजन पाँचको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमीफाइनलमा रविन्द्रले न्यूजील्याण्डका कासी मर्डोकलाई हराए। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्लिप डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन्। ताजिमाले सेमीफाइनलमा भारतका चुन ग्रेन कुरेनलाई हराएका थिए। फाइनल खेल सन् 2027 शुरूतिर हुनेछ। यदि फाइनल प्रतिस्पर्धा जितेमा रविन्द्र एएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका ठाउँमा पानी परेको छ। ती ठाउँमा हल्कादेखि मध्यम पानी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवाचौरमा 34 मिलिमिटर पानी परेको छ। अहिले कोशी बागमती गण्डकी कर्णालीको सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। तीर आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ। आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा धेरै सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि झण्डै 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा अहोरात र खट सुरक्षाकर्मी शीर्षकको खबर गोर्खा पत्र दैनिकले छापेको छ।
3: बाढ़ीले रसुवा नुवाकोट र धादिङका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेली ब्रिज जडानका लागि सरकारले छिमेकी देश भारत र चीनसँग सहयोग मागेको छ।
0: नर्वेका राजा हिलार्डको 89 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकुन स्वत नर्वेको नयाँ राजा बन्नुभएको त्यहाँको दरबारले जनाएको छ।
3: भारतबाट 25,000 टन डीएपी मल जीटूजी प्रक्रिया मार्फत खरिद गरिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो। यो सँगै जीटूजी मार्फत भारतबाट कुल 75,000 टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ।
0: यस्तै सरकारले भोटेपछि बाढ़ीमा सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूको ठाउँमा जवान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ।
3: र भोटेकोशीको बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी हिजो अबेरसम्म पनि सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्। यस्तै 13 जलविद्युत आयोजनाका 936 कर्मचारी प्राविधिक पनि सम्पर्क विहीन छन्। काया कैरनमा अब पालो उखानको
0: दुःखको मित्र पक्का मित्र
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1,000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुला आकाशमुनि। भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4,38,00,00,000 रूपियाँ 25,000,00,000 वैदेशिक सहायताको प्रतिबद्धता।
0: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम। एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
3: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चीनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
0: र रविन्द्र घाटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
3: अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ीमा फँसेकाहरूको उद्धार गर्नुको सट्टा ग्यास सिलिण्डर लगायतका सामान टिप्न पानीमा हानथाप गर्नेहरूलाई कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ नदीमा ठूलो बाढ़ी आएको छ। बाढ़ीले ग्यास सिलिण्डर दाउराका मुढाहरू बगाएर ल्याएको छ। केही मान्छे सिलिण्डर समाउन पछाड मछाड गर्दैछन् अनि पानीमा गएर सिलिण्डर काँधमा हाल्दै गरेको एउटाले भन्दैछ। अस्ति भर्खर भर्ने लाइनमा बस्या हो, अहिले चाहिँ तान्ने लाइनमा आइयो। आजको काया कैरनमा सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र प्रमाणित सूचनामा मात्र

0: तपाईं हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गंगाधर। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज, सीआईएन खबर वेबसाइट, सीआईएन

0: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूले समानता सम्मान र सहकार्यको संस्कारलाई विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
1: एक्काइसौं शताब्दीमा पनि कतिपय ठाउँमा महिला पुरूषमाथि विभेद यताउता बनाएको देखिन्छ। छोरीलाई गर्ने व्यवहार र छोरामाथि निर्भर पारिवारिक संरचनाले पनि समाज कस्तो छ भन्ने प्रश्न हुन्छ। लैंगिक समानता कायम गर्न पुरूष र युवाको सकारात्मक भूमिका महत्वपूर्ण हुन्छ। पुरूषले महिलामा समान अवसर सम्मान र निर्णय प्रक्रियामा सहभागिता दिनुपर्छ भने युवाले विभेद हिंसा र असमानताको विरोध गर्दै समानताको सन्देश फैलाउन सक्छ। दाइजो बाल विवाद छौपली लैंगिक हिंसा जस्ता हानिकारक परम्पराले समाजमा असमानता बढाउँदै गएको छ भने त्यसैले यस्ता अभ्यासको निम्ति आवश्यक देखिएको छ। 2062-63 को जनआन्दोलन पछि नेपालमा समावेशी महिला अधिकार समान सहभागिता र सामाजिक न्यायका विषयमा महत्वपूर्ण परिवर्तन भएका छन्। यद्यपि कानूनी र सामाजिक सुधार सँगै व्यवहारमा पनि समानता स्थापित गर्न निरन्तर प्रयास नभएको पनि हो।
0: आज हामी त्यही समावेशिताको कुरा गर्छौ, छोरा र छोरीमाथि हुने विभेदमा कुरा गर्छौ। के परिवार अनि समाजमा दुई सन्तानमाथि गरिने विभेदको अन्त्य छैन? छ भने कसरी? कार्यक्रमको शुरूमा सिन्धुपाल्चोकको 10 नम्बर वडा सिन्लेमा 5,000 बाट श्रीमान श्रीमतीले शुरू गरेको व्यवसाय आज 5 करोड़को लगानी बन्न सफल भएको कथा प्रस्तुत गर्दैछौ।
1: श्रीमान श्रीमती मिलेर समान काम गरे के हुँदैन? व्यवसायमा लागेका श्रीमान श्रीमतीले सफलता पाउन के गर्ने? एकअर्काको सहभाग कसरी बन्ने?

0: हामीले सुरु सुरुमा गर्दाखेरि चाहिँ सानो एउटा लोकल कुखुराबाट सुरु गरेका थियौँ, एउटा लोकल कुखुराबाट पकाउन सुरु गरेका थियौँ। अब अहिले लगभग मैले 83 वटासम्म एकैपटक कुखुरा एकै दिनमा 83 वटासम्म लोकल कुखुराहरू बनाएर ग्राहकहरूलाई चाहिँ खुसी दिन सफल भयौँ। हामी बाँसको 3 वटा कोठाको टहरा बनाएर सुरुवात गरेर यहाँ आइपुगिन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ।
1: मेरो कुरा नै एक्सिडेन्ट हुनुभएको थियो, कोही बोल्दैन्थ्यो। अहिले मैले गाडी चढेर आफ्नै गाडी चलाउँछु, ड्राइभ गर्छु, म गाउँ जाँदा सबैले नमस्ते गर्छन् मलाई, होइन? त्यतिखेर मलाई त थुक्थ्यो कति मान्छेले, बिजोग यसको भनेर। त्यस्तो चाहिँ मेरो प्रत्यक्ष मैले देखाएको छु, मलाई थुकेको एक दुईजना आइदिने मान्छेले, अहिले गाउँमै हुन्छ उहाँहरू। तर मैले चाहिँ यही ठाउँमा सङ्घर्ष गरेर म यही ठाउँमा चाहिँ यिनीहरूको लागि देखाएरै छोड्छु जस्तो लाग्थ्यो। अहिले मलाई साँच्ची नै मलाई नरमाइलो लाग्छ क्या त्यो सँगसँगै, त्यो छोड छैन नि त। अहिले कामै गर्दाखेरि सबैले नमस्ते गर्नुहुन्छ मसँगै, सबै साथीहरू त। त्यतिखेर चाहिँ त्यस्तो दिक्क लाग्थ्यो। म बिहान 5 बजे उठ्ने, कहिले काहीँ अब 2-3 बजी सुतेको मान्छे, 2-3 बजी मात्र सुते मैले। एउटा छाप्रो थियो मेरो सानो, अब मेरो बुढो बिरामी हुनुहुन्थ्यो, एक्सिडेन्ट भएको।
0: अब अहिले गर्दै गर्दा मान्छेलाई चाहिँ धैर्यता गर्दै गएर त्यसलाई चाहिँ निरन्तर गरिराख्दाखेरि चाहिँ सफल हुँदो रहेछ भन्ने कुरा चाहिँ स्वयं म आफै एउटा उदाहरण हो।
2: त्यस्तो अवस्थामा पनि मैले केही गर्नुपर्छ भनेर
1: मैले कहिले अब 1 घन्टा सुतेपछि त मलाई कस्तो गरम गरम लाग्थ्यो, जुक्क उठेर काम गरिहाल्थ्यो। मेरो सानो छोरी थिएँ, उसलाई चाहिँ मेरो कोठाभित्र छुनेकै थिएँ 24 घन्टा, किनकि बाहिर रोक्यो, कोठाभित्र छुनेको थुनेकै गर्थे। धेरै छ सङ्घर्षको कथा। अहिले जे होस् त मान्छे विदेश विदेश भन्छन्, नेपालमा दुःख गर्यो भने नेपालमा जति राम्रो काम पनि छ। अहिले 16 वर्ष त अवधिमा मैले 5-7 जना स्टाफ राखेको छु, साथीमा घरमा छु,
2: गाडी किनिसक्नु भयो,
1: गाडी किनिसकेँ, तराई पनि जग्गा किन्या सुनेको,
2: होटल होटलकै कमाइले,
1: ए होटलको केही छैन अरू हाम्रो आमदानी।
2: त्यो चाहिँ त्यही मिहिनेतै गर्नु पर्यो,
1: मिहिनेत चाहिँ एउटा मात्रै काम गर्नु पर्यो, त्यसलाई धेरै मेहनत गर्नु पर्यो।
2: पटक पटक बिचमा त सिन्नेमा झऱ्यो, चोरी भयो, भूकम्प,
1: मेरो डाला लाग्यो एकचोटि, त्यतिखेर चाहिँ मलाई पनि नबस्नु जस्तो लाग्यो,
2: किन सुरु गर्नु मन लाग्यो।
1: फेरि अनि छोरी सार्छु, कहाँ गएर के गर्ने, फेरि अन्त पनि जाने ठाउँमा पनि थिएन।
2: तर कतिले त सक्दैन
1: भनेर एकचोटि चाहिँ नगरौँ हामी काठमाडौँ जाउँ, जङ्गलमा गर्दा पनि डाका लाग्ने रहेछ जस्तो चाहिँ लाग्यो।
2: जस्तो विशेष गरी अब महिला दिदीबहिनीहरू जसले चाहिँ मैले के गर्न सक्दिनँ होला भनेर काम गर्न नगर्ने, अझ त्यसमाथि व्यवसाय गर्न त झन् साह्रो परको कुरा होइन।
1: सङ्घर्ष गर्नुहोस्, दुःखको दिन त जसलाई नै आउँछ, अब सफल हुन्छ, सङ्घर्ष गरि नै राख्यो, जुन काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ गरिराख्नुहोस्, निरन्तर दियो भने सफल हुन्छ जस्तो लाग्छ। यस्तो उहाँहरू पनि अब लामो समय त गर्नु नै पर्छ क्या, नगरी चाहिँ हुँदैन,
2: सफल हुन्छ। हामीले यहाँ हेर्दाखेरि देख्दाखेरि पनि तपाईँले जुन 3 वटा बाँसको टहराबाट यो समय आइपुग्दाखेरि धेरै त्यो हुन्छ नि सफलता पाइसक्नु भएको छ भन्ने कुरा सजिलो अनुमान लगाउन सकिन्छ। होटलमा खानेको भिड पनि उस्तै हुने रहेछ होइन। यो अब 3 वटा बाँसको धाराबाट यहाँसम्म आइपुग्नको लागि चाहिँ तपाईँले के गर्नुभयो त?
0: अब यो चाहिँ कस्तो हुने रहेछ भने अब एउटा सफल हुनको लागि चाहिँ लगातार त्यसलाई चाहिँ भनौँ न छोड्नु नहुने रहेछ बिचमा, र मेरो चाहिँ सारा दाहिने हात भने पनि जे भने पनि मेरो मिसेस अहिलेसम्म उनले मलाई साथ छोडिनन्, हरेक रात दिन भनेर यसैलाई नै हाम्रो यो अब सफलताको सिँढी नै यसैलाई नै बनाउनुपर्छ, यसैले नै हाम्रो जीविकोपार्जन गर्न चाहिँ सजिलो हुन्छ भनेर हामी लगातार दुवैजनाले अहिले जस्तो यसको सुविधा थिएन, हामी चिकी बालेर बाँसको टहरामा पनि चिकी बालेर खाना बनाउने गर्छौँ।
2: मैले त पढेकै छैन, मलाई केही आउँदैन जान्दिनँ भनेर पनि गर्नुहुन्न नि त।
1: पढ्नु मात्रै पढ्नु होइन होइन, हुन त म पनि पढेकै हुँ, तर पढेर मात्रै होइन पढेरै जानिन्छ। अब जस्तै मलाई के आउँदैन, हामी त झन् मेरो त माइती पूर्व तेर्थ्यौँ है, गाउँमा जन्मियो, गाउँमा हुर्क्यो, केही आउँदैन थियो मलाई। अहिले मलाई चाइनिज भाषा, यस्तो चाइनिज भाषा पनि म बोल्छु सबै होइन
2: है,
1: जापानिज भाषा पनि बोल्छु, चाइनिज भाषा पनि बोल्छु, अनि अब नेपाली भइहाल्यो, इङ्ग्लिस भइहाल्यो, काम गर्न खाले चाहिँ आफै पर्फेक्ट हुन्छ क्या।
2: त्यसकारण
1: गेस्टहरू आउँदै उनीहरूसँग बोल्दा बोल्दै सिकेँ।
0: चोरी भएपछि अब भोलिपल्ट अब प्रहरीलाई खबर गर्यौं सबै कुरा अब खोजतलाश माथि जंगलसँग सबै गर्दाखेरि यहाँ माथि डाँडामा लगेर चाहिँ त्यो विदेशी रक्सी अनि रेड गुरु अनि सुरुहरू पेटी पेटीमै लगाएको थियो उनीहरूले अनि त्यहाँ बसेर खाएछन् खान सक्ने जति खाएछन् अब नगद पैसा पनि लिएर गए मेरो सानो नानी थियो 3 वर्ष जतिको त्यो नानीलाई पनि अपहरण गरेर लिएर जान्छ सँगै 60,000 पैसा चाहिँ धुली खेलको पुरानो त्यो 10 पार्कमा लिएर आउँछस् कि बच्चालाई लिएर जाउँ भन्ने कुरो भए अनि खुकुरीले चाहिँ घाँटीमा मेरो र मेरो मिसेसको घाँटीमा चाहिँ अब खुकुरी पेस्टो देखाएर चाहिँ काममा भएको
2: त्यति बेला तपाईँको पसल चोरी भयो
0: चोरी भयो
2: त्यो हुनुको कारण चाहिँ सुनसान छ लाइन पनि थिएन बच्ची पनि थिएन प्रहरी पनि यहाँ हुन्न बत्ती थिएन कारण त त्यो हो फरक भइसक्यो
0: अनि गन्डमा चाहिँ प्रहरी चौकी राखेको 5-7 दिन जति भएको छ भर्खर स्टार्टिङ गरेको अनि प्रहरी चौकीमा चाहिँ हामीले रिपोर्ट गऱ्यौँ उहाँहरूले अब माथि कन्ट्याक्ट गर्नुभयो सबै खोज तलास गरेर अब चोरेर यसै नै लग्यो भनेर फिक्स चाहिँ भएन धेरैजना 70-80 जना चाहिँ पक्राउ परे अब अनुहार चाहिँ गुर्खा लगाएर आएको कारणले चिन्न सकिएन होचा होचा तामाङ केटाहरू थिए अनि ती केटाहरूले चाहिँ त्यो लगिसकेपछि अनि बसल पनि सबैभन्दा खुल्ले बाहिरबाट बल्बहरू यो बिजुलीको त्यतिखेर बल्ब पनि थिएन अनि बाहिर चाहिँ एकजना बुढो मान्छे अहिले हामी कहीँ हुनुहुन्छ उहाँ चाहिँ बाहिर टेबलमै सुत्नुहुन्थ्यो सुत्ने ठाउँको अलिक समस्या थियो अनि टेबलमै सुत्नुहुन्थ्यो
2: हाइरिएन
0: अनि जिल्ला विकास बस्थ्यो यतापट्टि साइडमा एउटामा पसल थियो एउटामा हामी बस्थ्यौँ एउटा कोठामा चाहिँ जिल्ला विकासको साथीहरू बस्नुहुन्थ्यो त्यतिखेर जिल्ला विकास उहाँहरूले चाहिँ त्यहाँ भएको कारणले तरकारी किन्ने मासु त्यो कुखुरा किन्ने पैसासम्म नभएर उहाँहरूसँग चाहिँ 5,000 रुपियाँ सापटी लिएर मैले त्यहाँबाट फेरि अनि सुरु गर्दै जाँदा अब समय चक्र भगवान्ले पनि साथ दिनुभयो अब आफ्नो मेहनत पनि धेरै गरौँ मेरो भन्दा पनि यसमा मेरो मिसेसको लगानी भनौँ न रगत धेरै सिन्चेको छ गर्न सक्यो अहिले भनौँ न त्यो अवस्थामा आएर यतिको सफल व्यवसाय हुनु मलाई गर्व लाग्छ
2: तपाईँलाई अब अहिले त स्थानीय सरकारले पनि व्यवसाय प्रबन्धनका लागि काम गरिरहेको छ नि त तपाईँहरूको होटल व्यवसाय या स्थानीय रूपमा प्रबन्धन गर्नको लागि चाहिँ यस्तो खालको काम गरिदियोस् भन्ने खालको त्यस्तो केही छ तपाईँको चाहना
1: मेरो चाहना भनेको चाहिँ अब उहाँहरूले चाहिँ गरि नै राख्नु भएको छ होइन अझै पनि उहाँहरूले चाहिँ सुधार गर्नुहुन्छ भन्ने मलाई आशा छ
2: कस्तो खालको सुधार चाहनुहुन्छ
1: सुधार भन्नाले अब जस्तै बलियोबाट यता लाग्यो एउटा बोर्ड चाहियो अब पर्यटकीय ठाउँ भएन स्थलहरू अब जस्तै मान्छे बाइक रोक्छ होइन बाइक रोकेर एकछिन बस्नुलाई ऊ कस्तो राम्रो छ भनेर बस्न अब नाम देखियो अनि उनीहरू गएर रोकेर बस्छ नि त
2: अब यो चाहिँ कुरा भन्न पाइदिनुहुन्थ्यो भन्ने जस्तो छ
0: खासै त्यस्तो छैन अब नियमको सङ्घर्ष गर्न सक्ने मान्छेले विदेशी भूमितिर चाहिँ नजर नलाउनुहोस् अब स्वदेशमा आफ्नै ठाउँमा बसेर आफ्नै ठाउँलाई खनी खोस्की गरेर अथवा आफ्नै ठाउँमा चाहिँ केही गर्छु व्यवसाय नै गरे पनि या अरू केही गरे पनि आफ्नै ठाउँलाई चाहिँ मैले जय गर्न सक्ने हो भने पैसा कमाउनको लागि 1.5-2 लाख कमाउनको लागि विदेशमा पैसा खर्च गरेर जानु आवश्यक छैन
3: सुरुमा सानो लगानी भए पनि मेहनत सिप र उचित व्यवस्थापन भए राम्रो आमदानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण थियो यो जोडीको यसले श्रीमान श्रीमती बीचको कामको समानता एक अर्काको सहारा तथा आँट र धैर्यता दुवै प्रस्तुत गर्न सकिए केही गर्न असम्भव छैन भन्ने प्रश्न देखाएको छ
4: महिला र पुरूषले समान काम र जिम्मेवारीमा समान अवसर पाउँदा एकअर्काप्रतिको सम्मान र सहकार हुँदछ समान कामका लागि समान विवाद र अवसरले महिलामा आत्मविश्वास क्षमता र नेतृत्व विकासमा मदद गर्छ घर कार्यस्थल र समाजमा जिम्मेवारीको समान वार्ताले लैङ्गिक विभेद घटाउँदै आत्मनिर्भरता र
5: नमस्कार म नाम सुनिता बान्ना सापकोटा मेरो घर मेनन्स नगरपालिका 11 गर्नुपर्छ पुरुषले पनि घरको काम किन भन्दा पुरुषले घरको काम गर्नु भने हामीहरू महिलाहरूलाई पनि धेरै सजिलो हुन्छ किनभने पुरुषले अब म पनि एउटा रोजगारी नै हो मेरो श्रीमानले पनि मेरो काममा धेरै सपोर्ट गर्नुहुन्छ त्यस कारणले गर्दाखेरि मलाई पनि धेरै सजिलो भइरहेको छ त्यसैले पुरुषले घरको काम गर्नुपर्छ छोराछोरीमा भेदभाव भेदभाव गर्नुहुन्न अहिले छोरा छोरी एकै सम्मान नै हुन् त्यसैले छोरा छोरीमा भेदभाव हुनुहुन्न छोरीलाई नै उच्च शिक्षा दिनुपर्छ किनभने भोलि भविष्यमा छोरीले पनि केही गर्न सक्छन् त्यही भएर छोरा छोरीलाई सम्मान व्यवहार गर्नुपर्छ महिलाहरूलाई धेरै यातनाहरू नदिने होइन जाडो सिकाएर आएर घरमा पुरीलाई छोरछोरीलाई तनाव कुटपिटहरू नगर्ने उहाँहरू शिक्षित हुनुभयो भने समाजमै परिवर्तन हुन्छ
6: मेरो नाम कमला सापकोटा मेरो नाम चितार महिला पुरुष बराबरी हो तर मेरो श्रीमानले चाहिँ मैले भाँडा माझ्यो भने उहाँले पखाल्नुहुन्छ मैले तरकारी पकाएँ भने उहाँले भात पकाउनुहुन्छ हाम्रो चाहिँ बराबरी गर्छौँ छोरा छोरीलाई समान अवसर दिनुपर्छ अझ छोरालाई भन्दा पनि बढी छोरीलाई दिनुपर्छ जस्तो लाग्छ मलाई त उनीहरूलाई अब पढाएर लेखाएर आफ्नो खुट्टा उभिनु सक्नु पारेर पठायो भने अर्का घरमा गएपछि पनि उनीहरूले आफ्नो केही गरेर खान सक्छन् जस्तो लाग्छ मलाई पढे लेखेको बुझेको हुनु पर्यो अब उहाँहरूले अब घरमा त्यति हिंसा गर्नु भएन अब त्यस्तो बुझ्नु पर्छ पढे लेखेको भएर बुझ्नु हुनु पर्यो तर मेरो चाहिँ बुझ्नु हुनुहुन्छ होइन सबैको त्यस्तो नहुन पनि सक्नुहुन्छ अब कतिको कति हिँड्नु हुँदैन कोहीसँग बोल्नु हुँदैन भनेर अब त्यस्तो गर्ने नै हुनुहुन्छ तर त्यस्तो गर्नु हुँदैन अब महिलाले नै अब बोल्नु नै हुन्छ हिँड्नु नै हुन्छ अब महिला भनेर चाहिँ घरभित्रैको काममा मात्रै दबिएर बस्नुपर्छ भन्ने नै छैन अहिले अब सबै महिला पुरुष बराबरी भएर बुढाबुढी हिँड्न नै मिल्छ कि हिँड्ने बुढाले मात्रै हिँड्नु पर्छ बुढीले चाहिँ हिँड्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ राम्रो होइन
7: नमस्कार म विदुर सापकोटा घर मिलन चाहिँ टार मेरो विचार पुरुषले घरको काम 80% गर्नुपर्छ महिलालाई सबै काममा जोगाउनु पनि हुँदैन उसलाई उहाँको काम भने सबै महिलाले मात्रै गरे पनि होइन आफै सकेको आफै जानेको काम महिलालाई पनि हामीले साथ र सहयोग गर्नुपर्छ म चाहिँ मेरो घरमा 80% काम म आफै गर्छु मेरो घरमा मेरो बच्चा चारवटा मेरो छोरी तिनवटा छोरा एउटा मैले छोरालाई भन्दा छोरीलाई बढी अवसर समान व्यवहार गरेको छु छोरीलाई उच्च शिक्षादेखि लिएर प्रौढिक यताउति गराउने खर्च बढ्दोदेखि सबै कुराहरू मैले छोरा जति गरेको छु छोरीहरूलाई त्यति नै गरेको छु अहिलेसम्म उच्च शिक्षा हासिल गरेका छन् मेरो छोरीहरूले समान व्यवहार गरेको छु चेतना विकास हुनु पर्यो महिलामा पनि अब तपाईँको सशक्तिकरण हुनु पर्यो हामी पनि पुरुष हौ हामीले हेप्नु हुँदैन हामी पनि केही गर्न सक्छौँ भन्ने कुराहरू महिलामा जागरूक हुनु पर्यो पुरुषले पनि महिलालाई महिला हो हामीले थिचो बिचो गर्नुपर्छ यसलाई अन्याय गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्नु हुँदैन चेतनाको विकास हुनु
3: लैङ्गिक समानता महिला र पुरुष बीच समान व्यवहारमा मात्र सीमित हुँदैन यसले परिवार समाज र राष्ट्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ समान अवसर र सहभागिताले महिलाको क्षमता उपयोग भई आर्थिक विकासमा योगदान रहन्छ निर्णय प्रक्रियामा महिला र पुरुषको समान सहभागिताले पारदर्शिता जवाफदेहिता र सुशासनलाई बलियो बनाउँछ परिवारमा समान जिम्मेवारी र सम्मानले आपसी विश्वास शान्ति र बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्न सहयोग गर्छ त्यसैले लैंगिक समानता समतामूलक समृद्ध र सुशासित समाज निर्माणको आधार हो।

0: 그리고 드라이버 가고 외국인들이 소라지는 미스들 이런 식으로 부처에서는 느끼고 빨리고 들고 그러시오.
1: 미담만하자 처리 여러잔는 잔 이탈마 아니 전모스탈 이탈마 온자 까르모스탈 얼굴 탈마 온자 미로 까르모스탈도 못다리요 못다리고 수가 मेरो घर त्यहाँ छ त्यो भन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीति यात्रा सुरुवात सबै जनकपुरबाट भएको त्यो कारणले अब मैले आफ्नो क्षेत्रको उत्तरी तीन नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु महिलाका मुद्दाहरू छन् महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन् उनीमाथि हुने हत्या हिंसाहरू जुन छ खास गरेर घरेलु हिंसाहरू पनि छ तिनीहरूसँगमा चाहिँ काम गर्न पाए हुन्थ्यो र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उहाँहरूसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ उहाँले पनि म तपाईँलाई सहयोग गर्छु हामी सबै मिलेर गरौँ भन्नुभएको छ दहेजको दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ
0: जति पनि तपाईँले योजना गर्नुभएको छ
1: हजुर
0: यसको लागि कानुनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन
1: कानुनी रूपमा पर्याप्त छैन कानुन बनाउनु पर्छ म एउटा कानुन समितिमा पनि कानुन समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि त्यसको निम्ति कानुन पर्याप्त मात्रामा छैन कानुन बनाउने कानुन बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन त्यो त अब सब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस् यो दह सबै ठाउँमा छ मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ डाइरेक्ट इन्डाइरेक्ट होइन त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौँ अहिलेसम्म आइएनजिओ एनजिओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ
0: अब यो जुन ज्वरो गारेर यसलाई निर्मूल पार्नको लागि अहिलेसम्म कोसिस

0: जोड्ने गरेछ।
1: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या। शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफ्नो गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने, त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो। बुबजना चेतनशील हुनैपर्छ, यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो अझै कमी छ। यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ। पढे लेखा परिवारमा पनि हामी देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमान्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो, त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई उनीहरूले दुःख दिने हो कि, यही कारणले यातना दिने हो कि, मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न
0: सक्छ। चलाउनु पर्ने हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ
1: दुईटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो। जस्तो उदाहरणको निम्ति मेरो विवाह, मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ मसँग बिहा गर्छु। आदर्श भनेको पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजुकै कुरा त हो नि, खर्च बढ्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो। र अझ मधेसमा के थियो भने दुई छाउ खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो। अनि अब छोरीलाई दिने बेलामा त्यो सुन दिनु पर्यो, त्यो साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो, अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चै देखेर विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि परिवारमा कुरा पनि भयो। जम्मा 35 जना जन्त, जम्मा 35 जना अनि मैले यो सानो अङ्ठीमा त्यो लगाएर गएँ र अब साडी असिर सम्बन्धित रिलेटिभहरू विचार गरेर दिनुभएको थियो त्यति लिएर गएँ। मलाई चाहिँ त्यसपछि मलाई मतलब भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो। समाजले आएर भन्ने रहेछ के दियो दाइजो, सोध्ने रहेछ क्या सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रो बुहारी छ, सबै चिज बुझ्ने छ गर्ने छ, मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो। त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिने, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरत म केही कमी गरेको छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ म त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्च नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने।
0: कसैले चाहिँ त्यसरी गरीलाई पनि छोरीको जस्तो

0: कस्तो परिवार कस्तो समाज भन्ने कुरामा
1: चेतना चेतनाकै कमी छ कि त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने यसरी मैले गरे त्यस्तै यदि समाजमा दसजना छोरीले गर्यो भने र केटाको पक्षले पनि दसजना गर्यो भने त्यो कम हुँदै जान्छ नि त सबै सजग हुँदै जान्छ छैन खासै सुरु भएको छैन अहिले एउटा अभ्यास के भइरहेछ भने तर त्यसले खासै प्रभाव परेको छैन विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला सामूहिक विवाहको प्रचलन सुरु भएछ त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने दुवै पक्षबाट दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा अहिले पनि समाजमा लैंगिक समानता पूर्ण रूपमा स्थापित हुन सकेको छैन यसको मुख्य कारण पुराना पितृसत्तात्मक सोच हानिकारक परम्परा छोरालाई प्राथमिकता दिने प्रवृत्ति शिक्षा र रोजगारीमा असमान अवसर तथा महिलाको निर्णय प्रक्रियामा कम सहभागिता हो देखि कार्यस्थलसम्म हुने भेदभाव हिंसा र समान काममा असमान व्यवहारले पनि विभेदलाई निरन्तरता दिएको छ कानूनी व्यवस्था सुधार भए पनि सोच र व्यवहारमा परिवर्तन ल्याउन परिवार पुरूष युवा र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ
0: यसै आजलाई कार्यक्रम साझा आवाजको सुन्न सकिरहेको छ आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा कुन विचार भएर हामीलाई पठाउन लेख्न सक्नुहुन्छ त्यसका लागि हाम्रो इमेल ठेगाना हो साझा खबर आइडी 2.com 0152

कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौं।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलोथेम 101.2 MHz देशका विभिन्न भाग र www.solothem.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सब भण्डारणमा देशव्यापी संकट, अस्पतालहरूको क्षमता करिब 350 मात्रै, कैदोमै सब कुहिन थाले, भेटेकोसी बादमा 553 जनाको सब भेटियो, 3000 बढ़ेको सकुशल उद्धार। सोलुखुम्बुको दुधकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला, दर्शनार्थीको बाक्लो भीड़, रसुवावादीबाट झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन। कुम्बुपासुङ लामो गाउँपालिकाको एकीकृत घुम्टो शिविरबाट 1,000 भन्दा बढ़ी लाभान्वित। रसुवावादीले बगाए चासको कन्टेनर र ट्रक। सोलुखुम्बुका सात स्थानमा वृहद निशुल्क आँखा शिविर संचालन हुँदै। खोटाङमा ट्रेक्टर दुर्घटनामा 34 जना घाइते, 20 जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो। र रविन्द्र ठाक इतिहास रच्दै रोड टू एफसी सिजन 5 को फाइनलमा। अब समाचार विस्तारमा। खुम्बु पासाङ नामो गाउँपालिका वडा नम्बर 3 फागदुङ स्थित ठूलो गुम्बामा पूजा गर्न पुग्नुभएका 37 वर्षीय नाङ लोदे शेर्पा बिरामी परेपछि प्रहरीले उद्धार गरेको छ। सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 8 का शेर्पालाई गुम्बामा पूजा गर्ने क्रममा अचानक गास्टिकको समस्या देखिएपछि स्थानीय हिमालय अस्पतालमा उपचाररत रहनु भएको छ। अस्पतालमा उपचारको क्रममा मुटु सम्बन्धी थप समस्या देखिएपछि चिकित्सकले थप उपचारका लागि लोकलाई जान सुझाव दिएका थिए। सो घटनाको जानकारी भदौ 12 गते दिउँसो प्राप्त हुन साथ प्रहरी चौकी नाची

पाँचमा समुद्र सतहबाट 4,600 मिटरको उचाइमा रहेको ठूलो दूतकुण्ड र यातायातको सहजताका कारण नजिकैको सानो दूतकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको हो। वैदिक सनातन धर्मावलम्बीहरूले बिहानैबाट नदी ताल र पोखरीमा स्नान गरे गुरू पुरोहितबाट मन्त्रीको रक्षा सूत्र डोरो धारण गरेका छन्। हिन्दू बौद्ध र किराँत धर्मावलम्बीहरूको साँझ आस्थाको केन्द्र रहेको यस क्षेत्रमा धामी झाँक्री सहित सोलकुण्डु उखलुङ्गा लगायत विभिन्न जिल्लाबाट दर्शनार्थी आएका छन्। ठूलो दूतकुण्डसम्मको पैदल यात्रा गर्न नसक्ने भक्तजनहरूले फापलुसे सानो दूतकुण्डमै पुगेर पूजा अर्चना गरेका छन्। सलेरीबाट 30 कोस उत्तरमा अवस्थित ठूलो दूतकुण्डको पानी सेतो देखिने भएका यसलाई दूतकुण्ड भनिएको हो। जनै पूर्णिमाका दिन दूतकुण्डमा स्नान गर्नाले पुण्य प्राप्ति हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। पोखरीको एउटा छेउमा शिवलिङ्ग र अर्को छेउमा बौद्ध धर्मावलम्बीहरूले श्रद्धाका साथ पुज्ने बुद्धको मूर्ति रहेको छ। पोखरीको लो छेउबाट करिब 2 घण्टा उडाएर झरेपछि विशाल ढुङ्गाको फेदमा रहेको आयुमान्य स्थानमा पूजा गर्दा आयु बढ़ने र गाईवस्तु सप्रने धार्मिक मान्यता समेत रहेको छ। यस मुख्य पोखरीको आसपासमा गंगा जमुना र भूत पोखरी सहित 10 वटा साना ठूला तालहरू रहेका छन्। मेलामा आउने दर्शनार्थीलाई पर्न सक्ने हाई अल्टिच्युड लेक लाग्ने समस्यालाई ध्यानमा राख्दै प्रहरी र बेडकर सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो। तिब्बत क्षेत्रमा हिम पहिरो र खसेर भेटेको सिन्धु टोसुले आएको बाढ़ीमा अहिलेसम्म 578 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै शुक्रबार साँझसम्म 557 जनाको शव भेटिएको जनाएको छ। अहिलेसम्म 3,742 जनाको सकुशल उद्धार गरिएको छ। बाढ़ीपछि 977 जना झै बेपत्ता छन्। सम्पर्कविहीन मध्य सबै भन्दा बढ़ी विदेशी नागरिक रहेका छन्। अहिलेसम्म 517 जना विदेशी नागरिक सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली 117 जना हराइरहेका छन्। यस्तै सम्पर्क विहीन हुने मध्ये 28 जना नेपाल प्रहरी 45 जना नेपाली सेना सशस्त्र प्रहरी बलका 13 पंचर कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना कर्मचारी समेत रहेका छन्। रसुवा र नुवाकोटका 162 मकवानपुरका 66 जना पनि सम्पर्क विहीन रहेको उल्लेख गरिएको छ। उद्धारका लागि नेपाली सेना निजी क्षेत्रका 78 हवाई उडान 4,473 नेपाल प्रहरी 6,696 जना नेपाली सेना र 6,358 जना सशस्त्र प्रहरी खटिएका छन्। प्रभावित क्षेत्रमा 30 ट्रक खाद्य र गैर खाद्य सामग्री पठाइएको हेलिकप्टरको 4 वटा उडान भरि प्रभावित क्षेत्रमा तत्काल आवश्यकताका खाद्य र गैर खाद्य सामग्री पठाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाल पहाड़ीको पछिल्लो तथ्याङ्क अनुसार भुटुकोशी बाढ़ीपछि 557 जना शव फेला परेको छ। ती मध्ये अधिकांश शवको पहिचान खुल्न सकेको छैन। शव भेटिने क्रम जारी छ। देशभरका अस्पतालमा 300 को हाराहारीमा शव व्यवस्थापन गर्न सक्ने क्षमता छ। फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीले देशभरिका अस्पतालमा शव राख्ने डेप फेसको क्षमता करिब 300 देखि 350 सम्म मात्र भएकाले ठूलो विपदको समयमा शव भण्डारणको ठूलो चुनौती खड़ा हुने गरेको बताउनु भएको छ। विशेषज्ञको अनुसार मानिसको मृत्यु भएपछि शवलाई तुरन्तै गाड्न वा जलाउन सम्भव नहुँदा आफन्त आउन बाँकी हुँदा पोस्टमार्टम गर्नुपर्दा वा कानूनी प्रक्रिया बाँकी छँदा शव नकुहोस् भनेर चिसो बनाएर राख्ने विशेष फ्रिज वा बाकस डी फ्रिज हुने गर्छ। औद्योगिक तथ्याङ्क अनुसार चितवनमा 117 वटा मात्र शव चितवन उद्योग वाणिज्य संघमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। यसै त्रिवेणी शिक्षण अस्पतालमा 150 राख्ने क्षमता छ। त्रिवेणी शिक्षण अस्पतालका सूचना अधिकारी काली प्रसाद रेसाले 25 शवमध्ये 4 जनाको पहिचान भएको जानकारी दिनुभएको छ। रेसाका अनुसार शुरूमा शवको पहिचान गरिन्छ, त्यसपछि मृतकका आफन्त हरलाई बुझाउने जानकारी गराइने उल्लेख गरिएको छ। फोरेन्सिक विशेषज्ञ डाक्टर चौधरीका अनुसार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको मापदण्ड अनुसार विपदका बेला संकलन गरिएका शवहरूको व्यवस्थापनमा चुनौती हुने गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेको

को भूषण बाधिता प्रभावित का लागि खोज उद्धार राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ। बाधिता कारण जनधनको ठूलो क्षति भएको र हाल उद्धार तथा राहतको कार्य निरन्तर भइरहेको जनाउँदै प्राधिकरणले इच्छुकदातालाई सहायताका लागि आह्वान गरेको हो। प्राधिकरणले सूचना जारी गर्दै इच्छुकदातीय निकाय अन्तर्राष्ट्रिय विकास साझेदार संघ संस्थान नागरिक समाज र निजी क्षेत्रले तोकियो बमोजिमका सामग्री उपलब्ध गराउन सक्ने उल्लेख गरिएको छ। तर तोकियोको सूचीभन्दा बाहेका सामग्री उपलब्ध गराउनु परेमा त्यसको विवरण प्राधिकरणको उमेरमा पठाएर पूर्व सहमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। हवाई मार्गबाट आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आपतकालीन गोदाम घरमा बुझाउनु पर्ने व्यवस्था मिलाइएको छ। स्थल मार्गबाट प्राप्त हुने सामग्री भने काठमाडौँको सामा कृषि सुख नेपाल कहरो विपद प्रतिकारी तथा तालिम केन्द्र नुवाकोटको बट्टाड स्थित मैथली बारे तथा रसुवाको भुञ्ज स्थित जिल्ला प्रशासन कार्यालयमा बुझाउन समेत गरिएको छ। स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सिधै प्रभावित क्षेत्रमा सामग्री उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावितका लागि आवश्यक पर्ने सामग्रीलाई प्राधिकरणले विभिन्न समूहमा वर्गीकरण गरी सार्वजनिक गरेको छ। वासस्थानका लागि ट्रेन त्रिपाल डोरी ब्लाङ्केट म्याट र सिल्पिङ ब्याग आवश्यक रहेको सूचीमा उल्लेख गरिएको छ। भान्सा प्रयोजनका लागि ग्यास सिलिण्डर चुलो भाँडाकुँडा बाल्टी जग मागिएको छ। सरसफाईतर्फ बाल बालिका तथा कृषिहरूका लागि आवश्यक किट सेनेटरी प्याड साबुन सेनेटरी मास्क पियुष र क्यालोन ट्याब्लेट जस्ता सामग्रीहरूको सूची सार्वजनिक गरिएको छ। उज्यालाका लागि टर्च लाइट पावर ब्याङ्क ब्याट्री सोलर प्यानल लगायतका सामग्री उपलब्ध गराउन समेत उल्लेख गरिएको छ। रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा गरी केरोङ नाका र त्रिशुली कडिरो क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा अहिलेसम्म के ठूलो र अकल्पनीय क्षति पुगेको व्यवसायहरूले बताएका छन्। बाढ़ीमा परेर 400 भन्दा बढ़ी कन्टेनर ट्रक र त्यसमा कार्यरत चालक सहचालक मजदूर र व्यापारी गरी जम्मा 1000 भन्दा बढ़ी सम्पर्क विहीन भएको यातायात व्यवसायहरूले बताएका छन्। ती सबै कन्टेनर तेज दशैं र तिहारका लागि सामान लिएर रसुवा नाका पुगेका थिए। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा नेपाल ट्रक कन्टेनर व्यवसाय संघका अध्यक्ष अर्जुन बहादुर सापकोटाले बाढ़ीमा बगेका कारण उनको अवस्था ज्ञात रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय बाल परिषदले रसुवाको बाढ़ीबाट प्रभावित जिल्लाहरूमा झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ। युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको छ। परिषद युनिसेफ साधीन सिविल लगायतका प्रतिनिधिहरूले ती क्षेत्रको जनसंख्या विद्यालय लगायतका विभिन्न विवरणको हिसाबका आधारमा बाढ़ीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसले जानकारी दिनुभएको छ। खुम्बु पासिङ नामक गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै आयोजना गरेको कुम्ती एकीकृत शिविर सम्पन्न गरेको छ। गाउँपालिकाका वडा नम्बर 1 देखि वडा नम्बर 5 का सेवाग्राहीलाई काठमाडौँको काभ्रेमा सेवा प्रदान गरिएको हो। उक्त शिविरबाट 1,400 जना नागरिकले सेवा लिएको समेत उल्लेख गरिएको छ। धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा कोटामा ट्रेक्टर दुर्घटना हुँदा 34 जना भक्तजन घाइते भएका छन्। विक्टर लुपाकोट मझुवागढ़ी नगरपालिका छ नेरपा स्थित बुलबुले बुटकुण्डमा लागेको धार्मिक मेला भरेर फर्किँदै गरेका भक्तजन सभीको नापाँच त 45-55 नम्बरको ट्रेक्टर सहित नगरपालिकाको वडा नम्बर 2 सल्लो स्थित छेपे खोलामा दुर्घटना भएको उल्लेख गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 20 जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। अन्तिममा खेल समाचार। नेपाल मिक्स मार्शल आर्ट्सका फाइटर रविन्द्र ढाँटले इतिहास रचेका छन्। चीनको संघाय स्थित अक्टागनमा जारी रोट टो यूएफएससी सीजन 5 को सेमीफाइनलमा न्यूजीलैण्डका फाइटर काश्यप मदतलाई भराउँदै ठाटले ऐतिहासिक सफलता प्राप्त गर्नुभएको हो। ठाटले मकटलाई स्प्लिट डिसिजनमा पराजित गर्नुभएको छ। ठाटले 29-28 को स्कोरमा जित हासिल गर्नुभएको हो।
एकजना निर्णायकले भने मर्डरको पक्षमा स्कोर गरेका थिए। रविन्द्र कासिबिसको सेमिफाइनल निकै प्रतिस्पर्धात्मक र कठिन रहेको थियो। दुवै खेलाड़ीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पक्षमा क्षणहरू सूचना गरेका थिए। दुवैले 15 मिनटसम्म कड़ा प्रतिस्पर्धा गरेका थिए। रविन्द्र रोटो यूएफसी सीजन 5 फाइनलमा प्रवेश गर्ने पहिलो नेपाली फाइटर बनेका छन्। हवस्त बिहान 7 बजेको सुमार सर्वाच अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोल हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुने एफएम सुन्दै रहनुहोला। नमस्कार।

सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नागरिकहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकको भुक्तानी हुनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कारणमा फिर्ता हुने दोहोरा पनि यसो सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ।

0: छट्टैमा विसर्जन लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला
1: होइन एक अंश गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नोट चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संसार पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यही जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि यसो गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम चिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुनेकान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबन केएल टावर छैटौतला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा समस्या पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रेको नेपाल नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-78 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8
4: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्कीसम्मको 11 केभी फिबरलाई सुन लागेका रुख तथा रुखका नगाहरू कटान कार्य र साथै नयाँ बत्तीमा लोड ब्रेक सिल प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोसिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ उक्त फिडर बन्द हुँदा चोली दुपुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन् अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिन्छ सूचना अधिकारी विकास मण्डल सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड सल्लेरी सेलफुङ्गु
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौना दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त कोटेसी लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के हुनु साथीहरूले गाँजा खान जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
1: बारिस्ता लज सृजना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा नगोसत हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती वालो लागू औषध विकल समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एसएफको संयुक्त प्रयासमा जुडहितमा जारी सकोस्
4: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कृषि प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दशा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर गोर्खा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुनकाले इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको नीतिले 30 दिन अर्थात भदौ 23 गतेभित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन 9/2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
5: राखिनेछ। संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, टिभी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केवी बगैंचामा छाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान। पेश गर्नुपर्ने ताजा जातहरू: 10 कोटी खर्च सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुकता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा, टेलिफोन नम्बर 0335 20 711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाइस सोलुखुम्बु 0385 20 400 मा सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम, कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: भाँडा बेच बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: बेच बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अपडेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।

0: आफ्ना पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन बजार बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पाँचकी सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपी गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्कोच सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0337-90-222 98-528-80-222 साथै 98-010-20-895 मा मिस कल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।

नेपाल सरकार विज्ञापन बोर्ड।

I'm not going to be able to do that.

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल, जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
6: मलाई त थाहा नै थिएन नि।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबा, म आज स्कुल जाने मन छैन, आज जाने नि है।
6: होइन,
9: यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो थियो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
10: नमस्ते, कति टाइम निकाल्नु भयो?
6: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिक्नुहुन्छ भन्दै थिए।
10: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्स सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिवल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दर में सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्म को निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: कृषि मन्त्र मार्क सिंह।
1: पश्चिमा किरणको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिलिन वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: समाधान मेरे कथा प्याकिङ गर्दिन्छ सञ्जीत मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
1: हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
2: फोन 0 5 93 3 5 55
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविस्तो सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविस्तो सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविस्तो छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 0 42 33 888 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8

0: चाड पर्वमा युरो पेन्स प्रस्तुत गर्दछ। रङ्गीन छर वर्षिन्छ उपहार रु 50,000 युरो पेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष AC 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल चक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि 2 बाली। युरो पेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी विकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: यो समय किसान पाइन प्रोडक्ट्स पालेको हो
1: राष्ट्रको शान किसान
0: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार मदन पौड़ियाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आफन्त खोज्दै परी र अस्पताल धामीहरूको संख्या बढ्दै सब समाखतमा समस्या। बाढ़ीमाल पत्र धेरै नागरिक अझै उद्धारको पर्खाईमा। रसुवाको टिमुरीमा माटोमुनिबाट 6 वर्षीय बालिकाको उद्धार। घोटेकोशी र त्रिशुलीमा अहिलेलाई बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। पोखरामा सड़कमा आएको भेलबारीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी संचालन बैरोमा केहीले हटाउन बाँकी। मालपत्र यात्रीलाई स्थल मार्गबाट उद्धार गर्न शुरू। चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना। रोगको महामारी अन्त गर्ने प्रयासलाई तीव्र बनाउने। र टप इन टी ट्वेन्टी श्रृंखलामा नेपाल उले आज भिक्टोरिया सीएसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी टहरलेर अस्पताल भइरहेका छन्। कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधीखोजी गर्दैछन्। कसैले नाम ठेगाना र फोन नम्बर टिपाउने गरेका छन्। कोही अस्पतालको सूचीमा आफ्ना मान्छेको नाम खोजिरहेका छन्। अस्पताल परिसरमा पुगेका परिवारले बेपत्ता आफन्तका तस्विर देखाएर खोजी गरिरहेका हुन्। त्यस्तै बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र पहिचानमा समेत समस्या हुन थालेको छ। रसुवामा फेला परेका शव जिल्ला अस्पताल ढुन्चेमा राखिएको छ। भादिनमा संकलन गरिएका शव पोखरा र त्रिवेणी शिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका शव त्रिवेणी शिक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका शव जिल्ला अस्पताल भरतपुर, नेशनल सिटी अस्पताल भरतपुर, सामुदायिक अस्पताल मुरारी अस्पताल र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा राखिएको छ। तनहुँमा फेला परेका शव मणिपाल अस्पताल पोखरा, प्रादेशिक अस्पताल दमौली र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै गोरखामा भेटिएका शव प्रदेश अस्पताल गोरखा, गण्डकी अस्पताल पोखरा र मूप अस्पताल गोरखामा राखिएको छ। नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवलाई मध्यबिन्दु नगर अस्पताल चोरना र गैडाकोट नगर अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, मिशन अस्पताल पाल्पा, लुम्बिनी अस्पताल पाल्पा र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै पश्चिम नवलपरासीमा फेला परेका शव पृथ्वी चन्द अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरावा र पिपरा अस्पताल कपिलवस्तुमा राखिएको छ। तत्काल समाखत र हस्तान्तरण गर्न कठिन हुने देखिएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै शवको औंठा छाप र डीएनए नमूना लिन थालिएको छ। ठूलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिएपछि सरकारले पछि समाखत गर्न सहज होस् भनेर शवको नमूना लिन थालेको हो। बाढ़ीपछि जलविद्युत आयोजनाको सुरुङ जंगल र भीर पखेरामा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा छन्। परिवार तथा आफन्तहरूले च्यापुरवेशी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुरुङ

खोपिएको छ। 15,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका सरकारले जनाएको छ। बारीको आज चौथो दिन हो। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई तिमुरीमा बाढ़ीका बेला माटोमिनी

सूचना सहित मोबाइल में एसएमएस पनि प्रभावित क्षेत्र का नागरिक पठाइएको थियो। तर आज बिहान सम्म को अवस्था में बाढ़ी आएको छैन र तत्काल आने संभावना पनि नभएको उहाँले बताउनु भएको छ। गएको बुधबार ठूलो बाढ़ी आएको र सुवाको भटेको नदी में फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्ने सरकारी निकायले सचेत भने गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भटेको

चिनिया दूतावास आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित

पोखराको मुख्य बजार क्षेत्रमा हिजो बेलुका परेको ठूलो वर्षापछि सड़कमा आएको भीड़बारीले बगाउँदा आमा छोरीको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 जनप्रिय क्याम्पस रामचोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय

0: घटना श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वी चोकतर्फ जाँदै हुनुहुन्थ्यो, तर ठूलो पानी परेपछि स्कूटर रोकेको अवस्थामा छोरीलाई भिल्लो बगाएर सड़कको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुग्नु भएको थियो। त्यसपछि आमा छोरी दुवैलाई भिल्लो बगाएर बिरौटासम्म पुर्याएको थियो। स्थानीय बासिन्दा र प्रहरीले आमा छोरीलाई बिरौटा नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पतालमा पुर्याएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुनसम्म
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
2: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू बाढ़ी लगत्तै अवरूद्ध पृथ्वी राजमार्गमा एकतर्फी गाड़ी चल्न थालेका छन् घुटीकोशी र त्रिशुली नदीमा बुधबार आएको बाढ़ीले धादिङको बैरेनीबाट गलौदीसम्म काठमाडौँ मुगलिङ सड़कमा लेदो थुपारेको थियो धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि नै सड़क एकतर्फी खुलेको हो अब बैरेनीमा मात्रै केही लेदो हटाउन बाँकी छ सड़क खुलिसकेको

विगत 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

गरेको गजुरी चोरीले जनाएको छ। त्यस्तै रसुवामा पनि वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जालमा जोड़िएको छ। काठमाडौँको पोखरा सहरी गर्खा पुल आप्रो मिर्जा लच्याङ सरमथली पाटीखरकौंदै गोगटीटार कामिका स्थानबाट धुन्ची सड़क खण्ड सञ्चालन गरिएको हो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो

सबै अध्यक्ष सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन

लाई सरदारले द्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकको बाट विमल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक गर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिकता थिएछ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारको प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हाँस्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ।

उपस्थित रहेका जिल्ला र शहरमा मनाउने गरिन्छ। यो सभा शर्मा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। तर यस वर्ष भोटेको सुबारीका कारण त्यस्ता हास्य व्यङ्ग्यका कतिपय कार्यक्रम रोकिएको छ। विदेशको खबर, चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को क्षयरोग अर्थात टी

भएको छ। यो केन्द्र बेल्जिङमा चिनी आरोग नियन्त्रण तथा रोकथाम केन्द्र चाइना सीडीसीमा औपचारिक रूपमा उद्घाटन गरिएको चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप ट्वेन्टी ट्वेन्टी श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए एघारसँग खेल्दैछ। यो खेल डार्विनको मोरडा क्रिकेट मैदानमा दिउँसो सभा एक बजे शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। नेपाल चार अंकसहित तालिकाको सातौं स्थानमा छ। यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित निकालेको हो। चारबन्जी भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धनीहरूको संख्या बढ़दै सब समाकतमा समस्या। बाढ़ी नाल पत्र धेरै नागरिक अझ उद्धारको पर्खाईमा। रसुवाको टिमरेमा माटोमुनिबाट छ वर्षीय बालिकाको उद्धार। घटेको शिव त्रिशुलीमा अहिलेलाई बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महिषाको भनाई। पोखरामा सड़कमा आएको भेलबारीले बगाउँदा आमा छोरीको ध्यान। राजमार्ग एकतर्फी सञ्चालन।

0: सहज सुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what
3: the BBC World Service.
6: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
7: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
6: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ
8: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको निश्छ पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखि तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
6: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03
8: समयमै महसुल गर उचाल भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: નમસ્તે નમસ્કાર અને સંપૂર્ણમાં હાર્દિક સ્વાગતકો સાથમાં કાર્યક્રમ લોકચી લઈને ઉપસ્થિત ભાઈ શકતા છો. પ્રાગિક મિત્રો સાથમાં અવાજમાં છું નસેર કે લમ શેરપાર સુંદર ઇવન સામેરા. એ સમયમાં પૂર્વ નેપાલથી પહેલો સામુદાયિક રેડિયો સેલાખ્યા એકસો દશમલા બે મીટર્સમાં કાર્યક્રમ લોકચી લઈ સુંદર ઇવન છે. વિશેષ કરી હમી તથા બૌદ્ધિક ક્ષમતાક વિકાસ કરવાના લાગી શીખને ર સિકાઉ પ્રક્રિયામાં નિરંતર કાર્યક્રમ લક્ષીલાઈ લીર ઉપસ્થિત હુને ગર્દાછૌ. ર વિશેષ કરી હમી તપાર માસી 9:15 થી 9:50 સમ્મ રહનેછૌ. આજ પણ હમી કોઈ સમયને લીર ઉપસ્થિત ભઈ નઇ સકા છૌ ભને પક્કી પણ તપાર હમ્રો કાર્યક્રમમાં લકીકો પરખાઈમાં હુનુહુન્થ્યો હોલા. તપાઈંકો પ્રતીક્ષાકો સમય ભને સમાપ્ત ભઈ નઇ સકેકો છ. રહનુ સક્નુહુનેછ 97964 49 70 લાઇન બીજી કાર્યક્રમમાં સહભાગીતા જણાવન સક્નુહુનેછ. ર તપાઈંહરુ કાર્યક્રમમાં સહભાગીતા જણાવનુ ભયો ભનેછ હામી તપાઈંહરુસંગ આજ પ્રશ્ન ઉત્તરકો ખેલ ખેલ્નેછ. ર વિશેષ ગરી હામી તપાઈંહરુલાઈ દુઈવટા પ્રશ્નજી અનિવાર્ય રૂપમાં રાખ્નેછૌ. ર તપાઈંહરુલે દુઈવટે પ્રશ્નકો સહી ઉત્તર મિલાઉનુ ભયો ભનેછ તપાઈંહરુલે લક નંબર પ્રાપ્ત ગર્ન સક્નુહુનેછ. ર તપાઈંહરુલે દુઈવટા પ્રશ્નકો પ્રશ્નમધ્ય એઉટાકો માત્ર સહી ઉત્તર મિલાઉનુ ભયો ભનેછ હામી તપાઈંહરુલે બનસ્રોત અર્કો પ્રશ્ન પણ રાખ્નેછૌ. રહનુ સક્નુહુનેછ 97964 49 70 લાઇન ચાહિ ખુલ્લા ગરિસકેકા છૌ. ર તપાઈંહરुको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ. र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाना बनाउँदै हुनुहुन्छ होला, कोही खाना खाँदै हुनुहुन्छ भने कतिपय साथीहरू मेलापातिर हुनुहुन्छ होला, गोठालोमा जाने तर्खर पनि हुनुहुन्छ भने कतिपय साथीहरू गाँस लिएर पनि आउँदै हुनुहुन्छ होला. र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा बन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ. र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ. 97964 49 70 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. र आफ्नो बौद्धिक क्षमताको विकास गर्न सक्नुहुनेछ. र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नु नै पर्छ भन्ने पनि हुँदैन. तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेका प्रश्नको उत्तर सही उत्तर मिलाउने प्रयास गर्नुभयो भने मात्र भने तपाईँहरूको बौद्धिक क्षमताको विकास हुनेछ. र तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएपछि दुईवटै प्रश्नको सही उत्तर मिलाउनु भयो भने चाहिँ तपाईँहरूले लक्की नम्बर प्राप्त गर्न सक्नुहुन्छ. र हामी महिनाको अन्तिमतिर चाहिँ हामी लक्की ड्र गर्नेछौँ. र त्यसमा चाहिँ तपाईँहरूले लक्की नम्बर प्राप्त गर्दै जानुभयो भने चाहिँ तपाईँहरूले चाहिँ लक्की विजेता पनि हुन सक्नुहुनेछ तपाईँहरू. र हामीले चाहिँ तपाईँ लक्की विजेतालाई चाहिँ पुरस्कार पनि प्रदान गर्ने गर्छौं. र हुन सक्नुहुनेछ 97964 49 70 लाइन विदेशी कार्यक्रममा सहभागिता जनाउनु होला. र कहिलेकाहीँ नेट इन्टरनेटको समस्या हुन सक्छ, बर्खाको समय छ र मौसमको कारणले गर्दा पनि नेटवर्क नदिन सक्छ. त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ नेटवर्क दिने डाँडा पाखातिर गएर चाहिँ हामीलाई कल गर्नुभयो भने चाहिँ तपाईँहरूको कल पक्कै पनि लाग्ने नै छ. र तपाईँहरूको कल आयो भने भनेको हामी लिने नै छौँ. र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्ने नै छौँ. र अझ पनि सीमा ढिला नगरिकन केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु, किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन. त्यसकारण चाहिँ म केही प्रश्नलाई नै निरन्तरता दिन चाहन्छु. प्रश्न यस्तो रहेको छ, मैसिरमा मात्र विवाह गर्ने जाति कुन हो? यसको सही उत्तर रहेको छ थामी रहेको छ. र यसै गरी चाहिँ अर्को प्रश्न रहेको छ, भन्दै थियो साथीको फोन आइसकेको छ, भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ. र तपाईँहरूले चाहिँ हामीले राखेका प्रश्नको सही उत्तरहरू चाहिँ तपाईँहरूले नोट गर्दै जानुभयो भने चाहिँ तपाईँहरूलाई पक्कै पनि काम लाग्नेछ. र यदि तपाईँहरू लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, शिक्षक सेवा आयोग निजी अनुमति आयोगहरू तपाईँहरूले तयारी गर्दै गर्नुभयो हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो कार्यक्रमले चाहिँ निकै नै चाहिँ सहयोग पुर्याउने गर्दछ. र यदि बाहेक तपाईँहरू स्कूल कलेजमा पढ्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि निकै नै महत्वपूर्ण हुनेछ, किनभने हाम्रो स्कूलतिर त सदनुभाव चाहिँ हाम्रो हजुर जवाब प्रतियोगिता पनि हुने गर्दछ. र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरिहालौ. को हुनुहुन्छ, कहाँबाट? हेलो, Good morning, Azir Kuvaldi, once again, about there. Hello? Sir, Kumba Bata, Rinji Sherpa, you don't want to? Rinji? तपाईंको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है साथमा जल परिवेष्टित राष्ट्र कति छन् प्रश्न यस्त रहेको छ साथमा जल परिवेष्टित राष्ट्र कति छन् 45 उता भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरले हामी लक गर्दैछौ रिन्जीजी 45 उता नभएर चाहिँ दुईवटा रहेको छ है जुनमा चाहिँ श्रीलङ्का र मालदिप्स रहेको छ र तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है तपाईँको लागि प्रश्न यस्तो रहेको छ नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो ध्यान दिएर सुन्नु होला नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो कुन भन्नुभयो तपाईँको हामी आवाज सुनिरहेको छैन अलिकति सानो सुनिरहेको छ है तपाईँको आवाज चाहिँ पशुपति भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरले हामी लग गर्दैछौँ रिन्जीजी साथी हुनुहुन्थ्यो सोलखुम्बुबाट रिन्जीजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरौँ उहाँलाई को हुनुहुन्छ कहाँबाट हेलो नमस्कार अरू हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट खोटाङबाट को बोल्नु भयो सन्देश राई खुटाङबाट हुन्छ सन्देशी तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो जानकी मन्दिर भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई हामी लक गर्दैछौँ बधाई छ सन्देशी तपाईँले पहिलो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहन्छु तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ संयुक्त राष्ट्र संघीय विश्वविद्यालय कहाँ रहेको छ स्विडेन भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लग गर्दैछौँ सन्देशी यसको सही उत्तर चाहिँ स्विडेन नभएर चाहिँ टोकियो जापानको टोकियो रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहन्छु तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ नेपाल युएनओको सदस्य नेपाल युएनओको कतिवटा सदस्य राष्ट्र हो एघार भन्नुहुन्छ हुन्छ तपाईँको लागि तपाईँको एन्सरलाई हामी नै गर्दैछौँ सन्देशी साथी हुनुहुन्थ्यो खुटाङबाट चाहिँ सन्देशी हुनुहुन्थ्यो र अब भने चाहिँ हामी कार्यक्रम लकीको पहिला हामी छोटो विश्रामतर्फ मरिनेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा छैन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: पहिला कसैले भन्यो
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: जंगल को छेमा घर आंगन पर निधन होशियारी अपना जोखिम टाड़ने भारी पारी झाड़ी उठन घस रखना साझ पर्दा घर छोड़ी गा घूम जाना बाघ भालू बीड़ा हाथी चिकना पसे पर

नेपाल सरकार विज्ञापन बोर्ड।

0: voice to your heart. Zulu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu Dut Kundinirin Palika Pass Soleri Sulu Kubo. Lucky. कार्यक्रम लक्कीको युवाले पहिलाले छुट्ट विश्राम रहेको थियो पहिलाले छुट्ट विश्रामलाई पनि भर्खर हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमले नै गया तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुला एफएम 101.2 MHz कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरी उहाँलाई को हुनुहुन्छ कहाँबाट हेलो नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट उदयपुरबाट लक्ष्मी मिरिङसिंह बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ लक्ष्मीजी यो समयमा ल ठिक छ लक्ष्मीजीको लागि म पहिलो प्रश्न राखिहाल्छु बिहान दिएर सुन्नुहोलाई तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपाल युएनओको कति सदस्य राष्ट्र हो एक सय सडचालिस भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लग गर्दैछौ लक्ष्मीजी एक सय सडचालिस नभएर चाहिँ 62 रहेको छ है हुन्छ तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ विवाह अघि शिशु पानीले सहनशीलता परीक्षण गर्ने चलन कुन जातिमा रहेको छ लेप्चामा भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरमा हामीले नै गर्दैछौ बधाई छ लक्ष्मीजी तपाईँले दोस्रो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि ढिला नगरिकन तेस्रो प्रश्न पनि राखिहाल्छु ध्यान दिएर सुन्नुलाई तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ आम निर्वाचन दिवस कहिले मनाइन्छ वैशाख 15 गते भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई हामी लग गर्दैछौ लक्ष्मीजी यसको सही उत्तर 25 गते नभएर चाहिँ फागुन 7 गते रहेको छ है हुन्छ लक्ष्मीजी अहिले भने हामी छुट्टिन्छौँ साथी हुनुहुन्थ्यो उदयपुरको साथी लक्ष्मीजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ र कोही साथी आइसक्नु भएको छ ढिला नगरिकन स्वागत गरौँ हेलो को हुनुहुन्छ कहाँबाट हेलो
2: नमस्कार
1: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट सञ्जीव सुनवार काठमाडौँबाट बोल्दै हुनुहुन्छ हुन्छ सञ्जीवजी तपाईँको लागि म पहिलो प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नुहोलाई तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालको पूर्व पश्चिम लम्बाइ कति छ
2: 885 किलोमिटर
1: भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी न गर्दैछौ बधाई छ सञ्जीवजी पहिलो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाल्छु ध्यान दिएर सुन्नुहोलाई तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ सूर्यको नजिक रहेका चार ग्रह कुन कुन हो हजुर
2: बुध शुक्र पृथ्वी मंगल
1: बुध शुक्र पृथ्वी मंगल भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी नै गर्दैछौँ बधाई छ सञ्जीवजी तपाईँले लकी नम्बर प्राप्त गरिसक्नु भएको छ तपाईँको लकी नम्बर चाहिँ 5 रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो प्रश्न पनि राखिहाल्छु ध्यान दिएर सुन्नुहोला है प्रश्न यस्तो रहेको छ, नदिने नभएको साग राष्ट्र कुन हो?
2: नदिने नभएको भन्नुभयो?
1: हजुर,
2: नदिने नभएको, नदिने भएको यो मालदिप्स भन्छ,
1: मालदिप्स भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामीलाई गर्दैछौँ। बधाई छ सञ्जीवजी, तपाईँले तेस्रो प्रश्नको पनि सही उत्तर मिलाइ सक्नु भएको छ र तपाईँको लकी नम्बर चाहिँ 5 रहेको छ है। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो काठमाडौँबाट सञ्जीव राई हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका तिनवटै प्रश्नको सही उत्तर मिलाउँदै लकी नम्बर प्राप्त गर्दै भने साथी छुटिसक्नु भएको छ। कोही साथी हुनुहुन्छ बिना नगरिकन स्वागत गरिहालौँ। कोही हुनुहुन्छ कहाँबाट? हेलो, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? हेलो, प्रशान्त शेर्पा बोल्दै हुनुहुन्छ। हुन्छ, तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला है। सबभन्दा पछिल्लो एक पटक प्रश्न यस्तो रहेको छ, सबभन्दा पछिल्लो पटक नेपाल भ्रमणमा आउने युएनको महासचिव को हुन्? पास भन्नुहुन्छ। यसको सही अनुसार चाहिँ रहेको छ बान की मून रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु। अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? पास भन्नुहुन्छ। ओके, अहिले भने हामी छुट्टिन्छौँ। प्रसाङजी साथी हुनुहुन्थ्यो सोलुखुलो बाटो, प्रसाङजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयासमा पनि साथी छुटिसक्नु भएको छ। र कोही साथी हुनुहुन्छ भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र पुनः प्रयास गर्नुहोला भन्न चाहन्छु। र फेरि पनि अर्को साथी आइसक्नु भएको छ, को हुनुहुन्छ कहाँबाट? हेलो,
3: नमस्कार।
1: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? प्रेम प्रसाद भण्डारी बोल्दै हुनुहुन्छ। हुन्छ, तपाईँको लागि म ढिला नगरिकन पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ?
3: मे एक तारिक
1: भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी ल गर्दैछौँ। बधाई छ प्रेमजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ। म तपाईँको लागि दोस्रो प्रश्न पनि राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला है। सबैभन्दा धेरै भाषामा छापिएको पुस्तक कुन हो? सबैभन्दा धेरै भाषामा छापिएको पुस्तक कुन हो? हजुर, बाइबल भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौँ। प्रेमजी, यसको सही उत्तर चाहिँ बाइबल नभएर चाहिँ कालो सूर्य रहेको छ है। हजुर, हुन्छ, तपाईँको लागि म पहिलो प्रश्न नभएर चाहिँ तेस्रो प्रश्न पनि राखिनै हाल्छु। तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, नेपालको पहिलो महिला चित्रकार को हुन्? पास भन्नुहुन्छ। यसको उत्तर चाहिँ रहेको छ दादालाई सम रहेको छ है। हुन्छ प्रेमजी, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो उदयपुरको कटारीबाट प्रेम प्रसादजी हुनुहुन्थ्यो। र आज भने चाहिँ हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिने समय भने भइ नै सकेको छ। र अहिले भने चाहिँ हामी दोस्रो अन्तिम विश्राम तर्फ मुर्मेश्वरा विश्राम पश्चात फिर उपस्थित हुनेछौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: जंगल को छेउमा

0: stati vari quasi noi. Mi fa startare di via Pandora. जहाँ बात चलकिन सगरमाथा जहाँ बात चलकिन दुद्रोसी तिमी बात गुंजन छ तपाई हाम्रै आवाज
1: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुनवासन 101.2 मेगाहर्ज
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुनु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुबो
1: लक्की

0: फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्र चाहिँ हामीले कार्यक्रम लक्कीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गर्दै भए फेरि पनि कार्यक्रममा लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरौं। होला को हुनुहुन्छ कहाँबाट? हेलो
1: नमस्कार।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: खोटाङ मायाबाट भर्मन राई।
0: खोटाङबाट भर्मन राई बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: भर्मनजी यो समयमा के गर्दै हुनुहुन्छ नि?
1: हजुर बसिरहेको रेडियो त हजुर तपाईँहरूको त स्या गर्छ
0: हजुरले। स्या गर्नु स्या गरेर भनेको
1: हजुर बुझिएको छैन हजुर।
0: तपाईँले रेडियो मार्फत नै सुन्नुहुन्छ हामीलाई? हजुर हस् हुन्छ। तपाईँको लागि हामी पहिलो प्रश्न ढिला नगरिकन राखि नै हाल्छौ। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सन् 1992 नेपालमा नेपालको तर्फबाट युएनओको महासभालाई सम्बोधन गर्ने व्यक्ति को हुन्? सन् 1992 नेपालको तर्फबाट युएनओको महासभालाई सम्बोधन गर्ने व्यक्ति को हुन्? बीपी कोइराला भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी नगर्दैछौ। यसको सही उत्तर चाहिँ गिरिज प्रसाद कोइराला रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला है। हुन्छ, तपाईँको लागि म एकदम सजिलो राख्नेछ, ध्यान दिएर सुन्नुहोला है। रसायन शास्त्रका पिता को हुन्? रबर्ट बोयल भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी न गर्दैछौ। बधाईको भगवानजी, दोस्रो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ। म तपाईँको लागि तेस्रो प्रश्न पनि राख्न चाहन्छु। तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, गजुर नभएको नेपालको मन्दिर कुन हो?
1: अशोक विनायक
0: भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरमा हामी न गर्दैछौ। बधाईको भर्मनजी, तपाईँले लक्की नम्बर प्राप्त गरिसक्नु भएको छ र तपाईँको लक्की नम्बर 6 रहेको छ है। हुन्छ भर्मनजी, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो वर्मन राई हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउँदै चाहिँ लक्की नम्बर प्राप्त गर्दै भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिने समय भने आइ नै सकेको छ र अब भने चाहिँ हामी साथीहरूको पनि फोन लाइन चाहिँ लिन सक्दैनौ र कार्यक्रम लक्कीलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यो पुञ्जसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन हर प्रयास गर्नुभयो र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुभयो। तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्दै चाहिँ मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सिसमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ सरस्वती पुरीजीलाई पनि विशेष विशेष धन्यवाद भन्न चाहन्छु। र आजको कार्यक्रम लक्कीको बसाईबाट म कार्यक्रम प्रस्तुता सुर्खी रमेश शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।
2: Lucky is sponsored by Versa Electronic and Service Center. Sunu dut kundu nere palika paas soleri sunu khubo.
3: Come on, come on, come on. Lucky. मानव बीच विफलता तथा ओसर पसार जघन्य अपराध हो।
4: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
3: बीच विखण्ड र ओसर पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बीच विखण्ड तथा ओसर पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव कर्का वा सुचारू महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै क्रिया समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: सभी के सरोकार आज का बाल बालिका भूलि का छोटार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नदसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा निर्मितमा जन सन्देश।
2: यत्तिकै पत्ते आएछ रोहन, सामाजिक सञ्जालमा आउँदा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नाथिन यसरी जसले पनि लेखिहाल्छ नि।
3: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: विवाह प्रथम वर्ष को गर्न सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भरिना 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र

नमस्कार। पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। भटे कोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 589 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30, चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जरा विद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन छन्। नेपाली पूर्व नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्कविहीन छन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन्। 95 घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षा कर्मीहरू खटिएका छन्। गएको बुधबार रेचुवाको भेटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी कार्यालय र अस्पताल धाइरहेका छन्। कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधी खोजी गर्दैछन्। कसैले नाम ठेगाना र फोन नम्बर टिपाउने गरेका छन्। कोही अस्पतालको सूचीमा आफ्नो मान्छेको नाम खोजिरहेका छन्। अस्पताल परिसरमा पुगेका परिवारले बेपत्ता आफन्तका तस्विर देखाएर खोजी गरिरहेका छन्। यस्तै बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र पहिचान समेत समस्या हुन थालेको छ। रसुवामा फेला परेका शव जिल्ला अस्पताल थुन्चेमा राखिएको छ। धादिङमा संकलन गरिएका शव पोखरा पर्यवेक्षण अस्पतालमा, नुवाकोटमा फेला परेको शव पर्यवेक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका शव जिल्ला अस्पताल भरतपुर, नेशनल सिटी अस्पताल भरतपुर, सामुदायिक अस्पताल, नारायणी अस्पताल र औद्योगिक व्यवसायिक विकास प्रतिष्ठानमा राखिएको जनाइएको छ। गए राति सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका जिल्लामा पानी परेको छ। ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवाचौरमा 34 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। ती र आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब देश बाहिरका समाचार। चीनका राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको झिडाङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। वहाँले प्रभावितको पुनर्स्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड़ दिनुभयो। सीपीसी केन्द्रीय समितिको राजनैतिक ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

6,000원을 돈에 찬. तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा solwarfmnews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, भाषा सकियो। अपराह्न 4 बजेको सुरु भाषामा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।

आपूर्ति बंद होने संबंधी सूचना। एक कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृह देखि तुर्केसम्म को 11 केवी फिडर लाई सुन लगे रूख तथा रूख का हागा कटन कार्य फाफू नया बस्ती में मोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोजिम को मिट्टी को समय में फाफू फिडर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकारवाला सूचित गरिन्छ। उक्त फिडर बंद हुँदा कुण्ड नगरपालिका वडा नम्बर 1-5 सम्म पूर्ण रूपमा र वडा नम्बर 6 दुर्चू नया बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मन्दाई, कल्लेरी तेल्सा विद्युत कम्पनी लिमिटेड, कल्लेरी।

0: 日清ニュースメイトサンドロップしてください。
1: उपभोक्ता अधिकार को उत्तम रक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ता को अधिकार को रक्षा गरौं। कारोबार में बे दूषक लिने र दिने गरौं। कारोबार पारदर्शी बनाऊ। नाफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवा को मूल्य मात्रा म्यास्तर की नीति गुणस्तर एक करे मात्र खरीद बिक्री गरौं। वस्तु व सेवा को प्रयोग कुनै हानि नुकसानी भए स्थानीय प्रशासन में उजुरी गरौं। वस्तु तथा सेवा को प्रयोग क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपाल को सेकेंड होम प्रोग्राम को एकजना महिला कर्मचारी औषधी को भेटा दरखास्त आह्वानित कर शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का GOBSNEPL.com में प्रकाशित सूचना हेन अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख।
2: सोलुखुम्बु कानून क्याम्पस एनएलबीमा भर्ना सम्बन्धी
1: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गातीको लागि 3 वर्ष ग्यालेबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नअनुसार भर्ना हुने हुन जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रमको नीति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841848445 र 9842847775 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कल्लिरी
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
6: धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थुक पाइन्छ त।
7: ए
8: हो र दिदी
7: कहाँ पाइन्छ
8: म त खोज्दा खोज्दा थाकिसके हो
7: ल सुन बहिनी सुन दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार
8: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
7: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
9: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच कोलेरी सुनु खुम्बु

0: कार्यालयको जनहितमा जारी सन्देश।
1: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकि
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राही हुने आफ्नो कागजातले सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्दैन। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त, कतै लागौसो त भाइ के भएको तिमीलाई? उदाहरी भन त
4: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: भारतमा लत सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

आपूर्ति बंद होने संबंधी सूचना। इस कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृह देखि तुर्की सम्म को 11 केवी फिडर लाई सुन लगे रूख तथा रूख का हागा कटन कार्य साथी नया बस्ती में मोड ब्रेक स्वी प्रदान कार्य गर्नुपर्ने भएकाले तपसिल बमोजिम को मिट्टी को समय में आपू फिडर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकार वाला सूचित गरिन्छ। उक्त फिडर बंद हुँदा सोलुदुत्कुण्ड नगरपालिका वडा नम्बर 1-5 सम्म पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मन्दाई, सल्लेरी सेल्स विद्युत कम्पनी लिमिटेड, सल्लेरी सलुखुम्बु। सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिम सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल एक प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन,
लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ उखुडुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-8030 र जोन प्राविधिक इकाइ सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ उखुडुङ्गा

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिँदा है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल टिचेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा समाचार कोटारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768 विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रुख तथा रुखका हाँगाहरू कटान कार्य र काफी नयाँ बस्तीमा मोड ब्रेक प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोचिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा एसी सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ उक्त फिडर बन्द हुँदा चेलीदुत्कुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पी नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन् अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ सूचना अधिकारी विकास नन्दाई सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड कल्लेरी सर्वे

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपिन ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस टिम कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बाल बालिका तथा गाईवस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र चल्लेरीले अनुरोध गर्दछ।
1: विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केबी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् वा नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुहा वा अन्य संरचनामा राख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र लेखुपिके नो लाइट 9841862211। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
2: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याद 2083/84 श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083/84 असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याद 2083/84 मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यस कम्पनी को वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तिर्केसम्मको 11 केवी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कपन कार्य र काफू नयाँ बस्तीमा लोड ब्रेक स्विच प्रदान कार्य गर्नुपर्ने भएकाले

0: राती बमोजिमको मितिको समयमा आभूपेटर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा सोही दुस्कुन्द नगरपालिका ओडा नम्बर एकदेखि पाँचसम्म पूर्ण रूपमा र ओडा नम्बर छ दुर्पुर नयाँ बजार खाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास नन्दाई, सल्लेरी तल्स विद्युत कम्पनी लिमिटेड, सल्लेरी सलुखुम्बु।
1: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दिउ।
1: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: आपूर्ति बंद होने संबंधी सूचना। एक कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृह देखि तुर्केसम्म को 11 केवी फिडरलाई सुन लगे रूख तथा रूख का हागा कटनकारी और पाखी नया बस्ती में मोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपती बमोजिम को मिट्टी को समय में आपू फिडर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बंद हुँदा कुन्न नगरपालिका वडा नम्बर 1 देखि 5 सम्म पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार छाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मन्दाई सल्लेरी सेल्स विद्युत कम्पनी लिमिटेड सल्लेरी सलुखुम्बु।
1: हेलो
2: हेलो बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा त जानु
2: हो नि? हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: लसु न, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: शहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जन सन्देश
2: साथी हेर न क्या खतरा समाचार आइसक्यो
3: भयो ट्रेन
2: अब चाहिँ के हुनु
4: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थ्यो न यसो त जन्ले पनि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक हुन्छ के हुनु उनीहरूको चाहिँ
4: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
4: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
0: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र फाँसु नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोसिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ उक्त फिडर बन्द हुँदा चोली दुत्कुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन् अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ सूचना अधिकारी विकास मन्दाई सल्लेरी स्वल्प विद्युत कम्पनी लिमिटेड सल्लेरी सलुखुम्बु
7: हेलो
8: हेलो
7: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
8: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
9: हजुर
8: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
9: लु हेलो नमस्ते
7: हेलो हजुर
9: हजुर
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने
8: ए नानी के भन्ने रहेछ के भयो
9: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल ल म किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुनो सुनो सुनो हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: नमस्ते डाक्टर सर
6: नमस्ते भन्नुहोस् त के हो
0: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड। विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। एक कम्पनी को वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केवी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र फाँसु नयाँ बस्तीमा मोड ब्रेक स्विच प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोजिमको मितिको समयमा आफ्नो फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा सोही दुत्कुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मण्डल सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड सल्लेरी सलुखुम्बु।

0: मैं साथी हेरे नै क्या खतरो समस्या आइसक्यो मेरो प्रेम अब चाहिँ के हुने हो
1: कतै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जसले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 4,451 जनाको उद्धार गरिएको छ. त्यसमध्ये जलविद्युतको सुरुङबाट 119 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ. त्यस्तै बाढ़ीमा परेर 2,426 जना सम्पर्कविहीन छन्. नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्. रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ. त्यस्तै जलविद्युत जनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्. लाङटोङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्. खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्. बाढ़ीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ. तर जंगल र अप्ठ्यारो भूभमो भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ. रसुवाको भटेको सीमा बुधबार आएको विनाशकारी बाढ़ीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ. जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचना अनुसार बाढ़ीपछि जिल्लामा अहिलेसम्म संकलन भएका 233 शव मध्ये 4 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन्. होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणको आधारमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो. जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ. शव व्यवस्थापन गर्नु अघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिनेछ. त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाटको खुल्ला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ. रसुवाको भटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.5 करोड़ रूपियाँ निकासा गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6.75 करोड़ रूपियाँ निकासा गरेको हो. प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ. प्राधिकरणको अस्ति बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो. प्राधिकरणका अनुसार यो रकम अति प्रभावित सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसै अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ. आज बाढ़ी र वर्षाबारे सम्बन्धित महाशाखाले पूर्वानुमानसहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्. विशेष गरी बुधबार भोटेपछि रसुवामा आएको बाढ़ीपछि त्यस क्षेत्रमा थप बाढ़ीको सम्भावना के छ भन्ने मुख्य चासो रहने गरेको छ. यसबारेमा बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ. यो नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरूलाई चनाखु रहन भनी आग्रह गरिएको छ. चीनबाट प्राप्त सूचना तथा भू उपग्रह तस्वीरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बारी सिर्जना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ़दै गएको छ. यसको अर्थ यो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम छ. ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा माटो र गेग्राम बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढ़ी आउन सक्ने जोखिम छ. त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिममुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ. सकेसम्म नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ. महाशाखाका बाढ़ीविद विनोद पराजुलीले बाढ़ीको खतरा बढ़ेमा पूर्व सूचना जारी हुनेछ. भुटेकोशीमा बाढ़ीको जोखिम यथावत रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ. जल तथा मौसम पूर्वानुमान महाशाखाले भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको हो. महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ. यी क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्नु भएकोले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ. त्यसैले सतर्कता अप्नाउन आवश्यक

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीको बाढीले बगाएर ल्याएको सेप फोड्ने 29 जना पक्राउ लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौं।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका, पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा, नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न, लत्ता, कपड़ा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्ने इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भूषालले बुधबारको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत नदी किनारको क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलकुखोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुशी फोडेर रकम चोरी गरेको उजुरी

भन उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। अब विदेशको खबर। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरुङ जिरुन नाकामा भएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण

भएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी ट्वेन्टी क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए एघारसँग खेल्दैछ। यो खेल डार्विनको मरारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार र 2 खेलमा जित निकालेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। भोटे कोशीबारीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 सम्पर्कविहीन आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका सब जमिन व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटे कोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढ़ीको जोखिम भने कायम। सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो। 554 जनाको अवस्था थाहा हुन सक्यो। र टप इन टी ट्वेन्टी श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: Sí, Sakura. Pasto bichan.
1: Ujjalo Radio Network. सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिऊ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: कृषि मन्त्र नाग सिंह।
2: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनी वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: Sim, Sakura, presta atenção. Yahoo Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन नि के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ट्याक्ट गर्न सकिनँ सरले हुन्छ
1: ए कुरा त्यस्तो हो लाइन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्याक्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: नमूना दुधकुण्ड आयल फार्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमूना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुन्दु
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला हजुर?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नबोलाउ न हजुर।
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: दोहरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: विद्युत आपूर्ति बन्द होने संबंधी सूचना। इस कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृह देखि तुर्की समूह को 11 केवी फिडरलाई सुन लगे रूख तथा रूख का नगा तपन कार्य साथी नया बस्ती में मोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपती बमोजिम को मिति को समय में आपू फिडर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकारवाला सूचित गरिन्छ। उक्त फिडर बंद हुँदा चोली दुकुंड नगरपालिका वडा नंबर 1-5 समूह पूर्ण रूप में वडा नंबर 6 दुर्की नया बजार थाटिंग लगायत का क्षेत्र में मात्र विद्युत आपूर्ति बंद होने अन्य क्षेत्र में विद्युत आपूर्ति नियमित होने साथ ही उल्लेखित समय भन्दा अगावै कार्य संपन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास नन्दाई सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड सल्लेरी सोलुखुम्बु।
1: अलिकति जत्न पाछैन खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपी गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375-90-222 98-528-80-222 साथै 98-010-20-895 मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
4: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: सचिव भन्ने त सबै बुझिसके आजकल आफ्नो त युनिटी कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरसा
1: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र फाप्रो नयाँ बत्तीमा लोड ब्रेक स्विच प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोजिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा चोली दुत्कुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6 दुर्पुर नयाँ बजार खाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति निर्मित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मन्दाई सल्लेरी सेल्स विद्युत कम्पनी लिमिटेड सल्लेरी सलखुम्बु।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

कार्यरत साथ नया बस्ती में मोड़ ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोजिम को मिति र समय में काफू पेरर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त पेरर बंद हुँदा चेली दुतकुण्ड नगरपालिका वडा नम्बर 1-5 सम्म पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नया बजार छाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित साथ ही उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास नन्दाई, सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड, सल्लेरी।

0: तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: ए बाबु, मेरो त हात खुट्टा अनुसार झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि केटी हो केटे, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843439096 र 9861314472। अन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय।

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदर्ता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: ल जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनौँ
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: साजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809609094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
4: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कारवाहीको हुनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003
6: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्फिक भण्डार सबस्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् वा नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुहाँ वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको डोकीमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र लेखुपिके नो लाइट 9841682211। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गुप्त रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: साथी हेर नै क्या खतरा समाचार आइसक्यो अब चाहिँ
3: के हो के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआएन यसो त जल्दै लगिहाल्छ नि
2: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
2: लु हेलो नमस्ते
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् न ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
6: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
5: के भएन मिस
6: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुम नगर पालिका पांच सोलू खुम्बू
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, बस्नुस् न। भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
1: नो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50

0: घर्षणले जन्माउनु हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, विनय तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सब मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गाडमा, जोर बौद्ध सुलुखुम्बु।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: किन खोज्नु भएको होला? हजुर
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्ला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
0: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिनाले चलाउन सक्ने टुलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 28 80 222 साथै 9800 20 895 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई सुनाउनेछ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के पो हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामीले मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

सारा संस्कृति जो मान्यता सब विशेषज्ञ आजकल आत्मता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दादु, मैले मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले भण्डान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843976852, 9824747718, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
8: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
7: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
9: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
7: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
9: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सुरु एफएम स्टुडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगर पालिका 5 सोलु खुम्बु
3: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धार काम चल्दै 32,000 भन्दा धेरै मानिस सम्पर्कविहीन भेटाएका शवको पहिचान गर्न पनि समस्या त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग भोटेपछिमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि घटनाको कारण बारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने अमेरिका र इरानमा वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई र नेपालका बाढ़ी पीड़ितका लागि टप NT20 श्रृंखला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 626 जनाभन्दा बढ़ीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानको लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढ़ीमा विपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 बजे जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्क नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउन उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढ़े प्रधानमन्त्री बालेन्द्र शाहलाई नौबुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालन गर्नु माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमा उद्धार सड़क पुनसंचालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनुभयो। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहने सामरिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुनको शीघ्र व्यवस्था गर्न आङदेम्बेले माग गर्नु भएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढ़ीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ी कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फँसेको 4 दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्ति को खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ नोगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 0 56 4 94 3 33 4 93 5 55

मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। चीन र नेपाल दुवैतर्फ भुटेपछि नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिमपहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरोङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिम नदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चीनी एकाडेमी अफ साइन्सेसका निर्देशक टाङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चीनी समाचार संस्था सिन्हुआले जनाएको छ। यही हिम नदी खसेका कारण केरोङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढ़ी आएको चीनी अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर निहाल्नु पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यकामा थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिम नदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिम नदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। विदेशको खबर, संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको छ महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक लोकतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन। अब खेल खबर, बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात गोला पत्थर समेत गरिने नर्दर्न टेरिटोरी क्रिकेट एनटी स्ट्राइकले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एनटी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरूष क्रिकेट टोली अहिले भिक्टोरिया सीए इलेभेनसँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए इलेभेनलाई 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अंक सहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 25,000 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्यसैले थिए सुरुङमा फँसेकाको उद्धारका लागि सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेपछिमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्ध कारण मध्यपूर्वसँग विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त

0: अरू छैन त पढ्ने ठाउँ
1: ओडिन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँड्छु ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओएन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
2: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768

0: बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.4

नमस्ते नमस्कार लोकसंग गीत गाउँदा दण्डी सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नो पाखा आफ्नो बाका मेरो व्यक्ति भइसकेका छौ प्राविधिक मित्रको साथमा आवाजमा छु म शेर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नो पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईको रेडियो सेटमा बस्ति देखिने गर्दछौ र आज चाहिँ हामी विशेष गरी शनिबार व्यवसायमा रहेका छौ र शनिबार व्यवसायमा चाहिँ हामीले लिएर आएका छौ लोकबाकको दिन र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता अभिनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई निकै नै रमाइलो लोकबाकको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोकबाक हो भनेर चिन्नुपर्ने हुन्छ र लोकको बोल भनेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीले पनि सम्झन सक्नुहुनेछ र पछि पनि तपाईँहरू हाम्रो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइसकेको छ र आउन सक्नुहुनेछ 97649 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला मेलापाततिर हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला घाँस दाउरा गर्दै हुनुहुन्छ होला र आज चाहिँ शनिबार दसैँ भएको कारण पनि कतिपय साथीहरूको त आज स्कूल कलेज पनि बिदा छ त्यसकारण पनि सरस्वतीतिर बिहान दिँदै हुनुहुन्छ होला आफ्नो बाबा मम्मीलाई सघाउँदै हुनुहुन्छ होला घरको काममा सघाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरूको त आज कार्यालय बन्द छ त्यसकारण पनि साथीहरू पनि सरस्वतीतिर बिहान दिँदै हुनुहुन्छ होला घरको कामतिर व्यस्त त हुनुहुन्छ होला र तपाईँहरू यदि सहरतिर हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो पसल व्यवसायलाई अगाडि बढाउँदै हुनुहुन्छ हुँदै चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन कोसिस गर्नुहोला र तपाईँहरूका निम्ति हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र आउन सकिनेछ 97649 लाइन विदेशी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने तपाईँहरूको टेलिफोन लाइन हामी लिने नै छ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको गाउँठाउँको अवस्था बुझ्दै चाहिँ हामी तपाईँहरूलाई निकै नै मिठा अनि रमाइलो लोकबाकको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोकबाक हो भनेर चिन्नुपर्ने हुन्छ र यदि तपाईँहरूले चाहिँ लोकबाकको बोल चाहिँ चिन्न सफल हुनुभयो भने चाहिँ तपाईँहरूले आफ्नो नजिकका मात्र एकजना साथीलाई त्यही गीत मार्फत चाहिँ सम्झन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्रो हाम्रो पात्रो र त्यसै गरी सोलाफ्याम फेसबुक पेज मार्फत पनि हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ र तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै भइसकेको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरीकन स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो गुड आफ्टरनुन नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट खोटाङको बडा पोखरीबाट बाबना मगर बोल्दै हुनुहुन्छ अनि बाबनीजी के गर्दै हुनुहुन्छ त यो समयमा अनि खाजा लिनुभयो कि बाजी छ त बाबनाजीले हाम्रो पनि बाँकी नै छ भन्नुपर्छ है बाबनाजी अनि आज खुटाङतिरको मौसम कस्तो छ नि ओहो ल ठिक छ बाबनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज चाहिँ हामी तपाईँको लागि चाहिँ एकदमै रमाइलो लोकबाकको दिन राख्नेछ र तपाईँले चाहिँ कुन लोकबाक हो भनेर चिन्नुपर्ने हुन्छ है हुन्छ तपाईँको लागि हामी लोकबाकको दिन राख्नेछौ

బాగానే జీవి చెప్పి వినిలో బాకకు దింటాస్తుంది బావలని అయినదా నా చెక్కి వండిస్తా బావనాజీ ఒక బాకవే ओहो पास भन्नुहुन्छ ल ठिक छ बाबनाजी अहिले भने हामी छुटिन्छौ साथी हुनुहुन्थ्यो खोटाङको बुढा पोखरीबाट बाबनाजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका लोक बाकाको दोन चिन्ने प्रयत्न गरे साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको मुलुता चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कहिलेकाहीँ नेट इन्टरनेटको समस्या हुन सक्छ नेटवर्क नदिन सक्छ त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र हामीले चाहिँ तपाईँहरूका निमित्त चाहिँ निकै नै रमाइलो लोक बाकाहरू चाहिँ राख्नेछौ र अब भने चाहिँ हामी बिना नगरिकन निकै नै रमाइलो लोक बाकातर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको थिएन र निकै नै मिठो लोक बाका रहेको छ बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ मेलिना राई र त्यसै गरी आलिफ खानको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: पर ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
8: होइन,
7: यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो लागेन, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
9: नमस्ते, कति टाइमले पाल्नुभयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: radio next to your heart.
1: Zulu FM 101.2 MHz.
2: कार्यक्रम आफ्नी पाखा अपनी भाका को साथ में सागर इलेक्ट्रोनिक सेंटर एंड मोटरसाइकिल वर्क साथ सोलू दुधकुंडे नगर पालिका 0.0 सोलखुम्बु यो भने कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको पहिलाले छुट्ट विश्राम रहेको थियो पहिलाले छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेफएम 100.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी शनिबार बसाइरहेका छौ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो हेलो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ 97 64 49 70 को लाइन उदेखि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र फेरि पनि अर्को साथी हुनुहुन्छ स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट ओखलढुङ्गाबाट बिमला बुझ्नु भइरहेको हुनुहुन्छ ओहो साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुरा प्रयास गर्नुहोला भन्न चाहन्छु कहिलेकाहीँ मौसमको कारणले गर्दा पनि नेटवर्क नदिन सक्छ त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले नेटवर्क दिने डाँडा काँडा पाखातिर गएर चाहिँ हामीलाई बारम्बार कल गर्ने प्रयास गर्नुभयो भने चाहिँ तपाईँहरूको कलको पक्कै पनि लाग्नेछ र तपाईँहरूको कल आइहाल्यो भने त हामी लिनेछौँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्दै र तपाईँहरूलाई चाहिँ निकै मिठा लोक बाकाको दिन राख्नेछौँ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नुपर्ने हुन्छ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला र अहिले भने चाहिँ हामी निकै नै मिठो गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ कन्या राशि बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ बद्री पंगिनी र समीक्षा अधिकारीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं

0: સાવધ વેરવા છું, બકરી માત્ર એમણે મૂકીને મીઠા લુએ બાકા સુનેરા મનોરંજન લઈ શકીતા છોર પ્રતિબંધ તમારે મિત્રો મનોરંજન લઈને વાયેલા સંસંગે ગામ ગયેલા સંસંગે નાચું ભાયેલા રાસનું કામલે પણ અગાડી બરાવનું ભાયેલા રાજ્ય જપ્ત અવસ્થામાં વાયતનું સુસ્થા મસ્તર બિસ્તરા બી હમરે કરવી અંતિમ સમાજ સુનેરા સાધીને લા ભરના ચાહશુ ર વિશેષ કરી આજે કે હમી શનિવારે બસાઈમાં રહેતા છો ર શનિવારે બસાઈમાં છે હમીરે લોક બાકાકુ દિન નિરાવનું કુરા તફારીને અવગત બની શકીતો છો રાજ यदि कभी साथी हम कार्यक्रम आज बात सुंदे हाला बखरी मतरी बात सुंदे हाला तपाईं निमित्त फिर हमारे कार्यक्रम को नियम से एकचोटी अवगत कराने चाहूं रामी हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लीर आने गद जिसमें आज हमें तपाईं को टेलीफोन लाइन हप्ता को चार दिन मात्र लिने सोमवार बिहीबार शुक्रवार शनिवार तपाईहरुको टेलिफोन लाइन लिएर तपाईहरुसँग मीठा मीठा कुराकानी गर्ने नै छौ र आउनु सक्नुहुन्छ 9964950070 को लाइन देखि कार्यक्रममा सहभागिता बनाउन सक्नुहुनेछ र तपाईहरुको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र यदि तपाईहरु कार्यक्रममा सहभागिता बनाउनु भयो भने त्यहाँ तपाईहरुलाई मीठा लोक बाकाको दिन राख्ने नै छौ र यदि तपाईहरुले हामीले राखेका लोक बाकाको दिन चाहिँ चिनी फ्यास गर्नुभयो भने चाहिँ तपाईँहरूको लागि हामी तपाईँहरूले चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरीकन स्वागत गरौँ होला को हुनुहुन्छ कहाँबाट हेलो
1: गुड
0: आफ्टरनुन दर्शन नमस्ते लोक संगीतिक अभिवादन हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट सोलु तिङ्गाबाट पुष्पा कार्कीजी बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ त यो समयमा पुष्पाजी ओहो अनि खाजा दिनुभयो कि बाँकी छ त पुष्पाजीले मेरो पनि बाँकी नै छ भन्नुपर्छ है पुष्पाजी ल ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि हामी लोक बाकाको दिन राख्नेछौ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है हुन्छ तपाईँको लागि हामी लोक बाकाको दिन राख्नेछौ

0: हुन्छ जी
1: हजुर
0: हुन्छ बिहान दिएर सुन्नुहोला फेरि पनि हामी एकचोटि राख्नेछौँ।

त्यसपछि अब चाहिँ पक्कै पनि सुन्नुभयो होला है? ओहो, त्यो त पक्कै पनि नहुन सक्छ है। त्यसपछि यो चाहिँ पक्कै पनि होइन है, यसको बाटाको बोल चाहिँ अर्कै रहेको छ है। ल ठिक छ त पुष्पाजी, हामी अहिले पनि छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो सोलुपिङ्गाबाट पुष्पा कार्कीजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका लोकबाकाको भेन्चे चिन्ने प्राइसमा पनि साथी छुटिसक्नु भएको छ। र यसै गरी तपाईँहरू कार्यक्रममा सहभागिता जनाएपछि हामीले राखेका लोक बाकाको बेन्चे चिन्ने प्रयास गर्नुहुन्छ भने चाहिँ तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ, र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। www.sunafm.com नेपाली पात्र हाम्रो पात्र, र त्यसै गरी चाहिँ सुनएफएम फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुनेछ है। र कतिपय साथीहरू त यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा हुने तर्खरमा हुनुहुन्छ भने कतिपय साथीहरू लेलापातिर पनि हुनुहुन्छ होला। र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र फेरि पनि हामी ढिला नगरीकन अरूको गीततर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ, तिमी राम्रो हाँस्तोरी बोलको लोक बाका रहेको छ, र यो लोक बाकामा चाहिँ आवाज गर्नुभएको छ रामजी खाण्डा मुना थापाको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ। र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ, र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: मानव देश विख्यात तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौ, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार।

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम अपनी पाखा अपनी भाका को साथ में सागर इलेक्ट्रॉनिक सेंटर एंड मोटरसाइकिल वर्कशॉप सोलू दुदकुंडे नगर पालिका 7.0 सोलखुम्बू कार्यक्रम आफ्नो पाखा आफ्नो बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनाएछन् 100.2 MHz कार्यक्रम आफ्नो पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र विशेष गरी आज हामी शनिबार बसाईमा रहेका छौं र शनिबार बसाईमा चाहिँ तपाईँहरूलाई हामी लोकबाकाको दिन राख्ने कुरा त तपाईँहरूलाई अवगत नै भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964950 को लाइन चाहिँ तपाईँहरूका निम्ति चाहिँ खुल्ला भइ नै सकेको छ र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने हामी तपाईँहरूलाई निकै नै मिठा लोकबाकाको दिन लाग्नेछ र तपाईँहरूले चाहिँ हामीले राखेका लोकबाकाको दिन चाहिँ चिन्न सफल हुनुभयो भने चाहिँ तपाईँहरूले चाहिँ नजिकका आफ्ना मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूलाई लोकबाकाको दिन चाहिँ राख्ने नै छौ र यो समयमा पक्कै पनि तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहनुहोला भन्न चाहन्छु र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ किनभने कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यति बेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रममा सहभागिता जनाउन हर प्रयास गर्नुभयो र त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो वन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ लक्ष्मी श्रेष्ठजीले पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्तमा निकै नै मिठो लोकबाका रहेको छ सुनकी जोलाई जोल भने निकै नै मिठो लोकबाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ लक्ष्मी खड्का र अनिल भट्टको आवाजमा सजिएको यो मिठो लोकबाका छर्दै आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शनिबार बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की नमस्वरूपा पनि विदा हुन चाहन्छु। नमस्कार।

विद्युत आपूर्ति बंद होने संबंधी सूचना। एक कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्म को 11 केजी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र साथै नयाँ बस्तीमा लोड ब्रेक स्विच प्रदान कार्य गर्नुपर्ने भएकाले तपसी बमोजिमको मिटिरो समयमा आफू फिडर बन्द रहने कुरा एसी सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा चोली दुत्कुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6-2 नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मण्डल सल्लेरी सल्फ विद्युत कम्पनी लिमिटेड सल्लेरी।

0: लाग्यो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कतै नि
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98 50 17 979
3: र 01 5 96 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768 अङ्कमा 9852055768 सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिम सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
1: Soundcheck. Surya Fan. Studio time.
2: It's 4 p.m.
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47, तनहुँमा 31 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्क विहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्क विहीन भएका छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङताङ निकुञ्जमा 3 जना सम्पर्क विहीन छन्। 101 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी 16 हेलिकप्टर परिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भूलोट भएका ठाउँमा अलपत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो पनि आइरहेको छ। भोटे कोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेल्फ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बलेखु खोला त्रिशुली नदी किनारमा सो भेटिएको थियो, तर आफू खुशी फोरेर रकम चोरी गरेको जुरीका आधारमा उनीहरू पक्राउ परेका हुन ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 सुरक्षाकर्मी खटिएको निर्देशनालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको र 3 जना सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर रहेका छन्। भदौ 10 आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्क विहीन भएका थिए। बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय 114 जना रहेका छन्। यस्तै दक्षिण कोरियाली 20 जना, चीनका 27 जना, जर्मनी र माल्टाका 4-4 र अमेरिकी इटालीका 3-3 जना रहेका छन्। बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढ़ी प्रभावित जिल्लाका केही खण्ड बाहेक अन्य सड़क सुचारू भएको समेत उल्लेख गरेको छ।
એક ભવ્ય યાત્રામાં જાણુ અગાડ મૌસમ બાહ્ય જાણકારી લીન સમય બોર્ડલે પર્યટકહરૂલાઈ સૂચિત ગરેકો છ। परराष्ट्र मन्त्री शिशिर खनालले सुरुङमा फँसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्र राष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताउनु भएको छ। आज परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फँसेकाहरूको उद्धारमा विदेशी सहयोग मागेको बताउनु भएको हो। यस्तै उहाँले जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधि द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापन लगायतका कार्यमा पनि मित्र राष्ट्रको सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभएको छ। अब देश बाहिरका समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको छ महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टीफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्य स्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैं सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। अन्तिममा खेल समाचार। नेपाल क्रिकेट संख्यानले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि 30 लाख रूपियाँ सहयोग गर्ने भएको छ। क्यामले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। क्यामले प्राकृतिक विपदबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहेको जनाएको छ। उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि क्यान सदैव प्रतिबद्ध रहने सचिव पारस खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835206016 फोन वा सोलुवा FM न्यूज@gmail.com

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गृहितमा सारी सन्देश।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र फाफु नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोसिमको मिति र समयमा फाफु फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ उक्त फिडर बन्द हुँदा चोली दुपुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6-2 नयाँ बजार थाचुङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन् अन्य क्षेत्रमा विद्युत आपूर्ति

0: समावेश हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मण्डाई सल्लेरी सेल्स विद्युत कम्पनी लिमिटेड सल्लेरी सेलसुङ्गु।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरूको सुन्दालो
1: कार्यक्रम
3: गुड आफ्टरनून नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीतै गीत लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र सुधाजी यही समयमा 4:15 देखि 5 बजेसम्म तपाईँहरू माझै रहने गर्दछौ र आज पनि तपाईँहरूमा चाहिँ हामीले 5 विधाका गीतहरू उपस्थित भइसकेका छौ एकैछिन सुनौ आज बस्ने 5 विधाका गीतका क्लिप्सहरू

हामीले भर्खरै मात्रा चाहिँ एकदमै मिठो पाँच विधाका गीतका क्लिप्सहरू सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो, हेलो, कोही साथी टेलिफोन लाइनमा हुनुहुन्थ्यो तर उहाँको आवाजलाई हामीले सुन्न सकिन, पुनः प्रयास गर्न सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कतिपय साथीहरू त व्यस्तता पनि हुनुहुन्छ होला, होइन, आफ्नै काममा हुनुहुन्छ होला। कतिपय साथीहरू मेलापात गोठालो होइन विभिन्न काममा व्यस्तता हुनुहुन्छ होला। आज जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँ बच्चोको भन्नुभयो, मैले हजुरको आवाजलाई सुन्न सकिन। खोटाङबाट आस्था तामाङ राई, आस्था राई भन्नुभयो है? अनि के छ आस्थाजी तपाईँको खबर? हजुर, हाम्रो पनि सोलो एफएम परिवारलाई सबैजनालाई सन्चै छ, सबै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ आस्थाजी यो समयमा? ल ठिक छ, अनि खाजा लिनुभयो कि बाँकी छ? हजुर, हाम्रो चाहिँ प्रोग्राम सकाएर खाने योजनामा हो है आस्थाजी, भन्नुपर्छ है। अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि आज कुन गीत राखौं? कुन गीत भन्नुभयो? ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ। आफ्नो नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है। ओके, उहाँ हुनुहुन्थ्यो खुटाङको साथी हुनुहुन्थ्यो आस्थाजी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ भन्न चाहन्छु र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट गोरी मगर। अनि के छ गोरी जी, धेरै पछि कुराकानी भयो हाम्रो। हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा? ओहो, अहिलेसम्म पनि कोदो रोप्दैछ है त्यता? ल ठिक छ, हामी पनि सायद फुर्सद मिलाएर चाहिँ कोदो रोप्न आउनेछौँ नि है। हामी पनि फुर्सद मिलाएर चाहिँ हजुरकोमा कोदो रोप्न आउनेछौँ भनेको। ल ठिक छ, ल कार्यक्रम यस्तो व्यस्तताको समयमा नि कार्यक्रममा सहभागिता जनाउनु भयो होइन। अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँलाई चाहिँ आफ्नो नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है। ओके, उहाँ हुनुहुन्थ्यो साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ, गोरीजी हुनुहुन्थ्यो। र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछु। प्रमोद खरेल र रोजिना बस्नेतको आवाजमा रहेको तिम्रो साथ बिना भने एकदमै मिठो गीत रहेको छ र यो गीतको साथमा चाहिँ हामी पहिलो र छुट्टो विश्राम पनि लिनेछौ।

0: खुम्बु कानून क्याम्पस एलएल दुमा भर्ना सम्बन्धी एक सोलो खुम्बु कानून क्याम्पस में शैक्षिक सत्र 2083 84 को लागि 3 वर्ष ग्यालेरी प्रथम वर्ष को भर्ना खुले हुँदा कुनै पनि विषय में स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियम अनुसार भर्ना हुने हुँदा जानकारी गराइन्छ। भर्ना कार्यक्रम मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गते देखि भदौ 30 गते सम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गते देखि असोज 25 गते सम्म कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गते सम्म सब जानकारीका लागि 98150156 98148445 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कल्लिडी
1: यदि तपाईँको वर्षमा सोमसात पोकारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98520557 अङ्कमा 9852055768

0: विद्युत आपूर्ति बंद होने संबंधी सूचना। एक कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृहदेखि तुर्कीसम्म को 11 केजी फिडरलाई सुन लागे रूख तथा रूख का हागा कपन कार्य और साथी नया बस्ती में लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले कपोती बमोसिन को मिति और समय में आपू फिडर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकारवाला सूचित गरिन्छ। उक्त फिडर बंद हुँदा चोली दुतकुण्ड नगरपालिका ओडा नंबर 1-5 सम्म पूर्ण रूपमा र ओडा नंबर 6 दुर्पुर नया बजार थाचुङ लगायतका क्षेत्र में मात्र विद्युत आपूर्ति बंद हुनेछ। अन्य क्षेत्र में विद्युत आपूर्ति नियमित हुनेछ। साथ ही उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्था में विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मन्दाई, सल्लेरी जल्स विद्युत कम्पनी लिमिटेड, सल्लेरी सलुखुम्बु।
1: साथी हे क्या खतरा समाचार आई सको ट्रेन अब से
2: आएस्तक पत्ते आई सको रोहन सामाजिक संजल में आने इतक पत्ते आने पर्च मिथ्या भ्रामक सूचना हो सो नाते ना इस जल्द लगी हाल
1: अरे मिथ्या भ्रामक मन छोड़ने को
2: तुम्हें ठा थे
1: ठा थे
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ।

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: Good morning,

0: फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलि एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ। र विशेष गरेर आज हामीले चाहिँ पाँच विधाका गीतहरू चाहिँ तपाईँहरूमा चाहिँ लिएर उपस्थित भइसकेका छौं। आज पनि हामीसँग चाहिँ चारवटा विधाका गीतहरू चाहिँ बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964970 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र विशेष त तपाईँहरू कतिपय साथीहरू चाहिँ मेलापाततिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, होइन उकाली ओह्राली गर्दै हुनुहुन्छ होला। जुनस्त अवस्था भए पनि स्वस्थ रहनुहोस् र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु। र अझै पनि हामीसँग चारवटा विधाका गीतहरू बाँकी रहेको छ र गीतको क्लिपलाई चाहिँ सुनेर आउनुपर्ने हुन्छ र आफ्नो नजिकको पाँचजना र एउटा गीत रोसेर चाहिँ नजिकको पाँचजना साथीलाई चाहिँ सम्झन सक्नुहुनेछ र आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र आज शनिबार पनि रहेको छ, होइन कतिपय साथीहरू छुट्टीको बेला चाहिँ कतै घुम्न पनि जानुभएको होला, होइन र घर परिवारलाई सहयोग पनि गरिराख्नु भएको होला, होइन खेतबारीतिर भयो हरेक कुरामा र यस्तै गरेर चाहिँ बितिराखेको पनि हुनसक्छ दिनहरू, होइन। र कोही साथी टेलिफोन लाइनमा भन्दै थिए भनेको थिए उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्न सक्नुहुनेछ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो,
1: नमस्ते।
0: नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? कहाँबाट? धनराज मगर भन्नुभयो, सप्तरीबाट धनराज मगर। अनि के छ धनराजी, तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ धनराजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? ल ठिक छ, अनि के को ड्युटी गर्दै हुनुहुन्छ त धनराजी? ल ठिक छ, अनि खाजा लिनुभयो कि बाँकी छ धनराजी? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ है। हस् हुन्छ, ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि आज कुन गीत राखौँ? ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछु धनराजी। तपाईँको नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो धनराजी हुनुहुन्थ्यो, उहाँ पनि एकदमै मिठो गीत रोसेर चाहिँ छुटिसक्नु भएको छ। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। 97964970 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीत भन्दै थिए, कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ। को हुनुहुन्छ, कहाँदेखि? हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते। नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? गीता मगर, कहाँदेखि भन्नुभयो? सीता मगर उदयपुरबाट। अनि के छ सीताजी, तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि उदयपुरतिरको मौसम कस्तो छ त सीताजी? हजुर, हाम्रोतिर पनि धुमिँदै बादल लाग्दै, होइन पानी पर्दै चिसो चिसो त्यस्तै छ भन्नुपर्छ सीताजी। अनि खाजा लिनुभयो कि बाँकी छ? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ है सीताजी। हस् हुन्छ, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, हजुरले चाहिँ आफ्नो नजिकको साथीलाई सम्झन सक्नुहुनेछ नि है?
2: राई, लक्ष्मी मगर, भुना मगर,
0: ओके उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो सीताजी हुनुहुन्थ्यो उहाँ पनि छुटिसक्नु भएको छ र अब भने ढिला नगरीकन चाहिँ सीताजी र धनदासजीको रोसाईमा पर्न सफल एकदमै मिठो गीत रहेको छ जुनको ज्योति ल्याएर दिन्छु भन्न पनि सक्दिन भने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज पर्नुभएको छ दीपक लिम्बुको आवाजमा रहेको यो मिठो गीत सुनेछ त्यसपछि फेरि उपस्थित हुनेछौं।

हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। अझै पनि हामीसँग तीनवटा विधाको गीत चाहिँ बाँकी नै रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। 97-64-50-70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र अहिलेको अवस्था होइन एकदमै विभिन्न ठाउँमा चाहिँ बाढ़ी पहिरोको कारणले चाहिँ होइन कति धेरै मानिसहरूको चाहिँ मृत्यु भइरहेको छ, कतिपय मानिसहरू चाहिँ बेपत्ता भएको छ होइन, घरविहीन भएका छन् होइन। देशले देशको अवस्था नै त्यस्तो छ होइन, यो बर्खाको समयमा सधैँ हाम्रो देशले चाहिँ बेला बेलामा चाहिँ यस्ता घटनाहरू चाहिँ घट्ने गर्दछ होइन। सो कतिपय साथीहरू त शोकमा पनि हुनुहुन्छ होला होइन, तर पनि अब के गर्नु होइन, विपत्ति भनेको त अब हामी सबैजनाले सहनु पर्ने नै हुन्छ होइन। सो त्यही कारणले गर्दाखेरि चाहिँ अब कतिपय साथीहरू त अब र हरेक क्षेत्रमा होइन खटी पनि राख्नु भएको होला, बेपत्ता भएका व्यक्तिहरूको खोज र हस्पिटलसम्म पुर्याउने पनि गरिराख्नु भएको होला होइन। हामीले फेसबुकतिर होइन जहाँ पनि हेर्न सक्छौ, सोसियल मिडियातिर होइन ती घटनाहरू घटिरहेका हुन्छन् होइन। त्यो देख्दाखेरि त हामी सबैजनाको मन पनि रुने गर्दछ होइन। र अब चार दिन भइसक्यो होइन, कतिपयको यति धेरै खोजी कार्य भइरहेको छ, तर पनि सब भेटिरहेको पनि छैन होइन। सो तर पनि ठिक छ, हामीले तपाईँहरूमा चाहिँ मनोरञ्जन पनि लिनुपर्छ भनेर चाहिँ हामीले सधैँ तपाईँहरूमा चाहिँ उपस्थित भएर चाहिँ पाँच विधाका गीतहरू चाहिँ लिएर उपस्थित हुने गर्दछौ र तपाईँहरूलाई गीत सुनाएर चाहिँ मनोरञ्जन दिने कोसिस पनि गर्नेछौ। र अझै पनि हामीसँग तीनवटा विधाको गीत बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। 97-64-50-70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौ र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै जानेछु। म फुलिरहौं भन्ने एकदमै मिठो गीत रहेको छ र यो गीतको साथमा चाहिँ हामी दोस्रो र अन्तिम विश्राम पनि लिनेछौं।

0: तराई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: समावेश की रेडियो समावेश की आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्रामा चाहिँ हामीले दोस्रो र अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईँहरूले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुली एफएम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र विशेष गरेर चाहिँ अझै पनि हामीसँग चाहिँ दुईवटा गीतको गीत चाहिँ बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत आउन सक्नुहुनेछ हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कतिपय साथीहरू त व्यस्तता पनि हुनुहुन्छ होला होइन आफ्नै काममा हुनुहुन्छ होला कतिपय साथीहरू चाहिँ अघि पनि भन्दै हुनुहुन्थ्यो कोदो रोप्दैछु भनेर होइन र सायद कोदो रोप्दै हुनुहुन्छ होला मिलापात गोथालो होइन विभिन्न काममा व्यस्तता हुनुहुन्छ होला र कतिपय साथीहरू हाम्रो कार्यक्रमलाई पनि सुनेर साथ दिइराख्नु भएको पनि हुन सक्छ होइन र हाम्रो फेसबुक मार्फत चाहिँ हजुरले सुन्न पनि सक्नुहुन्छ www.sulefm.com बाट पनि सुन्न सक्नुहुनेछ भने चाहिँ हाम्रो रेडियोलाई चाहिँ हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौ र अब भने चाहिँ हामी फेरि पनि ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै जानेछु नर्सुर नालागोस कसैको भन्ने एकदमै मिठो गीत रहेको छ एकदेव लिम्बुको आवाजमा रहेको पवि दाको गीत रहेको छ यो गीत सुनेछौ त्यसपछि फेरि उपस्थित हुनेछौं

हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं र सायद तपाईँले पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने आशा गर्दछु। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुला गरिसकेका छौं र कतिपय साथीहरू आफ्नै काममा व्यस्तता भएको कारणले गर्दा पनि कार्यक्रममा सहभागिता जनाउन नसक्नु भएको पनि हुन सक्छ र कतिपय साथीहरूको चाहिँ अहिले नेटवर्क प्रब्लम भएको पनि हुन सक्छ होइन र नेटवर्क आउने ठाउँमा गएर चाहिँ कल गर्नुहोला पनि भन्न चाहन्छु। कार्यक्रममा सहभागिता जनाउनुहोला। अब भने चाहिँ हामीसँग एउटा मात्रै गीत बाँकी रहेको छ है र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ र यति दिनसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन ट्राई गर्नुभयो, सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँहरूको रेडियो शेरसम्म पुर्याउनका लागि चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिक मित्र सर्की लामु शेर्पालाई पनि विशेष धन्यवाद दिन चाहन्छु र अन्तिममा चाहिँ एकदमै मिठो गीत रहेको छ राष्ट्रिय भावनाले समेटेको मेरो पनि देश होइन र भन्ने एकदमै मिठो राष्ट्रिय भावनाको गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ बिनिता लामिसानेको आवाजमा रहेको एकदमै मिठो राष्ट्रिय भावनाले सुनेको गीत साथै म कार्यक्रम प्रस्तुत

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
0: ए नानी के भनेर छ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53-37 र 0385-2456 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु

0: निस्लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सुरे नि
1: हो र
0: होइन होला त्यस्तो त
1: सोइता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
2: के भएन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मानव दोष बिखन तथा ओसार पसार जघन्य अपराध हो
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
5: देश बिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव दोष बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
4: नेपाल सरकार

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। भोटेकोशी बाढ़का कारण रसुवाको माथिल्लो त्रिशुले तीन बीर्वे जलविद्युत आयोजनाको सुरुङ भित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञा टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञा खटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझो त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञा टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तटयार अवस्थामा राखिएको चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यसअघि आजै भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका सबलाई देवघाट स्थित जंगलमा व्यवस्थापन गरिने भएको छ। चितवनमा हालसम्म फेला परेका 233 शव मध्ये 5 वटाको मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका शव सर्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ़ेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शव व्यवस्थापनको तयारी गरिएको हो। शव व्यवस्थापनका लागि भरतपुर महानगर पालिका 1 स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा 2 वटा डोजर प्रयोग गरी 3 वटा खाडल खनिएको छ। प्रत्येक खाडलमा करिब 1.5 मिटर गहिरो रहेको छ। खाडल खण्ड जंगलमा रहेका सालका रूखलाई सकेसम्म जोगाइएको छ। सबलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरेको चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले बताउनु भएको छ। रसुवा बाढ़ीको 4 दिनपछि इपी सेन्टर मानिने टिमुरे रसुवा गढ़ी क्षेत्रमा सरकारको उपस्थिति देखिएको छ। शनिबार हेलिकप्टरबाट राहतका सामान स्वरूप चौचौसा धेर झारेर सरकारले उपस्थित जनाएको हो। गृह मन्त्रालय स्रोतका अनुसार रसुवाको भयावह स्थितिलाई सामान्यकरण गर्न महासचिव नेतृत्वको भेगले टोली खटाइएको छ। मन्त्रालयका सहसचिव वासुदेव घिमिरे त्यहाँ खटिनु भएको हो। उहाँले मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय र विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने स्रोतले जनाएको छ। अब देश बाहिरका समाचार। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरिएको बताउनु भएको छ। अन्तिममा खेल समाचार। बजाङ्गी बाघ उपनामले चुनिने नेपालका फाइटर रविन्द्र ढाट र 2AFC सिजन 5 को फाइनलमा पुग्नु भएको छ। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका कासिम अडाटलाई हराउनुभयो। 3 राउण्डसम्म चलेको खेलमा रविन्द्र स्लिप्ड डिसिजनका आधारमा विजयी हुनुभएको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385201016 फोन वा sunuwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सुन्नुभएको समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनको लागि
सुन्दै गर्नुहोला नमस्कार।

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
0: ल सुन बहिनी सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
1: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु

0: भएको जनहितमा जारी सन्देश
1: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताकि
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-0791 97-63-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखु।

0: आज भोलिहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुन्न के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई मुधाती भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लत लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउनु
2: भारिसमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुनसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
4: राखिनेछ। संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा छाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
5: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा, टेलिफोन नम्बर 0735 20 711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385 20 400 6 सम्पर्क राख्न सक्नुहुनेछ।
6: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमान 98-52-55-768 विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र साथै नयाँ बत्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपसिल बमोजिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा एसी सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ उक्त फिडर बन्द हुँदा चेली भित्कुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार खाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन् अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिन्छ सूचना अधिकारी विकास मन्दाई सल्लेरी सेल्स विद्युत कम्पनी लिमिटेड सल्लेरी सोलुसन

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महत्व दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। एक वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुकी वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिसिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहेको हुँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केबी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरूको हाँगो वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपी केन्द्र लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
1: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

तिरा खेतै भरि पैसा फल्छ रुखैमा टिप्ने अरू खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन्

0: बचाउ र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: सूचना सूचना स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।
1: खुम्बु कानून क्याम्पसको एलएल 2 मा भर्ना सम्बन्धी
2: खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षे एलएल 2 प्रथम वर्षको भर्ना खुलेको हुँदा

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sunche Surya Sun Studio Time
2: It's 6 PM Saja ko 6 baje
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोनू दूध को नगर पालिका 500
3: सबको मात्र पहचान चितवन में पहचान नगर का सब व्यवस्थापन शुरू
4: सरकार को अनुमति पछि सुन पूर्वोद्धार में भारतीय रचनीय टोली पनि परिचालन सुरंग तथा पावर हाउस को वास्तविक स्थान पहचान गर्ने मुश्किल परेकाले उद्धार में कठिनाई भइरहेको भनाए
3: उद्धार तथा खोज में विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मंत्री खनाल को भनाई राहत र उद्धार में अधिकतम प्रयास भइरहेको प्राधिकरण को भनाई
5: च्यालेन्जिङ भनेको के भने त्यो सुरुङ मार्गमा पशुताहरूको उद्धार गर्ने हो त्यो अब हामी खोजुदारको काम सके होइन अब हामी राहत वितरणको पनि अब गरिरहेका छौँ
4: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई
3: र कपिन T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल 1 विकेटले पराजित नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनको सूचना
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
7: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
7: फोन 056-421-2161 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
8: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
9: नेपाल दर्पणमा अब खबरको सिलसिला भोटेकोशीको बाढ़ीका कारण ज्यान गुमाएका मध्ये अहिलेसम्म 669 जनाको शव फेला परेको छ यस्तै 2362 जना हराइरहेका विवरण प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभयो प्रहरीको तथ्याङ्क अनुसार ज्यान गुमाउने 669 जना मध्ये 148 जना महिला 268 जना पुरूष 22 जना बालबालिका र 20 जना बालक रहेको 22 जना बालिका र 20 जना बालक रहेका छन् यसैगरी 211 वटा आंशिक मानव अंगहरू फेला परेका छन् फेला परेका शवहरू मध्ये 20 वटा पहिचानपछि कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ यसमध्ये 1863 जना नेपाली नागरिक छन् भने 523 जना विदेशी नागरिक बेपत्ता छन् उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्रेले अहिलेसम्म 2301 जनाको सफल उद्धार गरेको जानकारी दिनुभयो उद्धार गरेका मध्ये 1506 जना पुरूष र 795 जना महिला छन्। विपद प्रभावितका लागि नुवाकोटमा 9 होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ झण्डै 1000 व्यक्तिले आश्रय लिइरहेका छन्। धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरेको भए पनि त्यहाँ कोही पनि नरहेका प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यमा तालिम प्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ। साथै शव संकलन पहिचान कानूनी सहायता तथा मुसुलका लेखनका लागि छुट्टा छुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेका प्रहरीले जनाएको छ।
3: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा लोदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढ़ेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण फोरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न रेफ्रिजरेटिङ कन्टेनरको अभाव खड्किएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै बाढ़ीको लेदोमा खोजी कार्य प्रभावित बनाउन विशेष बुट 10 वायरलेस ट्रैकिंग डिवाइस र 100 केजीसम्म भार बोक्न सक्ने ट्रांसपोर्टेशन ड्रोन तत्काल आवश्यक रहेको बताउनु भएको छ। घटनास्थल दलदल युक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उहाँले स्पष्ट पार्नुभयो।
9: विपदको मौका छोपेर हुने चोरी लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कड़ा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यस्तै बाढ़ीले बगाएर ल्याएको बैंकको भल्ट अथवा सेफ फोडेर चोरी गर्न खोज्ने 29 जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको प्रवक्ता काखरीले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काखरीले उल्लेख गर्नुभएको छ।
3: यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका 102 शवमध्ये अहिलेसम्म 6 शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने कार्कीले बताउनुभयो। यस्तै चितवनमा पनि शव पहिचानमा समस्या भएको छ।
9: यसैबीच भोटेकोशीको बाढ़ीमा बगेर चितवन पुगेका र पहिचान नखुलेका शवहरूको भने सुरक्षित व्यवस्थापन शुरू भएको छ। शवहरू अत्यधिक सडे गरेर दुर्गन्ध फैली महामारीको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाट बीचको जंगल क्षेत्रमा शव गाड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनमा संकलन गरिएका 233 शवमध्ये 6 मात्रै आफन्तको जिम्मा लगाएको छ। बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसी को वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन भइरहेको छ। प्रक्रिया अनुसार हरेक शवको डीएनए नमूना संकलन गरी विशेष ब्यागमा सांकेतिक नम्बर सहित 1.5 मिटर गहिरो खालमा पुर्नेछ। शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नका साथै बाहिरपट्टि सांकेतिक नम्बर अंकित कंक्रीटको स्ट्याण्ड खड़ा गरिनेछ। बेपत्ता आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमूना यी शवहरूसँग मिलेमा चितवनमा पुगेर प्रहरीको रोहवर्ण शव खनेर बुझी लिन सक्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ।
3: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझो त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तन्तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुमा उद्धारका लागि यसअघि आज भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। सुरुम उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले

0: कामदार जीवित रहने आशा रहेको छ। त्रिशुलीका अन्य आयोजनाबाट भने झण्डै 350 जना कामदारलाई सुरक्षित निकालिसकिएको छ। विपदका बेला संचार अवरूद्ध हुनुका साथै राज्यसँग आवश्यक स्रोत र विशेषज्ञताको कमी देखिएको उल्लेख गर्दै श्रेष्ठले आवश्यकता परे विदेशी सहयोग लिनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच प्राधिकरणले अवरूद्ध विद्युत प्रणाली सुधार गरी नुवाकोटमा वैकल्पिक व्यवस्थाबाट बत्ती बालेको छ भने रसुवातर्फ पनि आज अधेरोसम्म भए पनि विद्युत नियमित गर्ने लक्ष्य रहेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीका कारण झण्डै 375 जना बेपत्ता वा सम्पर्कविहीन छन्। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यो प्रारम्भिक विवरण हो। कर्मचारीका परिवार तथा आफन्त समेत पुगेको भएमा संख्या थप हुन सक्छ। सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा उद्धार र राहतमा भइरहेको ढिलाइको गुनासो सम्बन्धी कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: मेरो कपडा प्याकिङ गर्दै थियो, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, चोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 5 4 94 3 33 4 93 5 55।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमेल इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीए कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुनसम्म,
6: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
5: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
5: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
6: इतिहास गाथा र कथा गाँठका कुरा।
5: गाँठका कुरा
6: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू। सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय सिनेमा टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई लगायतका खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले बाढ़ीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार नगरेको बताउनु भएको छ। सरकारले सुरुङभित्र फँसेका व्यक्ति लगायतको ज्यान जोगाउन विदेशी विशेषज्ञको सहायता अस्वीकार गरेको चर्चाका बीच परराष्ट्र मन्त्री खनालले जवाफ दिनुभएको हो। परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरू विदेशी देशबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो। भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका देशले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले विपदले निम्त्याएको विनाशको स्तर निकै ठूलो रहेको र यसले

0: नेपाललाई तत्कालका लागि उद्धार र राहतमा भन्दा दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा निकायहरूले गरिरहेको बताउनुभयो। तर सुरक्षा निकायको क्षमता र स्रोत भन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाँको भनाइ छ। दाता सम्मेलन गर्ने बारे प्रारम्भिक तयारी शुरू भएको बताउँदै सरकारको ध्यान अझै सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको मन्त्री खनालले बताउनुभयो। तत्कालीन परिस्थितिमा चीनबाट समयमै सूचना नआएको भन्ने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले घटनाको प्रकृति अनुसार सम्भवतः चीनलाई पनि स्पष्ट थाहा नभएको हुन सक्ने बताउनुभयो।
1: यसैबीच रसुवाको भटेकोसीमा आएको बाढ़ीपछि सरकारले उद्धार तथा राहत वितरणलाई तीव्रता दिए पनि अपेक्षा अनुसार प्रतिकार्य र उद्धार हुन नसकेको गुनासो आएको छ। केही प्रभावितले उद्धारको काम सतही रूपमा मात्रै भएको र बाहिर प्रचार गरेको जस्तो प्रभावकारी रूपमा उद्धार हुन नसकेको बताएका छन्। रसुवाको उत्तर गया र उमाकुण्ड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरूले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। ठूलो क्षति भएकाले पालिकाले मात्रै उद्धार गर्न नसकेको र घटनाको तीन दिनसम्म पनि संघीय सरकारको टोली प्रभावित क्षेत्रमा नपुगेको उनीहरूको भनाइ छ। उद्धार प्रभावकारी नभएको गुनासो किन आएको हो भनेर हामीले राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीलाई सोधेका छौं।
2: उद्धार त नभएन, त्यो पर्याप्त सुरक्षा रिपोर्ट गरेरै भइरहेको छ होइन। च्यालेन्जिङ भनेको के छ भने त्यो सुरुङ मार्गमा फसिताहरूको उद्धार च्यालेन्जिङ हो। अब हामी खोजुद्धारको काम सकियो होइन, अब हामी राहत वितरणको पनि अब गरिरहेको छौँ, किनकि अब डेड बडी म्यानेजमेन्टकै कुरा छ। मान्छेहरू अब धेरै चाहिँ अब पारीमा चाहिँ पुरिया मिसिङ छ नि त, अहिले पनि धेरै ठुलो सङ्ख्यामा उद्धारमा हुँदै जाँदाखेरि अब त्यो मिसिङ पनि घट्दै जाला होइन। त्यो मान्छे मरिसकेको तर अब लासहरू त फलफत्ता लाउने कुराहरू हुन्छ नि त, त्यो पनि च्यालेन्जिङ छ। अब त्यसपछि अहिले पुननिर्माणको त त्यसपछि जाने भयो।
0: हामी स्थानीय तहबाट सक्ने त्यति चाहिँ गरेका छौँ, तर त्यो हुनुपर्ने जति हो त्यो चाहिँ भएको छैन भन्ने एउटा स्थानीय तहको कुरा छ। अर्को भनेको चाहिँ तपाईँको यो केही नागरिकहरू चाहिँ जंगलतिर भागेका छन् भन्ने कुराहरू पनि छ। यो उत्तर गायातिरको ठाउँमा केहीले चाहिँ उद्धार अझै आएको छैन भन्ने कुराहरू पनि गरिरहेका छन्।
2: त्यो एकदम सही कुरो हो त्यो, अब किनकि हामी सकेसम्म त्यो हेलीबाट गर्नेलाई हेलीले गरिरहेको छ, त्यसपछि तपाईँको फिल्डहरूमा फिजिकल्ली गर्नेलाई फिजिकल्ली पनि भइरहेको छ। तर अब भूगोल चाहिँ अब नेपालको के छ भने जस्तो हेली पनि अब आज बिहान हेली हुन सकेन, किन भन्दा त्यहाँ तपाईँ मौसमै बिग्रिरहेको छ होइन। भौगोलिक त्यो जो हाम्रो जटिलता छ त्यसलाई पनि जोड्नु पर्यो एउटा, जब हेली रेस्क्यू नभए होइन। अहिले हाम्रो 15 हेलिकप्टरहरू निजी र सेनाको गर्दा फिल्डमै छ, अब हेली पनि फेरि सबै ठाउँमा सम्भव नहुने पनि छ, फेरि लोकेसन कहाँ हो भन्ने पनि थाहा हुनु पर्यो। तर अब चाहिँ के छ भन्दाखेरि इन्टरनेटहरू भनेको हाम्रो कम्युनिकेसन चाहिँ स्थापित हुँदैछ होइन। अब धेरै टावरहरू अहिले रिकभरी भइसकेको छ, जस्तो हिजो आउँदाखेरि 143 जति टावर चाहिँ रिकभरी भइसक्यो भन्ने आएको थियो रिपोर्ट होइन। भनेपछि अहिले अब जिल्लासँग हामीले अलिकति अब कम्युनिकेसन स्थापित गर्न सक्षम भएको छ, त्यो रसुवाको लागि वैकल्पिक बाटो पनि अलिकति भएको छ। आज हामी बिहान MI-17 दुईवटा हेलीमा चाहिँ सामान लिने भने, तर चाहिँ के हो त भन्दाखेरि MI-17 लिने भनेको अब वेदर बिग्रिएर उड्न सकेको थिएन बिहान, तर पनि अब वैकल्पिक बाटो गर्दा रसुवाको धुम्चेसम्म 4-wheelerहरू जान सक्ने गरेर हामीले एरेन्ज गरेको छ होइन। र अहिले गाडीहरू गई पनि रहेको छ त्यहाँ बेसिक कुराहरू लिएर, अनि अब तिमीहरू सोचेका 14-15,000 भन्दा बढी
0: नागरिकहरू गर्नुपर्छ र पालिकाहरूले चाहिँ कसरी समन्वय गर्ने?
2: अहिले पालिकासँग त हाम्रो समन्वय स्थापित हुन थालिसक्यो, जस्तो अहिले पनि हाम्रै यहाँ प्राधिकरण र गृह मन्त्रालयको टिम चाहिँ सम्बन्धित जिल्लामै गएर सहजीकरण गरिरहेको छ होइन। अनि त्यसपछि पालिकासँग पनि हिजो हाम्रो उत्तर गयाको चाहिँ उपाध्यक्ष र कार्यकारी प्रमुख यहाँ पनि आउनु भएको थियो, अनि अब जस्तो उत्तर गया अलिकति प्रभावित हो, त्यहाँ एउटा चाहिँ संस्था पिपुल न्युज भन्नेले चाहिँ खाना पनि खुवाइरहेको छ। अरू पनि अब हामीले भएका माध्यम मार्फत सबभन्दा फोकस अहिले रसुवालाई गइरहेको छौँ होइन। त्योबाट अब हामी बोलेरो सरेर यस्तो यस्तोमा सामान पठाउनु पर्ने छ क्या रसुवामा खासमा। आज पनि हाम्रो 6 बोलेरो अहिले बाटोमा गइरहेको, अथवा 3 फेरि जाँदैछ होइन। अब 10-11 बजीसम्म पनि हामी सिचुएसनमै बसेर काम गरिरहेको छौँ, टिमहरू पनि हाम्रो कमान पोस्टमा सबै यहाँ आएर काम गरिरहेको छ। सुरक्षित ठाउँमा गएको मान्छे त अब सुरक्षित ठाउँमा बसिरहेको छ भने त अब गेमतेन त अब बचिहाल्यो नि त, अब त्यसलाई त खाना त पुर्याएकै छ, धैर्य गर्नु पर्यो, आश्वस्त पाउने स्वाभाविक छ होइन। ज्ञान जोग्ने नै पहिलो मेन त त्यो छ, अनि त्यो अब जो फसिरहेको छ तिनलाई पनि उद्धार गर्नु पर्यो, फेरि उनको पनि त ज्ञान बचाउनु पर्यो। सँगसँगै अब हाम्रो राज्य व्यवस्थालाई पनि अगाडि
0: बढाएको छ। के भन्नुहुन्छ
2: अब नागरिकलाई यसो भन्छु, अब चाहिँ तपाईँको नाचेर धैर्यतापूर्वक आफ्नो ठाउँमा चाहिँ सुरक्षित बस्नु पर्यो, जो जो हामी चाहिँ अब त्यसबाट बचिनु होइन। र बाँकी कुरो के जो मिसिङ भइरहेका मान्छेहरूको सन्दर्भमा कुनै सूचनाहरू छ भने त्यो सूचना सम्बन्धित जिल्लाको 1-2-3-4 नम्बर छ त्यसमा, अथवा 100 चिताइदिए पनि सजिलो हुन्छ हामीलाई खोज्न। अब जियो लोकेसन सहितको विवरण कतै भयो भने त्यसले पनि हामीलाई सपोर्ट पुग्छ। आफू चाहिँ अब अझै पनि सतर्क हुनु पर्यो, किनकि त्यहाँ जहाँबाट पहिरो सुरु भएको थियो बाढी, त्यहाँ अहिले पनि अब तालहरू बुझिने फेरि आउने त्यस्तो त्यस्तो भइरहेको नि त, त्यहाँ पनि सतर्क हुनु पर्यो। अब दोस्रो कुरो चाहिँ धैर्यतापूर्वक खाना चाहिँ मानव पहिला अब 6 खाइन्थ्यो भने अब 10-10 12 भए होला हो, त्यसलाई पनि एउटा सतको बेला यस्तो हुन सक्यो भन्ने किसिमले धैर्यतापूर्वक लिनु पर्यो क्या त्यसलाई पोजिटिभ तरिकाले।
1: उहाँहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव राम बहादुर केसी नेपाल दर्पणमा खबर केसी जिल्ला रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ लुङ्गेन सड़क आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदोसहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्चाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरक्षी सुरेश प्रसाद काफलेका अनुसार सड़क हुनेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ। धादिङको बैरनी बजारसितमा भने झण्डै एक किलोमिटर सड़क हिलोले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
0: यसैबीच धादिङमा सिजोर्न वैकल्पिक सड़क सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ। मासटारदेखि धादिङ बेसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। वैकल्पिक सड़कमा साना गाड़ीहरू आजैदेखि सञ्चालनमा आइसकेका छन्। ठूला तथा मालवाहक गाड़ी समेत सञ्चालन गर्न मिल्ने गरी अहिले सड़क स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ। सड़क पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङवासीको यातायात आवागमन थप सहज हुने विश्वास लिएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रंगसाहा पार्क काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: को एकमात्र DTH के बाद डिस्को
1: देश हो खुशी को कनेक्शन
2: गांठ को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
3: Dermadent ma upalabdha cha sampurna danta upachar seva Niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi danta chikitsak bata
2: daant sambandhi sampurna jankari ka lagi aajai sampark garnu hos
3: Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center Patan Hospital Road Laganghel Samparka 01-54-54-66 WhatsApp 98-65-44-96
4: Ujjalo Radio Network Marfat Deshbhar ka bibhinna afinishtesan Ujjalo Online tatha Ujjalo ko YouTube ra Facebook ma prasaran bhairako Nepal Darpan ma tapailai feri swagat cha
5: aba baki khabar chain ra Nepal dubai tarfa bhakeko sinadi hudai aayeko bhishan bari ko karak rahaeko him pahireko video ek jana paryatak ko camera ma qaid bhaeko pushti bhaeko cha Tibet ko Kyuring County ma ghumdai gareka ek paryatak le हिमालयका सुन्दर दृश्यहरू खिचिरहेका थिए पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन् चिनिया एकेडेमी अफ साइन्सेसका निर्देशक काङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो मिलाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया संचार संस्था सिन्हाले जनाएको छ यही हिमनदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन् यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बत तर्फको साङ्गुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन् पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट ससाना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ यी समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मच्चाएको स्रोत पनि थाहा भएको छ
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसदीय दलका नेता विष्णुराज आङ्गेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहतबारे प्रधानमन्त्री बादल र शाहलाई नौ दुदे माग बुझाउनु भएको छ केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङ्गेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो आफूले लिखित रूपमा उद्धार सड़क पुनर्संचालन र सव्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस संसदीय दलका नेता आङ्गेले बताउनुभयो क्षतिग्रस्त बनेका कैयौं पुल मध्य तत्काल कम्तीमा सात ठाउँमा डेलिभरी जडान गर्न उहाँको सुझाव छ रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर र उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले माग गर्नुभएको छ उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुनको शीघ्र व्यवस्था गर्न समेत आङ्गेले माग गर्नुभएको छ
5: बाढ़ी पहिरोले नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती त्रिशुली ढुङ्गे र देवीघाट बजारमा ठूलो क्षति पुर्याएपछि अहिले ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ बाढ़ीले बगाएका क्षेत्रमा मानव शव तथा गाईवस्तु लगायत पशुका मृत शरीर यत्रतत्र छरिएर रहेकोले सर्वरोग फैलिने जोखिम बढ़ेको स्थानीयवासी तथा लेखक विष्णु प्रसाद सापकोटाले उज्यालोलाई बताउनुभयो उहाँका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतनाको कमी रहेकाले हैजा तथा अन्य कीटाणुजन्य रोग फैलिन सक्ने खतरा छ खाद्यान्नको अभाव तत्काल देखिए पनि स्वास्थ्य सम्बन्धी समस्या पछि मात्र गम्भीर रूपमा देखिने भएकाले यसतर्फ तत्काल ध्यान दिनुपर्ने उहाँको भनाइ छ सुरक्षा निकायले गरिरहेको उद्धार कार्य सराहनीय भए पनि स्थानीय सरकार र जनप्रतिनिधि बीच पर्याप्त समन्वय हुन नसकेको तथा विशेषज्ञको कम भइरहेको उहाँले बताउनुभयो
4: आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइन्छ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकले विहाल भएकी आफ्नो रानीलाई दुनियाँले पनि यस्तै शोक देखाउनुपर्छ भन्ने देखाउने यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रवचन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हाँसी व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। तर यस वर्ष भोटेकोशी बाढ़ीका कारण त्यस्ता कतिपय कार्यक्रम रोकिएका छन्।
5: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको छ महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले लामो समय द्वन्द चलिरहनु दुखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएको संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैं सम्पर्कमा रहेको दुजारिकले बताउनु भएको छ। महासचिवका लागि चिन्ताका विषयहरूमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवश्यकतामा सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धि लगायतका पक्षहरू समावेश रहेको उहाँले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो, तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन्टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। यसअघि नेपाल एले दुई जित र चार हार सहित तालिकाको सातौं स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। नेपाल ए दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्स नेम एकाडेमीसँग पराजित नेपालले होबर्ट हुइगिन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई भने हराएको थियो।
5: यसैबीच बुधबार रसुवाको भोटेगोसीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन भएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एन्टी स्ट्राइकरले जनाएको छ।
4: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
5: भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 679 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू।
4: सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनियाँ टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्ने मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई।
5: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको दावी।
4: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई।
5: र टप इन द टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल एक विकेटले पराजित। नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै महेश देवाली र भजेन्द्र बसन्त पनि बिराउँछौ। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु होला।

0: next to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
2: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
1: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

0: जन्मसी अनि नमस्कार ओहो आज पनि तपाईहरुले मलाई भन्छमाले भेट्नुभयो है आज म केराको रोटी बनाउँदैछु यो मेरो मनपर्ने खानेकुरा मध्ये एक हो मैले भर्खरै अण्डा र केही चिनी अब पिठो हाल्छु अनि केरा त बिर्सिने भएन अलिकति बेकिङ सोडा र नुन हालेर म यसलाई मजाले फिट्छु अनि मिश्रण बनाउँछु तपाईँलाई आफ्नो स्वादिष्ट नुस्खाको लागि सामग्रीहरू सँगै मिलाउनु रमाइलो र सजिलो छ तेल र पानी जस्ता केही सामग्रीहरू पनि आपसमा मिलाउन अलिकति गाह्रो हुन्छ मान्छेहरू पनि यस्तै हुन्छन् होइन त केही व्यक्तित्वहरू राम्ररी मिल्छन् र केही व्यक्तिहरू चाहिँ यस्ता हुन्छन् जोसँग सजिलै मिल्न सकिँदैन र जब राम्ररी नमिल्ने मान्छेहरू एउटै परिवारमा हुन्छन् भने त्यो परिवारमा समस्याहरू आइ रहन्छन् कस्तो मिठो बाँच्नु आएको जन्मसी तुलसा स्वागत छ तिमीलाई मेरो भन्छमा अनि यदि मसँग राम्रो व्यवहार गर्ने मसँग मिल्ने हो भने म यो पकाएको कुरा पक्कै तिमीलाई चाख्न दिन्छु हुन त तिम्रो मतलब के हो म त तिमीसँग सधैँ राम्रै छु त ओहो म त जिस्केको मात्र नि तिमी पक्कै पनि मसँग सधैँ मिल्छौ सधैँ राम्रो छौ अनि तपाईँहरूलाई पनि स्वागत छ है साथीहरू जो हामीसँग रेडियो कार्यक्रम सुन्नको लागि जोडिनु भएको छ मैले केरा रोटी बनाउनको लागि केही कुराहरू मिक्स गरिराखेको छु मिश्रण बनाइरहेको छु आज कार्यक्रममा पनि हामी यस्तै मिश्रणको बारेमा कुराकानी गर्नेछौ तर केरा रोटी बनाउन चाहिने सामग्रीहरूको मिश्रणको बारेमा होइन है आज हामी पारिवारिक मिश्रणको बारेमा कुराकानी गर्न जाँदैछौ आज वरिपरि धेरै मिश्रित परिवारहरू छन् र उहाँहरूसँग केही अनौठो आवश्यकताहरू छन् जुन हामी चाँडै देखिन्छौ यदि तपाईँलाई मिश्रित परिवार भनेको के हो थाहा छैन भने हामीसँग अन्त्यसम्म रहनुहोस् है यहाँ नारी आशा कार्यक्रममा केही विचार साझा गर्नको लागि हामी अझ धेरै कुराहरूलाई ल्याउनेछौ परिवार कुनै पनि समाजको आधार हो शुरूमा जब परमेश्वरले पहिलो पुरूष र महिला सृष्टि गर्नुभयो उहाँले एउटा परिवार सृष्टि गर्नुभयो यद्यपि परिवारले संसारभरि धेरै रूपहरू लिन्छ आदर्श परिवारमा एक अर्कासँग विवाहित पुरूष र महिला हुन्छन् जबसम्म मृत्युले उनीहरूलाई र यस विवाहबाट आउन सक्ने कुनै पनि बच्चाहरूलाई अलग गर्दैन संसारका धेरै भागहरूमा यो मूल परिवारले विस्तारित परिवारका सदस्यहरू जस्तै आमा बुवा हजुरबुवा हजुरआमा अविवाहित दाजुभाइ वा अन्य विस्तारित परिवारका सदस्यहरूका छोराछोरीहरू पनि समावेश गर्न सक्छन् प्रत्येक समाज र संस्कृति फरक छ तर मूल परिवार आदर्श हामी सबैको लागि साझा छ तर हामी मध्ये धेरैलाई थाहा छ कि हामी सबै यो आदर्श परिवारमा बस्दैनौ धेरैजना आमा बुवा मात्रै भएको घरमा बस्छन् कहिलेकाहीँ त्यहाँ आमा बुवा छैनन् र छोराछोरी हजुर आमा काकी र काका वा अनाथालय वा पालन पोषण घरहरूमा हुर्केका हुन्छन् अर्को परिवारको पनि प्रकार छ जुन धेरै मानिसहरूले आफूलाई भेटाउने गर्छन् र त्यो मिश्रित परिवार हो जहाँ दुई व्यक्ति जो पहिले विवाहित थिए तर मृत्यु वा सम्बन्ध विच्छेदको कारणले आफूलाई एक्लै पाउँछन् यी दुईले विवाह गर्ने निर्णय गर्छन् र यदि उनीहरूका छोराछोरीहरू छन् भने बच्चाहरूसँग अहिले दुई आमा वा दुई बुवा कहिलेकाहीँ दुवै र हजुरबुवाको तीन वा चार सेटहरू साथै नयाँ दाजुभाइ र दिदी बहिनीहरू र धेरै काकीहरू काकाहरू हुन सक्छन् जुन उनीहरूसँग पहिले थिएनन् कुनै पनि परिवारमा समस्याहरू हुन्छन् तर मिश्रित परिवारमा केही अनौठो समस्याहरू छन् जुन समाधान गर्नुपर्छ वा यो विवाह पनि अलग र सम्बन्ध विच्छेदमा समाप्त हुन सक्छ परिवारमा मिलन मात्र हुँदैन यो एक उद्देश्यपूर्ण यात्रा हो र वर्षौं लाग्न सक्छ तर पनि सधैँ सकारात्मक आशा राख्नुपर्छ सबैले मायाको महसुस गर्नु आवश्यक छ मिश्रित परिवारमा बच्चाको सौतनी आमा बुवाले उनीहरूलाई साँच्चै माया गर्दैनन् भन्ने महसुस गर्न सम्भव छ र यो बुझ्नु महत्वपूर्ण छ कि बच्चाहरूसँग हुनु र उनीहरूको लागि काम गर्नु र उनीहरूलाई साँच्चै माया गर्नुमा धेरै फरक छ प्रेम एक भावना मात्र होइन जुन संयोगवश आउँछ र तपाईँले महसुस गर्नुहुन्छ प्रेम एउटा कर्म हो यो तपाईँले गर्न रोज्नु भएको कुरा हो तपाईँको नयाँ श्रीमानको बच्चा तपाईँको होइन तपाईँले त्यो बच्चा जन्माउनु भएको पनि होइन तपाईँले स्वाभाविक रूपमा त्यो बच्चालाई तपाईँले आफ्नो जस्तै माया गर्नुहुन्न तर त्यो बच्चालाई तपाईँको माया चाहिन्छ उसलाई थाहा हुनु आवश्यक छ कि तपाईँले उनीहरूलाई आफ्नो रूपमा माया गर्न त्यो अतिरिक्त प्रयास गर्दै हुनुहुन्छ यसको मतलब यो हुने कि तपाईँले उसलाई खराब बिमारबाट टाढा जान अनुमति दिनुहुन्छ वा तपाईँले आफ्नो छोराछोरी भन्दा उसलाई प्राथमिकता दिनुहुन्छ। तर यसको मतलब यो हो कि तपाईँले उसलाई आफ्नै जस्तै व्यवहार गर्नुहुन्छ, तपाईँले उसलाई आफ्नो समय दिनुहुन्छ जसरी तपाईँ आफ्नो काम गर्नुहुन्छ। तपाईँ आफ्ना छोराछोरीलाई माया लिएर विशेष महसुस गराउने तरिकाहरूबारे सोच्नुहुन्छ, तपाईँले उहाँको लागि पनि त्यही गर्नुहुन्छ। यो सजिलो हुने छैन, उसले तुरन्तै प्रतिक्रिया दिन सक्दैन। तपाईँ मेरो वास्तविक आमा हुनुहुन्न, तपाईँ को हुनुहुन्छ जस्तो लाग्छ। उसले सोच्न सक्छ कि तपाईँले उसलाई उनको वास्तविक आमाबाट टाढा लग्न खोज्दै हुनुहुन्छ। तर हार नमान्नुहोस् र निराश पनि नहुनुहोस्। प्रेम बढ्दो चिज जस्तै हो। यो एक मिश्रित परिवार अद्वितीय छ र एक परम्परागत परिवार जस्तै कहिल्यै हुन सक्दैन भनेर महसुस गर्न पनि उपयोगी छ। यसो गर्न खोज्दा थप पीड़ा मात्र निम्तिन्छ। त्यहाँ तिम्रो, यहाँ मेरो, त्यहाँ हाम्रो, तेल र पानी जस्तै तीन भागहरू सबै एकसाथ मिसिन्छन्। यसलाई स्वीकार गर्न र अनौठो परिस्थितिमा काम गर्दा लामो समय लाग्न सक्छ र धेरै सहज हुन्छ। तर तपाईँको सौतेनी छोरीको आमा बुवा वा त्यो परिवारमा हुनुहुने सबै हजुरबुवा हजुरआमा काकी काकाको बारेमा के हुन्छ? ती मध्ये केही मानिसहरूले तपाईँलाई साँच्चै चोट पुर्याएको हुन सक्छ। तपाईँको पूर्व पतिले आफ्नो छोरासँग सम्बन्ध राख्न चाहनु सक्छ, तर तपाईँ वा तपाईँको नयाँ पतिसँग केही गर्न चाहँदैनन्। यहाँ दुईवटा कुराहरू महत्वपूर्ण छन्। पहिलो, हामीले परिपक्व वयस्कहरूको रूपमा हाम्रो बच्चाहरूको लागि सही कुरा गर्नुपर्छ र दोस्रो, हाम्रो मनोवृत्तिले हाम्रो छोराछोरीलाई प्रत्यक्ष असर गर्छ। त्यसैले हामीले माफ गर्नुपर्छ र सम्बन्धसँग पूर्व श्रीमती र सासू ससुरासँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ। प्रिय दिदी बहिनीहरू, साँच्चै हाम्रो बच्चाहरूलाई सम्भव भएमा र यदि सुरक्षित छ भने उनीहरूको प्राकृतिक आमा बुवाहरूको सँगको सम्बन्ध चाहिन्छ। स्पष्ट रूपमा यदि तपाईँको बच्चाको बुवा शारीरिक वा भावनात्मक रूपमा दुर्व्यवहार गर्दै हुनुहुन्छ भने तपाईँले तिनीहरूलाई एक्लै सँगै बस्न अनुमति दिनुहुन्न। तर यदि त्यो मामला छैन र दूरीको समस्या छैन भने त्यसपछि तिनीहरूको सम्बन्ध जारी राख्न अनुमति दिनुहोस्। तपाईँको बच्चाको लागि सही कुरा हो। तपाईँले के भन्नुहुन्छ र तपाईँले आफ्नो पूर्व पति, उहाँका आमा बुवा र भाइ बहिनीहरूसँग व्यवहार गर्ने तरिकाले तपाईँको बच्चालाई प्रत्यक्ष असर गर्छ र तपाईँको बच्चामा ठूलो भ्रम, कोप र अपराध निम्ताउन सक्छ। आफ्नो पूर्व पतिलाई क्षमा दिनु एक प्रेमीको कार्य हो जुन तपाईँ तपाईँको बच्चाको लागि गर्नुहुन्छ। परिणाम तपाईँको लागि ठूलो स्वतन्त्रता हो। तर तपाईँ भन्नुहुन्छ उहाँ क्षमा पाउने योग्यको छैन, तिमीलाई थाहा छैन ऊ कति निन्दनीय र खराब छ। त्यो सबै सत्य हुन सक्छ, तर आफूलाई यी दुई प्रश्न सोध्नुहोस्। एक, के म आफूलाई मन पराउँछु जब म ती सबै रिसलाई समाति राखेको हुन्छु? दोस्रो प्रश्न हो, के मेरो निर्दोष बच्चा मेरो र मेरो पूर्व पति पत्नीको नराम्रो भावनामा पर्न योग्य छ? यदि अर्को व्यक्तिले यसको साथ केही गर्न चाहँदैन भने पनि माफ गर्नुहोस्। तपाईँको बच्चाको लागि सही कुरा हो। यो प्रेम र क्षमा तपाईँको वर्तमान विवाह र मिश्रित पारिवारिक स्थितिमा दैनिकी अभ्यास गर्नुपर्छ। तपाईँको नयाँ पति पत्नीले तपाईँले जस्तै अभिभावकको व्यवहार नगर्न सक्छन्। बच्चालाई आफ्नो सौतनी बुबाले अनुशासित गरिरहनु भएको छ भने उसको प्रतिरक्षामा भाग लिने आग्रहको प्रतिरोध तपाईँले गर्नुपर्नेछ। पक्ष लिनु स्वाभाविक हो। मेरो विरुद्ध तिम्रो र तपाईँ सक्नुहुन्छ किनकि तपाईँ सबै अब हाम्रो हुनुहुन्छ। यसले धेरै धैर्यता, धेरै क्षमा र धेरै छलफल हुन्छ। तपाईँ र तपाईँको नयाँ पतिले आफ्ना छोराछोरीको हरेक नयाँ मुद्दा मार्फत कुरा गर्नुपर्छ र समर्थन गर्नुपर्छ। यसले विश्वासको माग गर्दछ। तपाईँले आफ्नो पतिलाई आफ्ना छोराछोरीको साथमा विश्वास गर्नुपर्दछ। के यो सबै असम्भव देखिन्छ? अगमवक्ता एर्मियाले परमेश्वरको वचन बाइबलमा के भनेका छन् भनी म तपाईँलाई बताउँछु। किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ। ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइन। तिमीलाई आशा र भविष्य दिनलाई
1: यर्मिया 29:11 मा पाउनु छ।
0: परमेश्वरको प्रतिज्ञा सत्य हो। सायद तपाईले आफ्नो बहुमूल्य अद्वितीय मिश्रित पारिवारिक काम गर्नको लागि परमेश्वरको मद्दत र शक्तिको लागि उहाँलाई सोध्न सक्नुहुन्छ। यदि तपाईले उहाँलाई सोध्नुभयो भने उहाँले तपाईलाई मार्गदर्शन गर्नुहुन्छ। प्रिय श्रोता मित्र, तपाईँ कार्यक्रम नारीहरूसँग सुन्दै हुनुहुन्छ। आज हामी वरपर हेर्दा हामी धेरै पारिवारिक समस्याहरू देख्छौ। हुनसक्छ हामीले आफ्नै परिवारभन्दा बाहिर हेर्न आवश्यक छैन। के तपाईँलाई थाहा छ कि पारिवारिक समस्याहरू सामान्य हुन्? बाइबलमा समस्या भएका परिवारहरूको पूर्ण कथाहरू छन्। आज हामी दुई भाइहरूको लडाईको बारेमा कुराकानी गर्नेछौ र उनीबाट हामी के कुरा सिक्न सक्छौ त्यो पनि विचार गर्नेछौ। आज बाइबलको कथामा हामीले दुई भाइको कथा ल्याएको छौ, जसमा एकजनाको नाम हो अब्सालोम र एउटाको नाम हो अम्नोन। दाजुभाइ वा दिदी बहिनीसँग झगडा गर्नुमा हामी मध्ये धेरैले अनुभव गरेको कुरा हो। हुनसक्छ हामी आफ्नै दाजुभाइ वा दिदी बहिनीसँग लडेका छौ र हाम्रा छोराछोरीहरू एकअर्कासँग झगडा गरेको पनि हामीले देखेको छौ। हुनसक्छ तपाईँको साथीहरू मध्ये एकले आफ्नो भाइ बहिनीसँग केही भयानक झगडा गरेको पनि तपाईँलाई थाहा छ या तपाईँले देख्नु भएको छ। धेरै जसो परिवारले झगडाको अनुभव गर्छन्। दुई बच्चाहरूले खानाको समयमा पहिले आलुको कचौडा चाहन्छन् र त्यसपछि दुवैले रंग भन्दा एउटै हरियो रंग चाहन्छन्। त्यो कुरामा झगडा पर्छ। यस प्रकारको झगडाले पनि बच्चाहरू एक अर्कासँग धेरै रिसाउन सक्छन्। आमा बुवा वा हेरचाहकर्ताको रूपमा हामीले उनीहरूलाई उनीहरूको भिन्नताहरू स्वस्थ र सुरक्षित तरिकाले समाधान गर्न मदत गर्नुपर्छ। तर केटाकेटीलाई आफ्नो मतभेद सुझाउने सुरक्षित तरिकाहरू कसरी सिकाउने त? र हाम्रा छोराछोरीहरूलाई यो सिकाउनु धेरै निराश र थकाउने हुन सक्छ कि? तर हामीले यसमा काम गर्नुपर्छ। हामीले हाम्रा छोराछोरीहरूलाई उनीहरूको फाइदाको लागि तिनीहरूको विवाद कसरी समाधान गर्ने भनेर तरिकाहरू सिकाउनु पर्छ, अन्यथा तिनीहरूले एक अर्कालाई गम्भीर रूपमा चोट पुर्याउन सक्छन्। म तपाईँलाई परमेश्वरको वचन बाइबलबाट यो सत्य कथा सुनाउँछु है त। अब्सालोम र अम्नोनका बुवा एउटै थिए, तर आमाहरू फरक फरक थिए। तिनीहरूका बुवा इजरायलका राजा दाउद थिए। अम्नोन जेठा छोरा र राजा दाउदको सिंहासनका उत्तराधिकारी थिए। कान्छो भाइ अब्सालोमको पनि तामार नाउँकी एउटी बहिनी थिए, जसलाई उसले धेरै माया गर्थ्यो। राजा दाउद उनको बुवा पनि थिए, त्यसैले उनी अम्नोनकी सौतेनी बहिनी थिइन्। यो पक्कै पनि मिश्रित परिवार थियो। अम्नोनले आफ्नी सौतेनी बहिनी तामारलाई असाध्य सुन्दरी ठान्थे, तर एक दिन उसले भयानक काम गर्यो। तामार उनी कहाँ आउँछिन् भनेर उसले बिरामी भएको नाटक गर्यो। अम्नोनले अरू सबै नोकरहरूलाई बाहिर पठाए र जब तामारले रोटी पकाएर ल्याइन्, उनले तामारमाथि जबरजस्ती गरे र उनलाई बलात्कार गरे। यो गर्नु असाध्यै नाजमर्दो कुरा थियो। बाइबलमा परमेश्वरले नजिकका परिवारका सदस्यहरू बीचको यौन सम्बन्धलाई कडाईका साथ निषेध गर्नुभएको छ। अब्सालोमले आफ्नो भाइले तामारलाई गरेको कुरा थाहा पाएपछि उनी धेरै रिसाए, तर उनले आफ्नो मनमा रिस लुकाए। अम्नोन विरूद्ध बदला लिने निर्णय गरे। तामारका बुवा राजा दाउदले पनि यो सबै कुरा थाहा पाए। यसबाट राजा क्रोधित भए, तापनि उनले अम्नोनलाई आफूले गरेको कामको लागि सजाय दिएनन्। एकैछिन पर्खनुहोस् र यसको बारेमा सोचौं है त। हाम्रो कथामा एकजना भाइले केही भयानक गल्ती गर्यो र यसको अनुशासन पाएन या सजाय पाएन। बहिनीलाई साह्रै दुःख र लाज लाग्दो कुरा थियो। अर्को भाइ एकदमै रिसाएको थियो र उसले आफ्नो रिसलाई भित्र राख्दै गुप्त रूपमा आफ्नो बदला लिने योजना बनाइरहेको थियो। बुवाले सुने तर केही गरेनन्। के उसले आफ्नो परिवारलाई राम्ररी व्यवस्थापन गरिरहेको थियो त? दाउद बुवाको रूपमा जिम्मेवार भएन र यो परिवारमा वास्तविक समस्या भइरहेको थियो र यो अझ खराब हुनेवाला थियो। फेरि कथालाई अघि बढाउनु है त। दुई वर्षपछि अब्सालोमले अम्नोन विरूद्ध बदला लिए। एक रात जब अम्नोनले धेरै रक्सी पिइरहेको थियो, अब्सालोमले आफ्ना मानिसहरूलाई आफ्नो सौतेनी भाइलाई मार्ने आदेश दिए र उनीहरूले त्यो काम पूरा गरे। जब जेठो छोरा अमरून मरिसकेका थिए र अप्सालोम आफ्नो बुवाको सिंहासनको नयाँ उत्तराधिकारी थिए। हो, अप्सालोमले आफ्नो बहिनीको बलात्कारको लागि अमरूनलाई बदला लिए, तर अब उनी हत्याको दोषी थिए। त्यसैले अप्सालोम दोस्रो देशमा भागे। केही समयपछि अप्सालोमलाई फर्कन अनुमति दिइयो र उनको एउटै सजाय थियो कि उसले आफ्नो बुवा राजालाई हेर्न मिल्दैन। थप दुई वर्ष बितिसकेपछि अप्सालोमले पूर्ण रूपमा माफी वा मृत्युदण्डको माग गरे। त्यसैले राजा दाउदले आफ्नो छोरालाई पूर्ण रूपमा माफी दिए। तपाईले देख्न सक्नुहुन्छ कि कसरी राजाले आफ्ना छोराछोरीहरू उनीहरूले गरेको कार्यको लागि उनीहरूलाई अनुशासनमा राखेनन् र उनीहरूको कार्य झनझन खराब हुँदै गयो। पछि अप्सालोमले आफ्नो बुवाबाट सिंहासन लिन खोजे र मानिसहरूलाई आफू सबैभन्दा राम्रो राजा हो भनी मनाउन खोजे। उसले आफ्नो बुवाको अर्की महिलासँग जुट बोलेर आफ्नो बुवालाई सार्वजनिक रूपमा बदनाम गरे र राजा दाउद शहरबाट भाग्न बाध्य भयो। तर परमेश्वरले अप्सालोमलाई सजाय दिनुभयो। अन्तत जब उनी आफ्नो घोडामा सवार थिए, उनको सुन्दर बाक्लो कपाल रूखको हाँगामा पस्यो। त्यहाँ झुन्डिएको बेला राजाका मानिसहरूले अप्सालोमलाई आफ्नो घोडामाले मुटुमा छिरेर मारि दिए। यो दुखद कथाको अन्त्य हो मेरो साथी। यो परिवार एक उल्झिएको परिवार थियो। बाल बालिकालाई आफ्नो मतभेद कसरी सुरक्षित र स्वस्थ तरिकाले समाधान गर्ने भनेर कसैले सिकाएको थिएन। केही गलत गर्दा तिनीहरूको गलत कार्यको लागि कुनै परिणाम र सजाय थिएन। यो मिश्रित परिवारका बच्चाहरूलाई एक अर्कासँग कसरी मिल्ने भनेर कसैले सिकाएको थिएन। बाइबलमा परमेश्वरले आमा बुवालाई बच्चाहरूलाई प्रभुको तालिम र निर्देशनमा हुर्काउन भन्नुहुन्छ। हामीले उनीहरूलाई माया र कदर गर्नुपर्छ, जसरी यीशुले बच्चाहरूलाई माया र पालन पोषण गर्नुहुन्छ। तर हामीले उनीहरूलाई सही र गलत बीचको भिन्नता सिकाउनु पनि पर्छ। हामीले उनीहरूलाई देखाउनु पर्छ कि उनीहरूको गलत कार्यको परिणामहरू पनि हुन्छन्। हामीले हाम्रा बाल बालिकालाई दुर्व्यवहार गर्नु होइन, तर उनीहरूलाई अनुशासन दिनुपर्छ। उनीहरूले रमाइलो गर्ने क्रियाकलापहरू जस्तै टेलिभिजन हेर्ने वा साथीसँग खेल्ने जस्ता सो अवसरहरू हामीले खोज्न सक्छौ, अथवा उनीहरूलाई केही दिन घरमा राख्न सकिन्छ वा थप काम गर्नको लागि दिन सकिन्छ। अनि हामी उनीहरूको र आफ्नो बुद्धिको लागि प्रार्थना गर्न सक्छौ। परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ। उहाँलाई तपाईँको निराशा थाहा छ र उहाँले तपाईँका बच्चाहरूलाई चिन्नुहुन्छ। आफ्ना छोराछोरीको लागि प्रार्थना गर्नुहोस्। तपाईँले अनुशासनको बारेमा महत्वपूर्ण निर्णयहरू गर्न आवश्यक हुँदा तपाईँलाई मद्दत गर्न परमेश्वरलाई प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँ भन्दा पनि बढी तपाईँका छोराछोरीहरूलाई माया गर्नुहुन्छ र उहाँ उनीहरूको जीवन सुख र आनन्दले भरिएको चाहनुहुन्छ। हामी आफ्नो परिवारसँग खुशी र आनन्द अनुभव गर्न सक्छौ। दाजुभाइ र दिदी बहिनीहरूले एक अर्कासँग कसरी मिल्ने भनेर सिक्न सक्छन्। यहाँ केही संकेतहरू पनि छन्। पहिले, परमेश्वरलाई तपाईँको परिवारको प्रमुख हुन सोध्नुहोस् र तपाईँलाई निर्णय गर्न मदतको लागि प्रार्थना गर्नुहोस्। हामी केही क्षणमा यसबारे थप कुरा गर्नेछौ। दोस्रो, हरेक दिन आफ्ना बच्चाहरूको लागि प्रार्थना गर्नुहोस्। तेस्रो, जब तपाईँका छोराछोरीले झगडा गरिरहेका हुन्छन्, उनीहरूलाई आफ्नो समस्या आफै समाधान गर्न समय दिनुहोस्, तर कसैलाई चोट परेको छैन भन्ने कुरामा ध्यान दिनुहोस्। यदि उनीहरूलाई मदत चाहिन्छ भने उनीहरूसँग बस्नुहोस्। समस्याको बारेमा आफ्नो राय साझा गर्दै उनीहरूलाई पालो लिन सोध्नुहोस्। दुवैलाई स्वीकार्य समाधान गर्ने तरिकाको बारेमा सोच्न लगाउनुहोस्। यदि यसले समस्या समाधान गर्छ भने राम्रो हुनेछ, तर यदि गर्दैन भने उनीहरूलाई छोटो समयको लागि अलग गर्नुहोस् र उनीहरूलाई सम्भावित सम्झौता विचार गर्न सोध्नुहोस्। त्यसपछि फेरि प्रयास गर्न उनीहरूलाई बोलाउनुहोस्। प्रिय मित्र, यदि तपाईँ आफ्नो परिवारमा कसैसँग मिल्न समस्या भइरहेको छ भने यी सुझावहरू तपाईँको आमा वा बुवा वा तपाईँको ख्याल गर्ने जो कोहीसँग साझा गर्नुहोस्। परिवारले सँगै काम गर्दा एक अद्भुत अनुभव हुन सक्छ र यदि तपाईँको बच्चाले केही गलत गरेको छ भने उनीहरूको कार्यको परिणाम छ भन्ने सिकाउन नबिर्सनुहोस्। जीवनमा हाम्रा कार्यहरूको नतिजाहरू छन् र बच्चाहरूले यो चाँडै सिक्नुपर्छ वा नतिजापछि विनाशकारी सक्छ। जस्तै हाम्रो कथामा अप्सालोम र एमोनको अनुमानको भएको थियो। एक क्षण अघि मैले परमेश्वरलाई तपाईँको परिवारको शिर सोधेको उल्लेख गरेको थिएँ। यसको मतलब यो होइन कि हाम्रा श्रीमान परिवारको मुख्य हुनुहुन्। यसको मतलब यो हो कि जब हामीले येशूलाई हाम्रो जीवनको प्रभुको रूपमा स्वीकार गर्छौं, हामी परमेश्वरका सन्तान बन्छौं र प्रभु हाम्रो स्वर्गको पिता बन्नुहुन्छ। उहाँले हामीलाई निर्देशन दिनुहुन्छ र सिकाउनुहुन्छ। हामी जाने बाटोमा उहाँले हामीलाई दोहोर्याउनुहुन्छ। परिवारमा आमा बुवा दुवैले छोराछोरी हुर्काउन र परिवारको व्यवस्थापन गर्नको लागि परमेश्वरको मदत पाउँछन्। म धेरै आभारी छु कि परमेश्वरले मेरो श्रीमान र मलाई हाम्रो परिवारमा एकता ल्याउन सधैँ मदत गरिराख्नु भएको छ। के तपाईँ स्वर्गमा हुनुहुने तपाईँको बुवा परमेश्वरलाई तपाईँको घरको मुखिया भएको चाहनुहुन्छ? यदि त्यसो हो भने कृपया मसँग तपाईँको र हाम्रो परिवारको लागि यो प्रार्थनामा सामेल हुनुहोस्। हे परमेश्वर, म तपाईँ हाम्रो घरको मुखिया बन्नु भएको चाहन्छु। हामीलाई मदत गर्नुहोस् र हामीलाई मार्गदर्शन गर्नुहोस् र हामीलाई सिकाउनुहोस्। हामीलाई असल आमा बुवा र बच्चाहरूलाई राम्रो हेरचाह गर्ने दुवै बन्न मदत गर्नुहोस्। हामीले गल्ती गरेका कुराहरूको लागि हामीलाई क्षमा गर्नुहोस्। हामीलाई तिनीहरूले के गरिरहेको मन नपराउँदा पनि हाम्रा छोराछोरीहरूका लागि मायाले भरिपूर्ण हुन मदत गर्नुहोस्। प्रभु, हामी हाम्रो परिवारले अप्सालोम र अम्मोनलाई भएको समस्या बुझ्न चाहदैनौ। हाम्रो बच्चाहरूलाई राम्रो निर्णय लिन कसरी मदत गर्ने भनेर जान्न हामीलाई सिकाउनुहोस् र हामीलाई राम्रो निर्णय गर्न पनि मदत गर्नुहोस्। येशूको नाममा हामी प्रार्थना गर्छौं।

यस्ता कार्यक्रममा तपाईँले आज के सिक्नुभयो म धेरै खुसी छु कि परमेश्वरले यी वास्तविक जीवनका कथाहरू उहाँको वचन बाइबलमा लेखिएको सुनिश्चित गर्नुभयो ताकि हामी आज धेरै वर्ष पछि पनि तिनीहरूबाट सिक्न सकिरहेका छौं। परमेश्वरले परिवार सृष्टि गर्नुभयो भाइ बहिनी वा सौतेनी बहिनी भए तापनि उनीहरू अझै पनि एक व्यक्ति हुन् जसलाई परमेश्वरले हाम्रो जीवनमा अनुमति दिनुभएको छ र यसबाट एक सुन्दर मित्रता आउन सक्छ। अरू प्रति हाम्रो दृष्टिकोण हाम्रो रोजाइ हो भनेर तपाईँले यो हप्ता कठिन परिवारको सदस्यसँग दयालु कार्य साझा गर्न सक्नुहुन्छ। तपाईँ यो गर्नुहुनेछ भन्ने निर्धारण गर्नुहोस्। आफ्नो कल्पना प्रयोग गर्नुहोस्। प्रिय मित्रहरू, आउँदो केही हप्ताहरूमा हामी महत्वपूर्ण पारिवारिक मुद्दाहरू सहित दाजुभाइको प्रतिद्वन्दी के तपाईँका बच्चाहरूलाई उनीहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने महसुस हुन्छ भन्ने बारेमा र जन्मक्रम यस्ता विभिन्न विषयहरूमा कुराकानी गर्नेछौ र यसले तपाईँका बच्चाहरूलाई के फरक पार्छ बुवा र छोराछोरी बीचको सम्बन्ध जस्ता अन्य विविध कुराकानीमा हामी छलफल गर्नेछौ विषयहरूमा छलफल गर्नेछौ। त्यसकारण आगामी केही हप्ताका भागहरू सुन्न नछुटाउनुहोला। आजको लागि भने कार्यक्रम नारिया

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। मुख्य खबरका शीर्षकहरू रचुवा बाढ़ीबाट दिउँसो 4 बजेसम्म 679 जनाको शव फेला 371 जनाको उद्धारी चितवनमा पहिचान नखुलेका शवको व्यवस्थापन शुरू प्रधानमन्त्री राहत कोषमा थपियो 4 अर्ब 38 करोड़ बिहारमा माध्यमिक विद्यालयलाई 1 करोड़ 15 लाखको अक्षय कोष हस्तान्तरण 144 छात्रद्वारा 1 करोड़ 17 लाख भन्दा बढ़ी रकम संकलन दुधकुण्ड मेलामा 130 जनाले लिए निशुल्क स्वास्थ्य सेवा नेक लागेका 2 जनाको आकस्मिक उद्धार सोलु खुम्बुमा वन्य जन्तुको आक्रमणबाट प्रभावित पीड़ितहरूलाई 4 लाख बढ़ी राहत वितरण केहीको भुक्तानी बाँकी जिल्ला अस्पताल थाप्लुमा विशेषज्ञ सेवा र एम्बुलेन्स संचालनको तैयारी सोलु खुम्बुमा भोलि 7 घण्टा विद्युत आपूर्ति बन्द हुने सरकारको अनुमति पछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनिया टोली विपद प्रति कार्यमा नेपाल प्रहरी सक्रिय लुटपाटमा संलग्न 30 भन्दा बढ़ी पक्राउ उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार नगरेको परराष्ट्र मन्त्री खनालको भनाई चीनको जिरोमा पहिरोले 7 जनाको ज्यान गयो 554 जनाको अवस्था अज्ञात भ्रष्टाचारको आरोपमा एकै डरका पूर्व राष्ट्रपति मोरेनोलाई 5 वर्षको जेल सजाय र T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल 1 विकेटले पराजित।
1: ए बाबु लौ न मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ तिमाथि हैरान बनायो युरोप पनि केटी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129 98434786952 98247718 98443049696 र 98613014 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: खबर शनिबार दिउँसो चार बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, भादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 140, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै हराउने प्रहरीको संख्या 27 रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै गरी बाढ़ीमा परि घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको संख्या 2371 पुगेको छ, जसमा रसुवामा 676, नुवाकोटमा 1622 र धादिङमा 3 जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या 140 रहेको नेपाल प्रहरीले जनाएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्ति आएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनामा फँसेका तथा कार्यरत मध्ये 898 जना अझै सम्पर्कविहीन छन्। उद्धार टोलीले हालसम्म 361 जनाको उद्धार गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले उपलब्ध गराएको विवरण अनुसार भोटेकोशी बाढ़ीका कारण रसुवा नुवाकोटका 11 जलविद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजनामा अझै पनि 898 जना सम्पर्कविहीन छन्। उद्धार गरिएका मध्ये ठूलो संख्या माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन्। 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाबाट मात्रै 254 जनाको उद्धार गरिएको इपानले जनाएको छ। उक्त आयोजनाको सुरुमा अझै करिब 300 जना फँसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञको टोली नेपाल आइपुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। त्यस्तै 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट 18 जना र 37 मेगावाटको माथिल्लो त्रिशुली 3B आयोजनाबाट 91 जनाको जीवितै उद्धार गरिएको छ। यी आयोजनाबाट उद्धार गरिएका समेत गरी हालसम्म उद्धार हुनेको संख्या 361 पुगेको हो। इपानको विवरण अनुसार रसुवामा भेटेकोशी बाढ़ीबाट 7 जलविद्युत आयोजना प्रभावित भएका छन्। यसैबीच नेपाल प्रहरीले रसुवा बाढ़ीले प्रभावितको खोज तलाश उद्धार र राहत वितरणका साथै व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायक महानिरीक्षक डीआईजी अभि नारायण काफ्रेले विपदपछिको अवस्थालाई सम्बोधन गर्न संगठन अहोरात खटिएको बताउनुभयो। उहाँका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्विर र ट्याग सहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको, हराइगएका व्यक्तिको हुलिया र तीन पुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको छ। विपदको मौका छोपेर हुने चोरी लुटपाट तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कड़ा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गर गहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। त्यस्तै बाढ़ीले बगाएर ल्याएको बैंक फर्दस्य फोडेर चोरी गर्न खोज्ने 29 जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्रेले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्रेले उल्लेख गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफीले जानकारी दिनुभयो। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 7 स्थित गारमा माध्यमिक विद्यालयलाई 1,15,00,000 रूपियाँको अक्षयकोष रकम आधिकारिक रूपमा हस्तान्तरण गरिएको छ। विद्यालयको शैक्षिक तथा सर्वाङ्गीण विकासका लागि सञ्चालन गरिएको अक्षयकोष संकलन अभियान अन्तर्गत हालसम्म कुल 1,17,46,000

गर्न सकेनन्। कार्यक्रममा उपस्थित भएका करिब 100 जनादाताहरूलाई औपचारिक रूपमा धन्यवाद ज्ञापन गर्दै सम्मान गरिएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो। बाँकी रहेका 16 खुम्बुका स्थानीय दाताहरूलाई भने आगामी अर्को कार्यक्रम आयोजना गरी विशेष सम्मान गरिने समेत उहाँले बताउनु भएको छ। हस्तान्तरण गरिएको उक्त 1,15,00,000 रूपियाँको अक्षय कोषबाट आउने वार्षिक ब्याज रकमलाई विद्यालयको अति आवश्यक तथा महत्वपूर्ण कार्यहरूमा खर्च गरिनेछ। ब्याज रकमको सही सदुपयोग र पारदर्शी व्यवस्थापनका लागि एक विशेष समिति गठन गरिएको पनि बताइएको छ। उक्त समितिले गर्ने निर्णयका आधारमा विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधार वा अन्य प्राथमिकताका क्षेत्रमा कोषको ब्याज रकम परिचालन गरिने ओडाले जनाएको छ। जनै पूर्णिमाको अवसरमा सोलो दूतकुण्ड नगरपालिकाद्वारा आयोजित ठूलो दूतकुण्ड मेलामा संचालित निशुल्क प्राथमिक स्वास्थ्य उपचार सेवाबाट 61 जना तीर्थ यात्री तथा पदयात्रीले प्रत्यक्ष लाभ लिएका छन्। गत भदौ 10 गतेदेखि 12 गतेसम्म संचालन गरिएको उक्त शिविर मार्फत कुल 32 जना महिला र 29 जना पुरूषले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका हुन्। हाई अल्टिच्यूड क्षेत्रमा आयोजना गरिएको यात्रुहरूलाई पर्न सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सोलु दूतकुण्ड नगरपालिकाले उक्त शिविरको प्रबन्ध गरेको थियो। मेलामा पुगेका यात्रुहरूमा मुख्य गरी उच्च उचाइका कारण हुने लेख लाग्ने समस्या, ग्यास्ट्रिक, शरीर दुख्ने, घाँटी दुख्ने, रुगा खोकी तथा पखाला जस्ता स्वास्थ्य समस्याहरू बढ़ी देखिएको ताक्सिन्दु स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट पूर्ण बहादुर विकले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य शिविरमा खटिएका ताक्सिन्दु स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट पूर्ण बहादुर विक, 4 जना नगर प्रहरी र 1 जना सहयोगी सम्मिलित टोलीले बिरामीहरूको तत्काल उपचार गरी उनीहरूको पदयात्रालाई सहज र सुरक्षित बनाउन भूमिका खेलेको थियो। शिविर संचालनका क्रममा दूतकुण्ड क्षेत्रमा लेक लागेर बिरामी परेका 2 जना यात्रुको आकस्मिक उद्धार समेत गरिएको छ। भदौ 11 गते राति दूतकुण्डबाट 24 र 45 वर्षीय 2 जना पुरूषलाई उद्धार गरी सहर्ष बेणीतर्फ झारिएको थियो। उद्धार गरिएका मध्ये 24 वर्षीय पुरूष प्राथमिक उपचारपछि सामान्य अवस्थामा फर्किएर घर फर्किसक्नु भएको छ भने अर्का 45 वर्षीय पुरूषको हाल जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जनाइएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बुले वन्य जन्तुको आक्रमणबाट पुगेको क्षति बापत पीड़ितहरूलाई 4 लाख भन्दा बढ़ी राहत रकम दिएको छ। आर्थिक वर्ष 2082-83 कार्यालयले विभिन्न शोषकमा 4,57,171 रूपियाँ राहत क्षतिपूर्ति रकम दिएको डिभिजन वन कार्यालयका वन अधिकृत रामचन्द्र ठाकुरले जानकारी दिनुभयो। वन अधिकृत ठाकुरका अनुसार वन्य जन्तुको आक्रमणबाट गम्भीर घाइते भएका 1 जना पीड़ितलाई 82,171 रूपियाँ, अन्न बाली क्षति भएका 1 जना पीड़ितलाई 9,500 रूपियाँ र पशुधन क्षति भएका 32 जना पीड़ितहरूलाई 3,65,500 रूपियाँ राहत रकम भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। त्यस्तै अझै केही पीड़ितहरूलाई राहत रकम भुक्तानी हुन बाँकी रहेको छ। जस अन्तर्गत अन्न बाली क्षति बापत 1 जना पीड़ितको 9,500 रूपियाँ र पशुधन क्षति बापत 6 जना पीड़ितको 55,000 रूपियाँ भुक्तानी बाँकी विवरणमा रहेको र उक्त रकम पनि प्रक्रिया पूरा गरी हस्तान्तरण गरिने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला अस्पताल फाप्लुमा चालू आर्थिक वर्षभित्र विभिन्न नयाँ तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू थप गरी संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर दिनेश कुमार मण्डलका अनुसार दुर्गम हिमाली क्षेत्रका नागरिकहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ योजनाहरू अगाडि बढ़ाइएको हो। प्रदेश सरकारको योजना अनुसार अस्पताल मानसिक स्वास्थ्य सेवा अनिवार्य रूपमा समावेश गरिएको छ। जस अन्तर्गत महिनाको एकपटक मानसिक रोग विशेषज्ञ परामर्श संचालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको र कार्यविधि तय गरी छिट्टै सेवा

चालू गर्ने योजनाहरूको जनाइएको छ। यस सेवाका लागि सरकारी वा निजी अस्पतालसँग समन्वय गरी मानसिक रोग विशेषज्ञ डाक्टर ल्याइने डाक्टर मण्डलले बताउनुभयो। साथै सुलुखुम्बुमा मुटु रोगीहरूको संख्या पनि उल्लेख्य रहेकाले महिनाको एक पटक मुटु रोग विशेषज्ञ मार्फत सेवा दिने अस्पतालको लक्ष्य रहेको छ। स्थानीय संचार माध्यमहरू मार्फत सूचना प्रवाह गरी दुर्गम गाउँका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने वातावरण बनाइने अस्पतालले जनाएको छ। अस्पतालमा एम्बुलेन्स सेवा विस्तारका लागि प्रदेश सरकारले बजेट पठाइसकेको र खरिद प्रक्रिया अगाडि बढ़िसकेको छ। सोलुखुम्बुको भौगोलिक बनावट र दुर्गम सड़कलाई ध्यानमा राख्दै गाउँ गाउँबाट बिरामी ल्याउन र अन्यत्र प्रेषित गर्न उपयुक्त हुने खालको ख वर्गको एम्बुलेन्स आउँदो दशैं अगावै खरिद गरी संचालनमा ल्याइने जानकारी डाक्टर मण्डलले दिनुभयो। अस्पतालमा प्रसूतिका अलावा अन्य जटिल शल्यक्रियाहरू पनि नियमित रूपमा भइरहेका छन्। हाल अस्पतालमा हाड जोड्ने सम्बन्धी शल्यक्रिया तथा ट्रमा रिपेयर जनरल सर्जरी अन्तर्गत हाइड्रोसिल हर्निया र पाइसको शल्यक्रिया तथा दन्त शल्य चिकित्सक मार्फत ओरो म्याक्सिलोफेसियल र अनुहारको चोटपटक सम्बन्धी शल्यक्रियाहरू सफलताका साथ सञ्चालन भइरहेका छन्। हाल अस्पतालमा दुईजना विशेषज्ञ डाक्टर कार्यरत रहेकामा आगामी दिनमा नवौं तहका थप विशेषज्ञ डाक्टरहरू पठाउने प्रक्रिया शुरू भइसकेको छ। छात्रवृत्तिमा अभ्यंगत डाक्टरहरू र थप जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयसँग निरन्तर पहल भइरहेको डाक्टर मण्डलले बताउनु भएको छ। फापले फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ। कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि सुर्केसम्म 11 केवी फिडरलाई छुन लागेका रूख तथा रूखका हाँगा बिगा कटान गर्नुपर्ने र फापले नयाँ बस्तीमा लोड ब्रेक सुई जडान गर्नुपर्ने भएकाले विद्युत सेवा प्रभावित हुने भएको हो। सल्लेरी चासा विद्युत कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार भोलि भदौ 14 गते बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म लाइन बन्द रहनेछ। उक्त समयमा सोनु दुतकुण्ड नगरपालिकाका ओडा नम्बर 1, 2, 3, 4 र 5 पूर्ण रूपमा तथा ओडा नम्बर 6 बोरपुर नयाँ बजार र थाटिङ लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ। तोकिएका क्षेत्र बाहेक अन्य स्थानमा भने विद्युत सेवा नियमित रूपमा सञ्चालन हुने कम्पनीले स्पष्ट पारेको छ। तोकिएको समय भन्दा अगावै मर्मत तथा कटानको काम सम्पन्न भएको खण्डमा विद्युत आपूर्ति सोही अनुसार चाँडै पूर्ण बहाली गरिनेछ। साथै यो तालिका मौसम अनुकूल भएमा मात्र लागू हुने र मौसम प्रतिकूल भएमा उक्त कार्य सोही दिनका लागि स्थगित गरिने जानकारी सूचना अधिकारी विकासमान राईले दिनुभएको छ। खोटाङको केपिलासगढ़ी गाउँपालिका 7 सुनबेल स्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा 11 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरीमा ऋषित पूर्णिमाको अवसर पारेर लाग्ने मेला भर्न जानु भएको समयमा बिहिबार राति भएको विवादपछि कोटपेट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ। शिक्षक राईको ज्यान जाने गरी कोटपेटमा संलग्न सुनबेलकै 11 जना व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायक परीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभएको छ। राहत कोटाको निम्नमा भूमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन। शिक्षक राईको हत्या सामूहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ऋषित पर्नी पूर्णिमादेखि लगातार 3 दिन विद्यालय विदा भएपछि श्रृंखला सभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहिबार गाउँबाट हिँड्नु भएको विद्यालयका प्रधान
संस्थापक ललित चन्द्र राईले बताउनु भएको छ। शंखुवा सभाबाट फर्किएर साल्पा पोखरी पुग्नु भएका शिक्षक राई बिहिबार राति गाउँलेहरूसँग बास बस्नु भएको जनाइएको छ। साल्पा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्ने क्रममा बिहिबार दिउँसो सिन्देलकी माइकल भनिने निष्ठान राईसँग विवाद भएको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। दिउँसोको विवादपछि राति योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 6.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भदौ 12 गतेसम्म कोषमा कुल 6.55 करोड़ 33,62,011 रूपियाँ जम्मा भएको हो। हालै रोसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संस्था मार्फत यस्तो रकम संकलन भएको हो। पछिल्लो विवरण अनुसार बाढ़ी अघि कोषमा 2.17 करोड़ 25,09,759 रूपियाँ मौसात रहेकोमा विपद पछिको छोटो अवधिमै 4.38 करोड़ 8,52,252 रूपियाँ थपिएको हो। बिहिबारसम्म कोषमा कुल 4.09 करोड़ 11,60,670 रूपियाँ थियो, तर शुक्रबार एकै दिन करिब 2.46 करोड़ रूपियाँ थपिएर कुल मौसात 6.5 अर्ब नागेको हो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6.75 करोड़ रूपियाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो। भोजपछि बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली तिनी बिजुल विद्युत आयोजनाको सुरंगभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धार काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तु स्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यससँगै आजै भारतबाट आएको 11 सदस्य उच्च विशेष टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। सुरुङ उद्धारमा नेपालले विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ। परराष्ट्र मन्त्री सुशील खनालले बाढ़ीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार नगरेको बताउनु भएको छ। सरकारले सुरुङभित्र फँसेका व्यक्ति लगायतको ज्यान जोगाउन विदेशी विशेषज्ञहरूको सहायता अस्वीकार गरेको चर्चाका बीच परराष्ट्र मन्त्री खनालले जवाब दिनुभएको हो। परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरु विदेशी देशबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो। भारत चीन जापान अस्ट्रेलिया लगायतका देशले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले विपत्ति निम्ति आएको विनाशको स्तर निकै ठूलो रहेको र यसले नेपाललाई तत्कालका लागि उद्धार राहतमा भन्दा दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा
निकायहरूले गरिरहेको बताउनुभयो। तर सुरक्षा निकायको क्षमता र स्रोत भन्दा बाहिरका विशेष प्रकृतिका उदाहरणमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाँको भनाई छ। पुननिर्माणका लागि सहायता जुटाउने विषयमा सोधिएको प्रश्नमा परराष्ट्र मन्त्री शिशुर खनालले विपदपछिको आवश्यकता आकलन तयार पार्ने काम सक्दो छिटो गरिने पनि बताउनु भएको छ। भोटे कोशीको बाढ़ीमा बगेर चितवन पुगेका र पहिचान नखुलेका शवहरूको सुरक्षित व्यवस्थापन शुरू गरिएको छ। शवहरू अत्याधिक सडेक कलेरा दुर्गन्ध फैली महामारीको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाट बीचको जंगल क्षेत्रमा शव गाल्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनमा संकलन गरिएका 233 शव मध्ये 6 मात्रै आफन्तको जिम्मा लगाइएको छ। बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन भइरहेको छ। प्रक्रिया अनुसार हरेक शवको डीएनए नमूना संकलन गरी विशेष ब्यागमा सांकेतिक नम्बर सहित 1.5 मिटर गहिरो खाडलमा पुरिनेछ। शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नुका साथै बाहिरपट्टि सांकेतिक नम्बर अंकित कंक्रीटको स्ट्याण्ड खड़ा गरिनेछ। बेपत्ताका आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमूना यी शवहरूसँग मिलेमा चितवन आएर प्रहरीको रोहबरमा शव खनेर बुझी लिन सक्ने व्यवस्था मिलाइएको पनि प्रहरीले जनाएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमा उर्ती केरूङ झिरूङ नाकामा गएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार टोली सहितका उद्धार कर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपालमा चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानव क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जलविद्युत आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरे बापत चिनिया कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि क्वेडरका पूर्व राष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार 5 वर्षको जेल सजाय सुनाइएको छ। 73 वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाई हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ। मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष शंक संलग्न भएको ठहर गरिएको हो। उहाँकी श्रीमती र छोरी सहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ। अस्ट्रेलियामा चलिरहेको टप एन्टी ट्वान्टी श्रृंखलाको अन्तिम खेलमा नेपालले भिक्टोरिया एकाडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल एलेभेन जित चार हारसहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। नेपालीहरूले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। भिक्टोरियाको जितमा ह्यारी होस्ट्राले अभिजित 35, टम रोजर्सले 36 र ह्यारी डिक्सनले 30 रन बनाए। नेपालका युवराज खत्री र कुशल भुर्तेलले 3-3 तथा आकाश चन्दल 1 विकेट लिएका छन्। यसअघि टस्जित र ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। कुशल भुर्तेले अभिजित 70 रन बनाए भने दीपक डुंगुरले 16 रन जोड़े। यसअघि नर्दन टेरिटोरी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकाडेमीसँग पराजित नेपालले हुबर्ट हुरिक्यास एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
खेल खबर समाचार सकिए बिदा हुनु अघि मुख्य खबर का शीर्षक फेरि एकपटक रसुवा बाढ़ी बाट आज दिवसो 4 बजेसम 669 जनाको सखेला तेईस सौ 71 जनाको उद्धार चितवनमा पहिचान नखुलेका सतको व्यवस्थापन शुरू प्रधानमन्त्री राहत कोषमा थपियो 4.38 करोड़ गारमा माध्यमिक विद्यालयलाई 1.15 करोड़ अक्षयको हस्तान्तरण 144 खाता द्वारा 1.17 करोड़ भन्दा बढ़ी रकम संकलन दूधकुण्ड मेलामा 61 जनाले लियो निःशुल्क स्वास्थ्य सेवा लेख लागेका 2 जनाको आकस्मिक उद्धार सोलुखुण्डमा वन्य जन्तुको आक्रमणबाट प्रभावित पीड़ितहरूलाई 4 लाख बढ़ी राहत वितरण केहीको भुक्तानी बाँकी जिल्ला अस्पताल खाप्रोमा विशेषज्ञ सेवा र एम्बुलेन्स संचालनको तयारी सोलुखुण्डमा भोलि 7 घण्टा विद्युत आपूर्ति बन्द हुने सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चुनिया टोली विपद प्रतिकार्यमा नेपाल प्रहरी सक्रिय लुटपाटमा संलग्न 30 भन्दा बढ़ी पक्राउ उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार नगरेको परराष्ट्र मन्त्री खनालको भनाई चीनको चिरोङमा पहिरोले 7 जनाको ज्यान गयो 556 जनाको अवस्था अज्ञात भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्व राष्ट्रपति मोरेनोलाई 5 वर्षको जेल सजाय र टप टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल 1 विकेटले पराजित हवस्त 5:07 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीको विदा हुन्छ भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला नमस्कार।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: एको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरे धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ।
2: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभर फ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेको र त्रिशूल नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिङसम्म त्रिशूली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वाङ्गन शाखाका प्रमुख विनोद प्राजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
3: पूर्वा खोल्दाखेरि केही प्रभाव गरे पनि त्यसले नेतो पनि दबाएर लिएर आयो। अहिले पनि त्रिशुलीमा नेतो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ। यदि त्यो जोखिममा छ भने अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ। फुट्ने जोखिम तर अब शून्य भएको चाहिँ होइन। त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदैगएको छ।
2: भुटेको सी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशूलले तीन बी जलविद्युत आयोजनाको श्रृंखित्र फँसेका मानिसहरूको उद्धारका लागि चीनी अधिज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा छजना चीनी अधिज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चीनी हेलिकप्टर मार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले श्रमभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तन तयार अवस्थामा राखिएका चीनी विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 198, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरेको राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
4: अहिलेसम्म अब हाम्रो चाहिँ एनएसले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ र मसँग भयो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसैमा सम्पर्क लिने मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्क दिनुहुन्छ भइरहनुभएको छ र तपाईँले 219 जना चाहिँ उपचाररत त्यो डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनीहरूले सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
2: भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्टले 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ गरेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङ हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशूली नदी किनारमा सेफ भेटिएको थियो तर आफू खुशी फुरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। त्यसैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको बटुकोशी नदीमा आएको बाढीका कारण अवरूद्ध बनेको काठमाडौँ मुगलिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार बटुकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदोसहित सड़कमा थुप्रिएका फोहोर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरिनी बजार क्षेत्रमा झण्डै एक किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङदेखि जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार नेपालटार गजुरीटार पिपलटार आदमटार बेलिनटार कुरिनीटार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यसरी धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैकि दश भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाडौँसँग जोड्ने त्रिशुली नदीमाथिको फुल्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा धादिङ र नुवाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएमआई जानकारी दिनुभयो।
5: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मधेस प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र विशेष गरी रसुवा धादिङ र नुवाकोट हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठूलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पर्ने पानी पर्ने सम्भावना देखिन्छ।
2: यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै हिलुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी लगिएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएमआई जानकारी दिनुभयो।
6: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ। उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो फ्री गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठूलो ठाउँ छ। रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
2: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न स्वास्थ्य सेवा स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढी जलविद्युत आयोजनामा 93 जना बेपत्तासँग रसुवा भुटेकोशी जलविद्युत आयोजनामा 4 लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना चिमुनीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना नुवाकोटतर्फ सुनिभन्दा धेरै माथिल्लो त्रिशुले 3 बी आयोजनामा बेपत्तासँग यस आयोजनाका 122 जना बेपत्ता रहेको इपाङको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एमली टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंगाएको छ। यसैगरी टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुटेलले अभिजित 70 रन बनाए पनि दीपक उम्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट वरियर्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
1: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउनु बाध्य।
7: अहिले पनि अब खोला बढ्न बित्ने जोखिममै छ, मर्ने अब बाँच्ने ठेगा नै हुँदैन। जनप्रतिनिधिसँग प्रदर्शन गरेर शिक्षासँग प्रत्येक वर्ष मागिरहन्छ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले
1: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै
8: गर्नुहोस्।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रोक लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 एमबीपीएसको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 सम्पर्क लाग्नु हुने क्लासिक टेक छोयो सुत्रो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
13: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। दुई वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
14: हाम्रो दुई चोटि पस्यो, पहिला त्यो साँक्रो थियो, नदी गुटा थियो,
8: हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ, बाख्रा यहाँनिर पर्यो त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्नु, माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
14: अहिले चाहिँ आछैन जस बाढी,
8: अहिले आछैन।
14: राप्ती सोनारी तिनका कमैया टोल र खैरहानी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थायी तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्ष भइसकेको छ।
8: सरकारले दिएको 57 घर कति हो, त्यस पछाडि 15-20 घर जति हो, यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। घर बनाएर लगिन्छ, खाने पनि सारा सुस्ता अहिले पनि अब खोला बर्ना बित्रै जोखिम छ, मर्ने अब बाँच्ने छेडाने हुँदैन, बसोबासै यही अन्त बगर जमिन छैन, यही बस्न परेछ जोखिम ठाउँमा। बस्नु पछि अब सिक्कालाई ढाइरहन्छ, जनप्रतिनिधिसँग परमिसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरहन्छ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ, अहिले पनि बन्दैछ बस्नु पछि, जब वर्ष अगाडि भएको अहिले पनि यता रहेको छ। सिन्हाबास भैरावास त्यो लगभग तल साइपुरसम्म धक्का भेटाउँछ।
14: बाढ़ीबाट भन्ना जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। दिवानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरानीकी कल्पना थारूले बाढ़ी दुवानको डरले डिहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान पनि होइन,
15: अब झरी गमला छ, कस्तो डर लाग्छ भुइरहेको म त पनि, रातिमा पानी आउँछ कि भनेर डराएर भखारी सुखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
14: त्यही बाढीको डरले अहिले धेरैजनाले घर पक्की बनाउनु भएको
15: छ, हजुर छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
14: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेन्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
16: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यसको नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
14: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तत्व पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
17: यो वर्षमा हामीले विपद प्रतिकार योजना पनि निर्माण गरेका छौँ। विमान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसको सुरक्षित अन्तरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य कृषि शिक्षासँगको र मनोपरामर्श गर्ने तयारीहरू हामी अलर्टमा चाहिँ छौँ।
14: विशेष गरी रातिको समयमा बाढ़ीको सन्त्रास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नहोस् भन्ने कामना र सचेतना।
18: पल पल हामीले जानकारी दिने समुद्र बनायौं भने हामी के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ, जीवधनले जनको क्षति भने भनेको छ।
1: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोस्किन्छ,
19: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु सुनेको, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुने, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण।

0: अत्या गृहप्रवृत्त भूटान तेल पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी से प्रदान कर रहे जो शाम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जनरेशन वाईफाई 6 प्रगति भाई को वाईफाई 6 नवतरसंग उत्कृष्ट जवान प्रदान कर रहे जो शाम इंटरनेट संकलित इंटरनेट टीवी व अन्य सेवाओं सजिले व्यवस्थित कर रहे एटा उपयोगी सेल्फ केयर ऐप माई डिशाउन ऐप सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिबारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्न आएका थियौं, तर यो दुःखद घड़ीमा हामीले कसरी तालहरू पुर्दा सुरक्षित रहने भन्ने बारेमा कुराकानी गर्छौं। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनेर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनु पर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
2: यस रूपमा रोप्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ, तर त्यो प्रणाली छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिक हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट हुनुपर्छ। त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी प्रविधिलाई पल पल हामीले जानकारी दिने समुद्र बनायौँ भने हामी के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको धन्दाले जनको क्षति भरि भएको छ। अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिन्दा थियो, आज पनि अब आँखा चिन्दैकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने अरू बेला यस्तो तुलनामा पनि छैन, कुनै पनि ध्यान नदिनु र एकीकृत भएर सङ्गठन आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्ति छन् यिनी पनि एउटा कारण हजुर। अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ हजुर? अब यही भेटेको सिकै कुरामा त्यसरी भेटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पर्यावरण राखेको छ भन्ने झन् दृष्टिबाट सूचना आयो र त्यो फुटेको पनि भन्नुभएको आयो र त्यो फुटेको पानी धेरै थिएन सायद त्यो तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रो विज्ञहरूले प्रविध वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषयहरू हो, हामी त विज्ञ भनिने त हामी भन्नु पर्थ्यो नि यो भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, हामी अन्दाजी भएर भन्दछौँ र म विज्ञ साथीहरूलाई प्रविधि साथीहरूलाई के आग्रह गर्छु भन्दाखेरि यस्तो कुरा अनुमानको घरमा नभनौँ, हामी चाहिँ सरकारलाई भन्नु यो संयन्त्र बनाऊ सरकार भन्नु भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन जवाब दिउँ भन्ने भन्छौँ हामी र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलको भेटेको सीमा भेट्यो यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट हामी खोलाहरू एउटा साग निर्माण छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, नेपालभित्र पनि छ र हाम्रो राष्ट्रिय दार्जिलिङहरू पनि छन्। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाले मात्र बेला होइन अरू बेला पनि आउँछ, त्यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ भने हिम पहिरो त जोसै बेला पनि आउन सक्छ, त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामी त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा वृहत कार्यनीति नगर्नेसँग यस्ता घटना भइराख्छन्। यति बेला रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामी गर्न सक्छौँ। अहिलेको यो प्राविधिकको

0: pasando. Para mí, ahora, con la suerte de que tiene un tiempo, no soy una de la casa. Para esta ventana, la inversión en Chile y en tal, por una suerte en la parte de esta hora está linda. Hay un poco de suerte en la parte de esta hora. No, chola. En Chile, uno, mira, si todos son veras, no lo son, ¿no? Cerca de mí, ni cerca de mí, o no digo eso, ha de dar mi tigata. Cerca de mí, a los suyos, me viene a poner en el mercado. Cerca de mí, me viene a poner en el mercado. Panel bonus, the team bonus, the unior life, sudden symptom bonus. Kashmati, Kabuli, Guban, Guban, Guban, satellite, Uniska, and the Polpolga, Hospital, and the Guban.
1: Sada Khorna, our Munizili Nepali, Tadim Bishi Jani, because Paikapik Sada Khoru Sansalama Kasan. परेवा तार, नेपाल तार, गजुरी तार, पिपल तार, आदम तार, बेलिङ तार, केउरिनी तार हुँदै जोडिनी सडकहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ देशी पुनः सड़क सञ्जालमा जोडिएको छ। गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढ़ीले धादिङ देशी जाने त्रिशुली माथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमेजु सुवम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हिम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशुली तीन बी जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात छ जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरिनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकिएको तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईंलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने
2: स्टूडियो टाइम
3: इट्स 8 PM रात को 8 बजे
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकुंड नगर पालिका 5 सोलू खुम्बू
3: एब्रो आज मेरो जन्मदिन हो याद तो छ नि
4: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
3: त्यसै जिस्क मन छ हजुर पनि ल आँखा बन्द गरे
4: ल अब आँखा खोल त
3: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु
5: स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त सार्वजनिक गरिएको छ शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnupl.com प्रकाशित सूचना योजना अनुरोध गरिन्छ दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक
6: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खडा खाँदा हिँड्ने व्यक्ति सर्वोच्च छ
7: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
7: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
8: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ

0: आइया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेज डेन्टल क्लिनिक सुनुदूत कुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: अलिकति जत्न पाठ होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्या बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपल पोर्ट सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858280222 साथै 9800102895 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
9: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
10: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
11: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
10: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
10: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
11: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
9: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
12: नेपाल सरकार विज्ञापन
13: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुर्याएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायक हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भन्छु? अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरिजुला को मिलन क्षेत्रमा।
2: हुंडा का विशेषता
3: जापानीज उच्च प्रवृत्ति उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुङ्गा र खोटाङको विक्कल बजारबाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुङ्गा।
2: सम्पर्क नम्बर 037590222 9852880222 र 9842880300।
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्न मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासी अभिधान बनायो मेरो पनि केटी हो केटे खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 9843789852, 9824747418, 9843443 59 96 र 98 61 23 14 72। अंगी औषधालय सोलो दूत कुंड नगर पालिका 5 सल्लेरी सोलो खुम्बु 5 नंबर ओडा कार्यालय यही अगाड़ी।

0: ए दाई राईकुस आज स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: ल जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यस कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केजी सिभरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र साझो नयाँ बत्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोसिमको मिति र समयमा आफू फिटर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिटर बन्द हुँदा सोलुद उत्कुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर, नयाँ बजार, थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मान राई, सल्लेरी सल्स विद्युत कम्पनी लिमिटेड, सल्लेरी सोलुखुम्बु।

0: गाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
2: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताकि
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउँ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: पोषण सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना नियमित दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो सामानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। नै न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षिन्छ त, कतै लागौसो त। भाइ, के भएको तिमीलाई? भाइ भन त।
3: खै दिदी, के भन्नु, साथीहरूले गाँजा खानु जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लड सृजना गरी धुँदाखेरि तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघुसत हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव वयसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने कागजातहरू रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सित्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0735571 वा सूचना अधिकारीको नम्बर 9852283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: कतै मायो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्थ लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संसार पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा सोमसात पोटाला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98552055768 अङ्कमा 9852055768

0: प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस दिन कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगाएका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी नियम तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा मुखी घर डहरा बाँसहरू कुहब वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामो डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नुस्नुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखिमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखिमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
1: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841633537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: मानव देशभित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देशभित्र र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देशभित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
2: It's 9 PM रातको 9 बजे टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका 5 सोलु खुम्बु।

लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा सुचारू महिनालाई

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झूठपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबक सरकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मी होने कई दुर्व्यवहार कानून ने दंडनीय मिले तसर्थ कसले बाल बालिका दुर्व्यवहार न करो उन्हीं को अधिकार सुनिश्चित कर आपने तर्फ बा सहयोग करो अनिवार्य रूप में विद्यालय पठाओ र बाल मनोभावना बुझे शिक्षण सिकाई क्रियाकलाप में सहभागी कराओ
0: कहीं कतई बाल बालिका मधि दुर्व्यवहार देखिमा सहर न बस संबंधित निकाय में उजुरी करें बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश
2: साथी हेरे नै क्या खतरा समाचार आइसक्यो
3: भयो ट्रेन
2: अब चाहिँ के हुनु
4: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइसो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जल्ले नै लगिहाल्छ नि
3: मिथ्या भ्रामक भन्छ के हुनुको चाहिँ
4: तिमीलाई थाहा थिएन
3: थाहा थिएन
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
3: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
4: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
0: हिंसाबाट बचाउ र बचाउ लञ्चनी हिंसा सामाजिक अपराध हो बाल बालिका लञ्चनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा

Thank you.

दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूची नबनाऊ। वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेन्ड रूम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। चलो खुम्बू कानून कैंपस में एनएल

0: विद्यार्थी ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98 51 01 05 56, 98 41 28 45 47 र 98 42 84 87 75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी छोडेर
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजार त 4-4 वटा पसल चारे पत्तै पाएन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुने बहिनी, सुलु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान

अनि मर्मत हुने यो त ढुङ्गा खोल्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लागराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही टाइम 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91, 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुन्, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन, सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
4: खै दिदी, के हुनु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मेरो पनि नै भन्नै सकिन र खाने, त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्कै सबै छाड्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: भारिस्ता लज सृजना गरी धुमचुटी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार मुक्तामा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा पूर्वहितमा जारी सन्देश।
1: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हालसम्म में इस प्रदेश खेलकूद विकास बोर्ड में संपूर्ण खेल संघ को दर्ता भई न सकता कारण एसी बोर्ड ने नई सूचीकृत करने कराने तय इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायक सूचीकृत होना का तपस्वी बमोजिम का कागज संलग्न राखी यही भदौ 25 गति समय पेश कर एसी सूचना मार्फत जानकारी कराई पेश कर कागजात नागरिकता प्रमाण पत्र को प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्र को प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालीम को प्रमाणित प्रतिलिपि हालसम प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस संबंधित जिला खेलकूद विकास समिति को सिफारिस सम्भव भएसम्म संबंधित खेल संघ को सिफारिस अध्यक्ष अर्जुन बहादुर गोखा जिला खेलकूद विकास समिति सोलुखुम्बु
5: नमूना दुधकुंड आयल फॉर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गार्मा फोर बौद्ध सुलुखुम्बु

मृदुल जिनसे मधुर सो मयूरनाथ से मधुर सो मयूरनाथ से मायल मस्त।

0: मैले ती भैरम पराठो मैले ती भैरम
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा निर्देश समर्पित छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता
3: बोलाउनुहोस्।
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ। सरकार विज्ञापन।
6: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र? ल, आँखा बन्द गर त।
6: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि? ल, आँखा बन्द गरे।
7: ल, अब आँखा खोला त।
6: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सिंह चाँदी पसलबाट हो नि। विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहताल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।
2: भनेर पो बसेछ त, बिरामी भोकिया हो।
8: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
2: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
8: हो र, के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक, सुलु दुतकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलु खुम्बु।
2: हाम्रा सेवाहरू:
9: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
11: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
12: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
11: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
12: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
13: खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
14: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई सुनाउनेछ।
15: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
16: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
15: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
16: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
15: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
16: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
15: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
16: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
15: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
17: नेपाल सरकार विज्ञापन।

0: भयो के को हल्ला सल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

नेता सातौं बसिसकेका आफ्नो त युनिटी कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला। युनिटी कार्पेट कार्पेटको शहनशाह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्रमा।
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनान्सको सुविधा सहित नयाँका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
2: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: बुढो, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले मैदान बनायो, युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, सँगै जाउँ।
9: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417 18, 9843043 9696 र 98163 1472। आन्जी औषधालय सोलोदूत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
10: ए दाई, राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
11: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।